0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कु छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नु, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: हेलो, के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाम न।
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
0: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना आजै फेरि हाल्नुहोस्।
5: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल साउन 7 गते बिहिबार। तदनुसार सन् 2026 जुलाई 23 तारीक नेपाल सम्म 1146 असार शुक्ल पक्ष नवमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। देउवा कोइराला पक्षले बोलायो राष्ट्रिय भेला, कंग्रेस औपचारिक विभाजनको दिशामा। मन्त्री परिषदद्वारा मिटर ब्याज पीड़ितसँग भएको सहमति अनुमोदन, उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुने गरी अवैध घोषणा। राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक भएको नेकपा संयोजक दाहालको भनाई, सहकार्यका विषयमा एमालेसँग पनि प्रयास भइरहेको उल्लेख। पोखरामा त्रिपक्षीय सामाजिक सम्वाद कार्यक्रम श्रम सम्बन्ध सुदृढ बनाउन जोड़। राष्ट्रिय मानवाधिकार आयोग गण्डकीको प्रादेशिक परामर्श कार्यक्रम सम्पन्न। बाल विवाह अन्त्य गर्न 3 वटै तहका सरकार जिम्मेवार। अन्नपूर्ण क्षेत्रमा लेक लागेर 25 पर्यटकको मृत्यु, पर्यटकलाई एक दिनमा 500 भन्दा बढ़ीको उचाइ पार नगर्न सुझाव। फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ़दै। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल पहिलो खेलमै पराजित। एनएसजीएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ 18 गते हुनेछ।

0: इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061587266 र 5 53 834

अब समाचार विस्तारमा सरकारले अनुचित लेनदेन मीटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मीटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधिबीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सरकार र मीटर ब्याज पीड़ितबीच भएको सम्झौतामा उल्लेख भए बमोजिम मीटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू बुधबारबाटै अवैध घोषणा गर्ने निर्णय भएको हो। सरकारले गौरी बहादुर कार्की, तेज बहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। सरकार र मीटर ब्याज पीड़ितबीच भएको 9 बुधे सम्झौता समेत कार्यान्वयन गर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। मन्त्री परिषदले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने र श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुंवरलाई नियुक्त गर्ने निर्णय भएको छ। 2085 भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्कमा पूर्ण छूट तथा डाउन ह्याण्डलिङ शुल्कमा 50% छूट दिने मन्त्री परिषद बैठकले निर्णय गरेको छ। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाह गर्ने निर्णय भएको छ। सरकारले मुगुको सोरू गाउँपालिका 1 गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। मन्त्री परिषदको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकतामा समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिमा पूर्व सह न्यायाधिवक्ता कृष्ण मोहन कोइराला र पूर्व सह सचिव रामु राज कडरिया सदस्य रहेका छन्। बैठकले समितिलाई अबको 7 दिनभित्र घटना सम्बन्धी छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

नेपाली कंग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला बोलाएको छ भने यससँगै कंग्रेस औपचारिक रूपमा विभाजनको दिशातिर गएको छ। कंग्रेसका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाको घोषणा भएको हो। कार्यक्रमका संयोजक तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले साउन 29 गते राष्ट्रिय भेला बोलाएको घोषणा गरेका हुन्। हाम्रो राष्ट्रिय भेला साउन 29 गते हुन्छ, काठमाण्डुमा हुन्छ, यो थ्रेट होइन, काम गरेर देखाउने हो, हिजो पनि देखाएको उनले भनेका छन्। यस्तै कंग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले राजनीतिबाट निष्क्रिय नबस्ने भन्दै युवालाई अघि सारेर हिँड्न तयार रहेको बताएका छन्। कोही पनि निष्क्रिय बस्नेवाला छैनौ, हामी युवालाई अगाडि सारेर युवाहरूको रक्षा कवच भएर हिँड्न तयार छौं, कहीँ पनि भ्रम नहोस्। खड्काले भनेका छन् यी नेता आफै हुन खोजेका छन् भन्ने भ्रम नहोस्। सम्मानका लागि पञ्चायतमा पनि लड़िएको भन्दै खड्काले बरू मर्न तयार भइन्छ, सम्मानमा सम्झौता गर्न नसक्ने बताएका छन्। कंग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राष्ट्रिय भेलाले नयाँ दिशा तय गर्ने बताएका छन्। यो महिनाको अन्तिम समयसम्म पुग्दा हामीले एउटा भेला हुन्छ भनेका छौं, त्यो राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय हुन्छ, के हो नयाँ कार्यदिशा भन्ने सबैले बुझ्छन्, सिटौलाले भनेका छन्। सभापति गगन थापालाई कपट नराखी पार्टी एकताको पहल गर्न सिटौलाको आग्रह थियो। तपाईं गगन थापा साहसी बन्नुहोस्, अकपट बन्नुहोस्, खुला छाती राखेर मैले जोड़े कंग्रेस भन्ने आँट गर्नु, सिटौलाले भनेका छन्। नेता डाक्टर शशांक कोइरालाले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी सभापति थापाले लिनुपर्ने बताएका छन्। पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ, डाक्टर कोइरालाले भनेका छन्। नेपाली कंग्रेसभित्र देखिएका असमझदारी, अविश्वास, समूहगत अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक विवादले पार्टीलाई कमजोर तथा नागरिकमा नकारात्मक प्रभाव पार्ने खतरालाई नजरअन्दाज गर्न हुँदैन। यस्तै नेता डाक्टर शेखर कोइरालाले कंग्रेसभित्र जन्मिएको हुकुमी शासन सह्य नहुने बताएका छन्। कंग्रेस पनि कता कता हुकुमी शासनको तरिकाले चलिरहेको मैले महसुस गरिरहेको छु, डाक्टर कोइरालाले भनेका छन्। वडा सभापतिहरू बिना स्पष्टीकरण, बिना सोधपूछ अध्यावधि किन नगरेको, किन नगराएको नाममा निकालिएको छ, त्यो हामीहरू कसैलाई पनि सह्य हुन सक्दैन, किनभने निरंकुशताको अन्त्यको लागि नेपाली कंग्रेसको जन्म भएको हो। कंग्रेसभित्र जन्मिएको निरंकुशताको अन्त्य गर्न जरूरी रहेको कोइरालाको भनाई थियो। सभापति थापाले बीपीको प्रजातान्त्रिक समाजवाद थाँती राखेर सामाजिक लोकतन्त्रको विचार अगाडि सारेको डाक्टर कोइरालाको भनाई थियो। सभापतिजीले आफ्नो विशेष अधिवेशनमा आफ्नो भाषणमा सामाजिक लोकतन्त्रको कुरा गर्नुभएको छ। बीपीको विचार प्रजातान्त्रिक समाजवाद हो, कोइरालाले प्रश्न गरे, के नेपाली कंग्रेसले विचारको बीपीको विचार थाँती राखेको हो। कार्यक्रममा नेता विमलेन्द्र निधिले राष्ट्रिय भेलाबाट नयाँ राजनीतिक बाटो रोज्ने बताएका छन्। बीपी कोइराला मेलमिलाप भन्थे, उनैको 44 स्मृति दिवसका दिन कंग्रेस संस्थापन इतर पक्षले सम्भावित विभाजनको बाटो तय गरेको छ। विगतमा पूर्व सभापति शेरबहादुर देउवा शक्तिमा छँदा उनको निकट रहँदै आएको समूहले 29 साउनमा राष्ट्रिय भेला गर्ने भएको हो। देउवा निकट रहेको संस्थापन इतर समूहले गरेको यो मिति घोषणाले कंग्रेसभित्रको शक्ति संघर्ष अब बन्द कोठाको छलफल भन्दा बाहिर सार्वजनिक राजनीतिक प्रतिस्पर्धामा प्रवेश गरेको प्रष्ट भएको छ। यसमा विगतमा देउवासँग प्रतिस्पर्धा दमा रहेका नेता शेखर कोइराला समेत सामेल हुनेछन्। पार्टी सभापति गगन थापाले राजधानीमा ग्रीन रन नामक दौड़पछि अर्थपूर्ण वाक्य बोलेका थिए, गाड़ीमा ब्रेक नहुनेले सरकार चलाउँदैछ, दौड़मा ब्रेक नहुनेले प्रतिपक्ष। यद्यपि पार्टीभित्रको सत्तामा बसेका थापाले देउवा पक्षसँग सम्झौता गर्ने कुनै सम्भावना नरहेको समेत प्रष्ट गर्दै आफूहरू ब्रेक बेगर नै अगाडि बढ़ने बाटो समाएको छनक दिएका छन्। बीपीको सम्झना गर्दै सभापति थापा लगायत नेताहरू जलवायु परिवर्तनको नारामा दौड़िएकै दिउँसो इतर पक्षले स्मृति दिवस कार्यक्रम गरेको थियो, त्यसको सभापतित्व गरेका नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका थिए। भेलाको मिति घोषणा पार्टी विभाजनको औपचारिक घोषणा नभए पनि पार्टी फूटको थप नयाँ चरणमा प्रवेश गरेको विश्लेषण कंग्रेस वृत्तमा भइरहेको छ। तर विशेष महाधिवेशनमा सहभागी नरहेको समूहसँग झिनो संख्यामा कार्यकर्ता र समर्थक पंक्ति रहेको भन्दै तरंगित नहुन संस्थापन पक्षले कार्यकर्तामा
अपील गरिरहेको छ। राजनीतिक वैधानिक र नैतिक तीनै शक्ति आफूसँग रहेको भन्दै संस्थापन पक्षका नेताहरूले 29 साउनको भेलाको अर्थ नहुने दावी गरेका छन्। बीपी कोइरालाको स्मृति दिवसलाई राष्ट्रिय राजनीतिक सन्देश दिने माध्यम बनाएको इतर समूहको पछिल्लो कदमले कंग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको संकेत दिएको छ।

विदेशबाट आयात हुने वस्तुमा भन्सार विन्दुमै अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य एमआरपी तोक्नुपर्ने नियम कार्यान्वयनबाट सरकार पछाडि हटेको छ। साउन एक गतेदेखि कड़ाईका साथ लागू गर्ने भनिएको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सरकारले पुनः व्यापारीहरूको सो घोषणालाई नै मान्यता दिएको छ। उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा हुने कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न ल्याइएको यो नीति सरकारी निकायहरूबीच आपसी समन्वय नहुँदा अलपत्र परेको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट थप कुनै नयाँ निर्देशन नआएका कारण भन्सार कार्यालयहरूले हाल पुरानै शैली र प्रक्रिया अनुसार सामान जाँचपाँच गरिरहेको जनाएको छ। भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले साउन महिना शुरू भएपछि पनि सामान आयातको प्रक्रियामा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन्। विगतमा जसरी सामान आइरहेको थियो अहिले पनि त्यसरी नै आइरहेको छ। वाणिज्य विभागबाट हामीलाई थप केही निर्देशन आएको छैन, बर्तौलाले भनेका छन्। वाणिज्य विभागबाट स्पष्ट निर्देशन नआए हामीले नयाँ नियम लागू गर्न मिल्दैन। सरकारले शासकीय सुधार योजनामा एमआरपी अनिवार्य गर्ने विषय समेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागलाई यो नीति लागू गर्न निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार विभागले गत चैत 26 गते सूचना जारी गर्दै आयातकर्ताहरूलाई वैशाख 15 गतेसम्मको समय सीमा तोकेको थियो। वैशाख 15 गतेदेखि नेपालभित्र नै सामानमा एमआरपी स्टिकर अनिवार्य गरिएपछि भन्सार नाकामी मालवाहक कन्टेनरहरू अलपत्र रूपमा रोकिन थालेका थिए। भन्सारमै सामान रोकिएपछि आयातकर्ता र व्यवसायीहरूले यसको चरको विरोध गरे, जसका कारण करिब एक सातासम्म आयात प्रक्रिया ठप्प बन्न पुगेको थियो। व्यवसायीको दबाव र नाकामा सृजना भएको अवरोध समाधान गर्न अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र वाणिज्य विभागबीच लामो छलफल भएपछि सरकारले आयातकर्तालाई केही समय सहजीकरण गर्दै असार मसान्तसम्म एमआरपी सो घोषणा गरेर सामान भित्राउन पाउने खुकुलो व्यवस्था गरेको थियो। तर साउन 1 गतेदेखि भने अनिवार्य रूपमा भन्सार विन्दुमा ल्याउन अघि नै सामानमा एमआरपी स्टिकर लगाउनु पर्ने निर्णय गरिएको थियो। साउन 1 गतेदेखि कड़ा रूपमा लागू गरिने भनिएको यो व्यवस्था अहिले सरकारी निकायहरूबीचको समन्वय अभावका कारण कार्यान्वयनमा जान सकेको देखिँदैन। बजार सुधार र उपभोक्ता हितका लागि चालिएको यो महत्वपूर्ण कदम भन्सार विभाग र वाणिज्य विभाग कार्यगत स्पष्ट नहुँदा तत्कालका लागि कागजमै सीमित हुन पुगेको छ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन्। जनकपुर धाम स्थित महेन्द्र नारायण निधि प्रतिष्ठानमा हिजो आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराउँदै संयोजक दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता संविधान र संघीय व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएकाले परिवर्तनका पक्षमा संघर्ष गरेका राजनीतिक दलहरूबीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताएका छन्। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: एप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891190190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0175745589577903। मौकाको फाइदा उठाउनुहोस्।
3: क्रिस्टल आइवेयर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेयर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0615404-9894-9484-4625।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 0615447615701724. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: Is that you? प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
6: त्यो पनि एनटी एजेन्सीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061 577 007 97 623 36 817।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
8: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
9: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज गेम्स कलेजले 21वीं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
10: फोन नम्बर 0614510000,
11: 0614510002, मोबाइल नम्बर 9856084466।
10: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
12: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू
12: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
12: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
12: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
13: पाल रोग,
12: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
12: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
12: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
12: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
12: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
12: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
12: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
12: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
12: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
12: फोन 061-572-648 572-849।
14: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
15: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
15: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
17: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
18: हेलो
19: हजुर, नमस्कार।
18: हेलो
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
18: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
19: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
18: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
19: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
18: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
20: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
0: होम केयर सेवा होम केयर सेवा
21: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
21: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
21: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
21: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
21: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
21: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856982277
20: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडा गुमुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405

विषम जनमुनाईलाई स्वागत छ। बाँकी रहेका समाचारहरू पोखरामा बुधबार प्रदेश श्रम सल्लाहकार परिषद गठनका विषयमा सामाजिक सम्वाद प्रवर्धन विषयक त्रिपक्षीय सचेतना कार्यशाला सम्पन्न भएको छ। गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक सम्वाद नै सुदृढ श्रम सम्बन्धको आधार भएको बताएका छन्। गण्डकी प्रदेश सरकार श्रमिक अधिकारको संरक्षण, सुरक्षित तथा मर्यादित रोजगारीको प्रवर्धन र श्रम सम्बन्धलाई थप व्यवस्थित बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश र अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ नेपालको सहकार्यमा आयोजित कार्यशालामा सरकार, रोजगारदाता तथा श्रमिक संगठन बीचको सहकार्य र सामाजिक सम्वादलाई संस्थागत गर्दै प्रदेश श्रम सल्लाहकार परिषद गठन प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रमका अध्यक्ष तथा मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलले श्रमिक, रोजगारदाता र सरकार एक अर्काका प्रतिस्पर्धी नभई परिपूरक पक्ष भएको बताएका छन्। बाल विवाहले मानवाधिकार उपभोगमा पार्ने असरबारे राष्ट्रिय जाँचबुझ अन्तर्गत राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालयले बुधबार पोखरामा प्रादेशिक परामर्श कार्यक्रम आयोजना गरेको छ। गर्ल्स नट ब्राइट्स बालिका दुलही होइनन् को सहकार्यमा आयोजित कार्यक्रममा बाल विवाह अन्त्यका लागि कानूनी सुधार, प्रभावकारी कार्यान्वयन र समुदाय स्तरीय सचेतना अभिवृद्धिमा जोड़ दिइएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गण्डकी प्रदेश सरकारकी सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले सन् 2030 बाल विवाह अन्त्य गर्ने नेपालको दिगो विकास लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार थप जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताएका छन्। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका छ जना मन्त्रीले राजीनामा दिएका छन्। मन्त्रीहरूको राजीनामासँगै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। केन्द्रको निर्देशन अनुसार एमालेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्। सोमबार काठमाण्डुमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने निष्कर्ष निकालेको भए पनि मंगलबार केन्द्रको निर्णयपछि मन्त्रीहरूले सामूहिक रूपमा सरकार छाडेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताएका छन्। नेपाली कंग्रेस कास्कीले 44 बीपी स्मृति दिवस मनाएको छ। स्मृति दिवस सँगसँगै नेपाली कंग्रेसले शुरू गरेको जरा अभियान पनि समापन गरिएको छ। कंग्रेस कास्कीले यसपटक विद्यार्थीबीच वक्तृत्व कला प्रतियोगिता र पोखरा पर्यटन सम्बन्धी नीति लेखन प्रस्तुतिकरण प्रतियोगिता गरेको नेपाली कंग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिगदेलले जानकारी दिएका छन्। 11 सहभागी नीति लेखन प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदीप सिगदेल द्वितीय र संगीता गौतम तृतीय भएका थिए। सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद 25,000, 15,000 र 10,000 सहित प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तै बीपीबाट आजका युवाले के सिक्ने विषयक वक्तृत्व कला प्रतियोगितामा 12 विद्यार्थी सहभागी थिए। सो प्रतियोगितामा एसओएसकी प्रेरिका बराल प्रथम, लक्ष्मी आदर्श माविकी सम्झना बेलवासी द्वितीय, एसओएसकै अनुजा गौतम तृतीय र रामज्योति माविकी स्वेच्छा परियार सान्त्वना भएका छन्। कार्यक्रममा बोल्दै नेपाली कंग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बीपीले देश र जनताको पक्षमा निडर भएर काम गरेको उल्लेख गरेका छन्। नेपाली कंग्रेसकी केन्द्रीय सदस्य विष्णुदेवी पाण्डेले बीपीका विचार र सिद्धान्तलाई अनुसरण गर्दै अगाडि बढ़नुपर्ने उल्लेख गरेका छन्। नेपाली कंग्रेस कास्कीका सभापति किशोर दत्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेता धर्म अधिकारीले बीपीको राजनीतिक क्षेत्र र साहित्यकार संजीव पौडेलले साहित्य क्षेत्रसँग सम्बन्धित विषयवस्तुबारे चर्चा गरेका थिए। नेकपा एमालेको संविधान संशोधन सुझाव कार्यदल अन्तर्गत संविधान पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न तथा संविधान संशोधन सम्बन्धी सुझाव संकलनका लागि गठित उपसमितिको बैठक बसेको छ।
हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपसमितिका संयोजक अग्नि खरेलको अध्यक्षतामा बैठक बसेको हो। बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्र तथा विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई अझ सुदृढ़ बनाउने उद्देश्यका साथ संविधान संशोधन सम्बन्धी सुझाव संकलन गर्ने प्रक्रियाबारे विस्तृत छलफल गरिएको सदस्य सचिव महेश बर्तौलाले बताएका छन्। अन्नपूर्ण पदमार्गमा पुगेका मध्ये 25 जना पर्यटकको लेक लागेर मृत्यु भएको छ। आर्थिक वर्ष 2082-83 उक्त मार्गमा भ्रमणका लागि निस्किएका 12 जना नेपाली, 9 जना भारतीय र जापान, मेक्सिको, स्पेन र सिंगापुरका क्रमशः 1-1 जना गरी 25 व्यक्तिको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। मुस्ताङमा 15, मनाङमा 8, अन्नपूर्ण आधार शिविरमा 1 र मर्दी हिमालमा 1 जनाको मृत्यु भएको हो। मृत्यु भएका नेपाली मध्ये 4 जना पथ प्रदर्शक र भरिया रहेको आयोजना प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिएका छन्। पदयात्राका क्रममा लडेर र अन्य दुर्घटनाका कारण सोही अवधिमा 5 जना पर्यटकले ज्यान गुमाएका छन्। भारतीय पर्यटकको मनाङको पदयात्राका क्रममा भारी हिमपात हुँदा मृत्यु भएको थियो। 1 जना अस्ट्रेलियन पर्यटकको मनाङको हिमलुङ हिमाल चढ़ेर फर्कने क्रममा ज्यान गएको हो। मर्दी हिमालको पदयात्राका क्रममा 1 जना नेपाली पदयात्री र जर्मनी नागरिकको म्याग्दीको खोप्रा लेकमा पदयात्राका क्रममा मृत्यु भएको थियो। लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेका छन्। आर्थिक वर्ष 2080-81 र आर्थिक वर्ष 81-82 19 जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो। सड़क मार्ग भएर मुक्तिनाथ दर्शनको लागि जाने नेपाली र भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढ़ी देखिने गरेको आयोजना प्रमुख डाक्टर कडेरियाले बताएका छन्। हिमाली तथा उच्च पहाड़ी भेगको यात्रामा जाँदा एकै पटकमा धेरै उचाइमा पुग्न हुँदैन, विश्राम लिँदै जानुपर्छ। उनको भनाइ छ, लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाई भएको ठाउँमा फर्किहाल्नुपर्छ। पदयात्रामा लडेर मृत्यु हुने गरेका घटना वर्षेनी दोहोरिने गरेका छन्। लामो दूरीको पदयात्रामा निस्कदा एक्लै नगई समूहमा या पथ प्रदर्शक लिएर जानुपर्छ। पदयात्रा गर्ने पर्यटकलाई 1 दिनमा 500 भन्दा बढ़ीको उचाई पार नगर्न सुझाव दिएको छ। मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कंग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यान आकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्।

0: जेएमजी आन्दोलनकै क्रममा आगलागीमा परेका मुलुकका प्रमुख प्रशासकीय संरचना तथा विशिष्ट पदाधिकारीका निवासहरूको पुननिर्माणको कार्य विभिन्न चरणमा भइरहेका छन्। आन्दोलनकै क्रममा भएको आगजनीले देशको प्रमुख प्रशासकीय केन्द्र सिंह दरबार, मन्त्री निवास र राष्ट्रपतिको कार्यालय शीतल निवास, सर्वोच्च अदालत लगायत भवन भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो। आगजनी भएको वर्ष दिन बित्नै लाग्दा सामान्य क्षति भएका संरचनाहरू मरमत सम्भारपछि पूर्ववत अवस्थामा सञ्चालनमा आइसकेका छन् भने बढ़ी क्षति पुगेका मुख्य संरचनाहरूको पुननिर्माण र मरमतको काम जारी छ, केहीको भने निर्माण प्रक्रियामा जान सकेको छैन। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले यस पुननिर्माण अभियानको नेतृत्व गरिरहेको छ। कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर अरूण भुजेलका अनुसार विशिष्ट र अति विशिष्ट पदाधिकारीहरूको निवास, सिंहदरबार परिसरभित्रका सरकारी निकायहरू र संवैधानिक निकायहरूको क्षतिको विवरण संकलन गरी प्राथमिकताका आधारमा काम अगाडि बढ़ाइएको हो। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ, जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मध्य प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मध्य प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट्स हुँदै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6899, 452-715।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
8: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 9850-027-29।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
11: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01658865536, मोबाइल 98560056।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98560482, 98461482।
7: प्रतिनिधि सभाका सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने भएपछि गण्डकी प्रदेशमा पनि सांसदहरूलाई स्वकीय सचिव दिने तयारी गरिएको छ। यसअघि प्रदेशकै कानून अनुसार नासु सरहको स्वकीय सचिव सुविधा दिइएको थियो, तर जेएनजी आन्दोलनपछि संघ सरकारकै परिपत्र अनुसार स्वकीय सचिवलाई दिएको सबै सुविधा कटौती गरिएको थियो। अहिले संघमा पनि सुविधा दिने गरी मन्त्री परिषद बैठकले पारित गरेर राजपत्रमा प्रकाशित भइसकेको छ। सोही अनुसार प्रदेशका सांसदले स्वकीय सचिव राख्न पाउँछन्। प्रदेश सभाका सचिव गोविन्द पौडेलले स्वकीय सचिवका लागि आवश्यक तलब सुविधा बजेटबाट व्यवस्थापन गरिसकिएको बताएका छनृ।

0: अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सको संसदले सन् 2027 जनवरीदेखि 15 वर्षभन्दा कम उमेरका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यो सँगै फ्रान्स बाल बालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बाल बालिकाको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताका कारण बेलायत र युरोपेली संघले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेको बेला फ्रान्सले कानून पारित गरेको हो। भारतमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूको प्रदर्शन थप चर्किएको छ। नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा राजधानी दिल्लीमा रहेको जन्तर मन्तरमा भइरहेको प्रदर्शनमा वर्षाका बावजूद प्रदर्शनकारीहरू सहभागी भएका छन्। शैक्षिक क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपी र विद्यार्थीहरूको छ। दिल्लीमा सीजेपीको आह्वानमा सोमबार भेला भएका हजारौं मानिसले संसद भवनतिर मार्च गर्ने प्रयास गरेको भोलिपल्ट कंग्रेस पार्टीले पनि मोदी सरकारमाथि सड़कबाटै राजनीतिक दबाव दिन थालेको छ। गान्धी सहितका कंग्रेस नेताहरू अस्ति बेलुका प्रधानमन्त्रीको सरकारी निवास बाहिर धरनामा बसेका थिए। धरनामा बसेका राहुल गान्धी, कंग्रेस नेत्री प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव सहितका नेता र कार्यकर्ताहरूलाई दिल्ली प्रहरीले पक्राउ गरेर केही घण्टामा छाडेको थियो। अब खेल समाचार। पाकिस्तानमा हिजोदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजकस्तानसँग 3-2 सेटमा पराजित भयो। काजकस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जितेको छ। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जितेको थियो। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 को मिति घोषणा भएको छ। बुधबार मंचले काठमाण्डुमा एक कार्यक्रम गर्दै अवार्डको 23 संस्करण भदौ 18 गते गर्ने घोषणा गरेको हो। अवार्डको लागि मंचले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ। गोल्छा ग्रुप लगातार 1900 पटक अवार्डसँग जोड़िएको हो। दुईबीच अघिल्लो वर्ष नै 5 वर्षको लागि सम्झौता भएको थियो, जुन दोस्रो वर्षमा चलिरहेको छ। अनपन हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। देउवा कोइराला पक्षले बोलाए राष्ट्रिय भेला, कंग्रेस औपचारिक विभाजनको दिशामा। मन्त्री परिषदद्वारा मिटर ब्याज पीड़ितसँग भएको सहमति अनुमोदन, उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुने गरी अवैध घोषणा। राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक भएको नेकपा संयोजक दाहालको भनाई। सहकार्यका विषयमा एमालेसँग पनि प्रयास भइरहेको उल्लेख। पोखरामा त्रिपक्षीय सामाजिक संवाद कार्यक्रम, श्रम सम्बन्ध सुदृढ़ बनाउन जोड़। राष्ट्रिय मानवाधिकार आयोग गण्डकीको प्रादेशिक परामर्श कार्यक्रम सम्पन्न, बाल विवाह अन्त्य गर्न तीनवटै तहका सरकार जिम्मेवार। अन्नपूर्ण क्षेत्रमा लेक लागेर 25 पर्यटकको मृत्यु, पर्यटकलाई एक दिनमा 500 भन्दा बढ़ीको उचाइ पार नगर्न सुझाव। फ्रान्समा 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो। मोदी सरकारमाथि दबाव बढ़दै र काबा भलिबल च्याम्पियनशीपमा नेपाल पहिलो खेलमै पराजित। एनएसजे पल्सर स्पोर्ट्स अवार्ड भदौ 18 गते हुने। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta major ko bani lagisakeko cha. Major appliances, major ko bani lagcha.
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510002
2: मोबाइल नम्बर 9856084466।
1: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
5: घुट्टु घुट्टु पियो या सिपमा रमायो, अब घर पियो लाइकी, चीसो हर्ने।
6: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
7: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा किन नि खनी तोला
8: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
7: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे।
8: हजुर किमे झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदिमो बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ। जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
7: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
8: समुदाय रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा दिलन चन्न यामो
7: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
8: छतैरा त तान नि भिम्द
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
10: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
11: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
10: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
11: शशिधर अनि तिमी नि?
12: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
11: त्यो पनि एनटीएचएमसीमा छ नि।
10: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
11: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
13: के तपाईँ कक्षा 12
10: उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ।
13: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागडाँडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
13: विस्तृत जानकारीका लागि लागडाँडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 82 5 82 844 वेबसाइट www.lagrandi.edu.np।
10: होम केयर सेवा होम केयर सेवा
11: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
10: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 0164117777 मोबाइल 98569972।
14: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो, अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
15: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
14: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
15: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
14: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
15: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
14: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
11: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 0161-533-123, 98028-50701, 98028-50702।
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
18: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
17: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
17: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
18: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
17: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
18: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल। वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
20: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
19: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
20: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
19: यहाँ अत्याधुनिक 3D मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
20: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0027-29।
21: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-98190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979093।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।

0: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: हरेक स्पेंडिंग मा कलेक्टिंग पॉइंट।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेखसाइतमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेटफ्लिक्स इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
8: समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक
9: नमस्कार कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ म अर्जी उपस्थित भएको छु हाम्रो साथी अरविन्द सँगै आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्दछौं आजको श्रृंखला हामीले मीडियासँग सम्बन्धित कुराकानी गर्दैछौ यो श्रृंखलामा मीडियाका आरोह अवरोहका कुराकानी र यो न्यू टेक्नोलोजीका बारेमा र अबको यो गन्तव्य कथातिर दिशानिर्देश गर्दा उचित हुन्छ भन्ने खालको बहस चलिरहँदाखेरि यी कुराकानीहरूलाई म जोड्दछु पत्रकारिता क्षेत्रबाट यसैको उपार्जनमा लाग्नुभएका उत्थानमा रहिरहनुभएका पत्रकार पवन पौडेललाई मैले आज पोखरा आउँदाको यो समयमा फेला पारेको छु उहाँसँग कुराकानी गर्छु नमस्कार पवनजी यहाँलाई स्वागत छ
10: धन्यवाद आजजी
9: आराम हुनुहुन्छ
10: एकदम ठिक छु
9: अब मीडियामै लागिरहेको मान्छे मीडियाकै नीति खोती र खोजी अब यसको रिसर्च यी पाटाहरूसँग त जोडि नै रहनु भएको छ नि होइन
10: हजुर हजुर मेरो त मैले करियर सुरु गरेकै मीडियाबाट र मैले पढ्न पनि यही आम संचार पत्रकारिता पढेँ र अहिले रिसर्च अनुसन्धान अनि यही नै फिल्डमा छु जोस नजिकबाट हेरिरहेको छु काम पनि गरिरहेको छु
9: अब समय सन्दर्भ अनुसार मीडियाका परिभाषाहरू पनि बेग्ला बेग्लै हुन थाले बेग्ला बेग्लै गर्न थाले र फेरि अर्को सोसियल मीडिया आइसकेपछि एक खालको अटस मटसको स्थिति पनि सृजना भयो अब के हुन्छ
10: एकदमै तपाईँले गम्भीर विषय उठान गर्नुभयो हामी चाहिँ मलाई पहिला योभन्दा अगाडि चाहिँ अलिकति थोरै केही कुरा भन्नु मलाई अन्नपूर्ण एफएममा आरजु विष्ट सल्यानीलाई सुनेर हामीले चाहिँ पत्रकारिता दिमागमा पत्रकारिता गर्ने रेडियोमा बोल्ने सपना चाहिँ हामीले चाहिँ शुरू गरेको हो र पछि दौलीमा हामीले अग्रजल रेडियो स्टेशन स्थापना पनि गर्नुभयो दौली एफएम त्यसमा मैले शुरूदेखिको करियर र सम्भवनि काम गरेँ र अहिले सामुदायिक रेडियो प्रसारक संघमा केन्द्रीय बोर्डमा रहेर काम गरिरहेको छ तर यो हामीलाई चाहिँ यो भन्दाखेरि हामी सामुदायिक भनिने रेडियोहरूको एउटा छ तर नेपालमा चाहिँ दुई खालको प्याटर्न छ भन्ने लाग्छ एउटा चाहिँ कम्युनिटीको लागि रियल्ली सर्भ गर्ने रेडियोहरू होइन अरूको भनेको टोटल्ली कमर्सियल म चाहिँ अन्नपूर्ण एफएमलाई किनकि मैले 62-63 आन्दोलन त्योभन्दा अगाडिदेखि जति मैले सुने अहिले पनि तपाईँहरूले पुराना प्रोग्रामहरू कन्टिन्यू गरिरहनु भएको छ आजको बैठक यस्ता कुराहरू त्यो चाहिँ कम्युनिटीको लागि सर्भ गरेको भन्ने म विश्वास गर्छु म संचारको आम संचारको विद्यार्थीको भएको हिसाबले र त्यो स्टेशनमा आएर केही कुराहरू मैले त्यो अनुभवहरू सेयर गर्न पाएँ म यसको लागि चाहिँ तपाईँलाई विशेष धन्यवाद दिन पनि चाहन्छु र तपाईँले अघि उठाउनु भएको प्रश्नमा चाहिँ संसार जहिले पनि परिवर्तनशील छ हामी यो आम संसारको मिडियाको मात्र कुरा नगर्ने हो भने ढुङ्गे युगबाट हामी अहिलेको यो युगमा छौँ नि त होइन हामी 21औं शताब्दीलाई सूचना प्रविधिको युग भनिन्थ्यो सूचना प्रविधिभित्र पनि पहिला कम्प्युटर चलाउनु अनि त्यसपछि कम्प्युटरको सफ्टवेयरहरूको कुराहरू मात्र थियो भने अहिले कम्प्युटर सफ्टवेयरबाट पनि माथि उठेर कम्प्युटिङ पनि ठुल्ठूला काम गर्नको लागि कम्प्युटरहरूको युजेज त्यसपछि तपाईँको काम हरेक कामसँग चाहिँ अहिले चाहिँ यो प्रविधि जोडियो एआई आइरहेको छ होइन त्यो भएर यसरी हेर्ने हो भने चाहिँ जसरी समाज परिवर्तनशील छ त्यसै गरी समाजभित्रका हरेक क्षेत्र परिवर्तनशील हुन्छ र संचार माध्यममा संचार आम संचारमा आएको परिवर्तनलाई चाहिँ मैले त्यो परिवर्तनको एउटा पाठकै रूपमा जुन परिवर्तनशील हुन्छ जे पनि चिज समाज परिवर्तनशील हुन्छ त्यसैको पाठका रूपमा लिएको छु मैले चाहिँ
11: प्रविधिले दिनानुदिन फड्को मारिरहेको छ र हाम्रो जस्तो मुलुकमा जुन संचार क्षेत्रमा हामीले काम गरिरहेका छौं हामीले फड्को मार्न सकिरहेका छैनौं
10: अब यसलाई म चाहिँ अलिकति अप्टिमिस्टिक मान्छे हो होइन हामीले एउटा परिवर्तन आयो होइन कतिपय परिवर्तन चाहिँ चेन्ज इज इनेभिटेबल भनेर भन्छ नि कतिपय चाहिँ कसैले पनि रोक्न सक्दैन जसरी नेपालमा यो मोबाइल कम्युनिकेसनको जुन मोबाइलको प्रविधिमा यति धेरै परिवर्तन यो साउथ एसियामा यति खतरा भयो कि त्यो हाम्रो पोलिटिकल लिडरसिपले केही बेस बनाउनु भयो होला उहाँहरूले जस पनि लिनुभयो तर त्यो उहाँहरूले चाहेर मात्रै भएको पनि होइन कि कतिपय चिज चाहिँ त्यो रोक्नै नसकिने गरेर जान्छ क्या जस्तो वरिपरि सबैतिर भएको हुन्छ त्यो जान सक्छ त्यस्तै हो भन्ने लाग्छ मलाई भनेको त्यो परिवर्तनको एउटा संघारमा हामी छौँ परिवर्तन सुरु भइसकेका छ अबको चिज चाहिँ के हो भने हामीले अहिले हामी आत्तिनु पर्दैन आजजी किनभने हामीले त्यसलाई कतिको आत्मसात गर्न सक्छौ र कतिको जस्तो चार्ल्स डार्विनको थ्योरी छ नि त सर्भाइभल अफ द फिटेस्ट जो चाहिँ परिवर्तनसँग चाहिँ आफूलाई एडप्ट गराउन सक्छ त्यो अनुसार आफूलाई चेन्ज गर्न सक्छ त्यो चाहिँ यो रेसमा लङ रेसमा जाने हो जसले चेन्ज गर्न सक्दैन त्यो चाहिँ यो रेसबाट चाहिँ बाहिरिन सक्छ यो हरेक क्षेत्रमा लागू हुन्छ र संचार माध्यममा पनि अहिले एआई प्रविधि आएको छ सोसल मिडिया न्यू मिडिया डिजिटल मिडिया हामी यसलाई जे भनौँ स्मार्टफोनमा अब पहिला हामी मैले भने तपाईँहरूको अन्नपूर्ण एफएमको न्यूज मैले चाहिँ घरको रेडियो सेटमा सुन्थेँ पछि मैले मोबाइल फोनमा त्यो इयरफोन लगाएर सुन्न थालेँ अब पछि हुँदाहुँदा अहिले म तपाईँहरूको न्यूजहरू सुनिरहेको हुन्छु म बिहान बेलुका चाहिँ वाक गर्दाखेरिमा केही गर्दाखेरिमा दिनभरि सबै हेर नभ्याए हुनसक्छ भनेर सुनिरहेको हुन्छु म अहिले चाहिँ हाम्रो पात्र एपमा तपाईँको सुन्छु तपाईँको वेबसाइटमा आएर म सुन्छु होइन अरू नेपाली पात्रहरू यी एप्सहरूबाट सुन्छु भनेपछि तपाईँहरू चाहिँ त्यो प्रविधिमा तपाईँ जानुभयो भनेपछि त तपाईँ त एउटा थप रेस थप्नु भयो नि त तपाईँले आफ्नो विशेषता अन्नपूर्ण एफएम रेडियो सेटमा मात्रै त अब त सुन्ने त धेरै कम छ नि त त्यो आजको भोलि नै जिरो त हुँदैन नि त तर सँगसँगै जे ग्रोइङ छ त्यसमा पनि त तपाईँहरू सँगसँगै जानुभयो भने त अनि तपाईँले त त्यो परिवर्तनलाई आत्मसात गर्नुभयो
11: भनेपछि एडप्टेसन भेरी इम्पोर्टेन्ट
10: त्यो त एकदमै इम्पोर्टेन्ट छ र अहिले तपाईँले जे उठान गर्नुभयो हिजो मात्र पनि हामी गण्डकी प्रदेशको त्यो एउटा मिडिया रजिस्ट्रारले आयोजना गर्नुभएकोमा मैले एउटा प्यानल सेसन लिड गरेको थिएँ त्यसमा चाहिँ अहिलेको अर्थतन्त्रको पार्टमा बढी मिडियाको अर्थतन्त्रको बारेमा कुरा भएको थियो धेरै साथीहरू हाम्रा अग्रजदेखि लिएर हामी सँगै काम गर्ने साथीहरू अथवा नयाँ साथीहरूले पनि गुनासो के छ भने यो मिडिया एकदम संकटमा छ भनेर भन्नुहुन्छ यो नौलो कुरो होइन कहिले पनि कुनै पनि क्षेत्र चुनौती रहित हुन्छ र समयअनुसार चुनौती बदलिने हो तर चुनौती रहित कहिले पनि हुँदैन। यो अहिले चाहिँ मिडियाले धेरै मिडियाको चाहिँ साथीहरूले एउटा त गुनासो गर्ने के अरे कुराहरू के छ हामी संकटमा छौँ भनेको कारण के हो भने म के भन्छु भने अहिले हेरौँ न कन्टेन्ट क्रिएटरहरूले एउटा कन्टेन्ट बनाएर महिनामा मेरा साथीहरू छन् काठमाडौँमा महिनामा तपाईँको 12-15 लाख रुपियाँ आनन्दसँग कमाइरहेकाहरू पनि छ नि त होइन। हामीले त्यो किन कमाउन सकेन हो यहाँ हो क्या प्रश्न गर्नुपर्ने चाहिँ म आम संसारको विद्यार्थी भएर मैले भनिरहेको छु हामीले चाहिँ यदि हामी एउटा कोही कन्टेन्ट क्रिएटर हिजो भर्खर उदाएको कन्टेन्ट क्रिएटरले महिनामा 12-13 लाख रुपियाँ कमाउन सक्छ भने हामी त हामी एउटा पत्रकारिता पढेर आएको कन्टेन्ट क्रिएटर त पत्रकार होइन नि हामी पत्रकारिता पढेर आएको हामीले एक खालको क्रेडिबिलिटी पत्रकारले चाहिँ जुन पत्रकारिताको सिद्धान्त छ एबीसी एक्युरेसी ब्यालेन्स क्रेडिबिलिटी भनिन्छ सत्यता निष्पक्ष सन्तुलन त्यो चिज फलो गर्छ भने त सोचेर अलरेडी थाहा छ तपाईँको जुन पोखरामा तपाईँलाई मान्छेले मान्छन् सम्मान गर्छन् पुरानो 30 वर्षदेखि अन्नपूर्ण एफएममा काम गरेको भनेर मात्र होइन कि तपाईँले त्यहाँ बसेर तपाईँले चाहिँ त्यो सिद्धान्त फलो गरेर काम गर्नुभएको भएर तपाईँको चाहिँ यहाँ एउटा सोसल रिकग्नेसन हो तपाईँको मिडियाको रिकग्नेसन त्यो हो भने हामीले नै त्यो प्रविधि अनुसार हामी चेन्ज गर्यो भने अझ यसलाई अझ सरल तरिकाले भनौँ मान्छेले मोबाइलमा स्मार्टफोनमा न्यूज हेर्न थाले भनेपछि हामीले हाम्रा कन्टेन्टलाई स्मार्टफोन फ्रेन्डली गराएर रेडियो अन्नपूर्णले नै दियो भने त्यो अर्को कोही नचिनिएको मान्छेले परिचय बनाउने बेलासम्म त रेडियो अन्नपूर्ण त अलरेडी चिनिएको छ त होइन त्यो चिज मान्छेले हेर्न थालिसकेपछि रेडियो अन्नपूर्ण भनेको मान्छेको दिमागमा चाहिँ रेडियोमा मात्र सुन्ने भन्ने थियो भने यो त फोनमा पनि आउँदो रहेछ भनिसकेपछि त्यो मान्छेले अटोमेटिक उसले पनि त्यो चेन्जलाई आत्मसात गर्छ कि रेडियो अन्नपूर्ण प्रविधि मैत्री भइसक्यो भनिन्छ अनि त्यतैबाट उसले तपाईँलाई कन्जम्सन गर्न थाल्छ कि
11: हामीले अब सिटीहरूमा गाउँतिर पनि त्यो गर्नुहुन्छ यो मर्निङ वाक गर्ने अथवा इभिनिङ वाक गर्ने राति 9-10 बजेतिर पनि यसो बाटातिर कतै रेडियोको साउन्डहरू त्यो मोबाइलमा सुन्दै गरेको हिँड्दै गरेको दौड्दै गरेको त्यो भेटाउँछौँ सिन डाइभर्ट भएको छ नि
10: हो हो त्यही त पहिला भनेको त पहिला भनेको चाहिँ जस्तो तपाईँ घरमा गएर रेडियोमा किनकि बाटो बाटोमा रेडियो बजाउने सबैले गर्ने पनि हुन्थेन घरमा त रेडियो हुन्छ अथवा तपाईँहरूको न्युज बुलेटिन पनि बेलुकाको यो टाइममा हुन्छ भनेर जाने हुन्थ्यो भने अब चाहिँ एउटा त रियल टाइममा पनि सुन्न मिल्यो एप्लिकेसनहरू मार्फत होइन कति फोनमा त आजकल इयरफोन लगाउनै मिल्दैन तर तपाईँ डिजिटल्ली इन्टरनेटमा जानुभयो भने त एउटा स्मार्टफोन भनेर अर्को फोनमा फरकै त्यही हो नि त स्मार्टफोनमा तपाईँले सबै चिज इन्टरनेटमा उपलब्ध पाउन सक्नुहुन्छ हातको मोबाइल कम्प्युटर खोल्नु परेन ल्यापटप खोल्नु परेन कि यही हुन्छ
11: भने
10: अनि अर्को कुरा फोन त तपाईँसँग जहिले पनि हुन्छ अब अभिन्न अङ्ग बनिसक्यो अनि सजिलो त्यो भयो नि त होइन अनि सजिलो खोज्दैन मान्छेले डेफिनेटली खोज्छ अनि त्यही पाउने भइसकेपछि त मान्छेले दुःख खोज्ने बाटोमा जाँदैन नि त विकल्प भएन भने फेरि जस्तो फोन डेड होला अथवा अरू कुराहरू त हामी पछि पनि बहस गर्न सक्छौँ त्यस्तो विकल्पको लागि जुन ट्रेडिसनल वेमा हामी गइरहेको छौँ त्यो पनि एउटा अप्सन हुन सक्छ जस्तो बिहान मान्छेले पत्र रेडियोको मात्र कुरा नगर पत्र पत्रिकाको गरौँ न बिहान अब धेरै पत्र पत्रिकाहरू हुन्छन् धेरै अनलाइनहरू कैयौँ अनलाइनहरू अहिले यो कोविड पछाडि चाहिँ लगभग हाम्रो गण्डकी प्रदेशको पनि मैले डेटा हेरेको थिएँ 3 गुणाले बढेछ अनलाइन खोल्ने होइन रेडियोहरू त फेरि बन्द पनि भएको छ नि करिब 23 वटा रेडियो त हाम्रो बन्द भइसक्यो हाम्रो यो प्रदेशमा कतिपय चाहिँ हेर्दाखेरि बन्द नभनेकन तपाईँहरूको त राम्रोसँग चलाइरहनु भएको छ तर कतिपयको चाहिँ कहिले बज्ने कहिले नबज्ने पनि भएको छ नि त होइन त्यही भएर हामीले चाहिँ जसरी परिवर्तन भएर हामी जान थाल्यौँ भने चाहिँ हाम्रो चाहिँ दिगोपनामा ऊ जान्छ कि दिगोपना अगाडि बढ्छ पहिलेको चिजलाई पनि अहिले हामी भत्काउनेतिर पनि नलाग्यो एउटा इतिहास पनि हो जस्तो प्रिन्ट माध्यम बेलायत अमेरिकामा पनि अहिले पनि चलिरहेको छ नि त यहाँ फेरि एउटा रेडिकल हुनु हुँदैन कि परिवर्तन आयो भन्दैमा सबै पुरानो फाल्ने भन्ने पनि गर्नु हुँदैन तर फेरि परिवर्तन छ होइन म त यही हो रेडियो हो ट्युनिङ नै गरेर सुन्ने हो पत्रिका मात्रै हो हामी त इन्टरनेटमा जाँदैनौँ किनकि हाम्रो पहिचान नै यही हो यति सालदेखिको मात्र भनेर पनि भएन अप्सन दियो भने तपाईँको डेफिनेटली तपाईँको श्रोता तपाईँको पाठक तपाईँको दर्शक बढ्छन् र जहाँ हाम्रा दर्शक पाठक श्रोता छन् हामी त्यहाँ जानु पऱ्यो क्या यति गर्ने हो भन्ने यति गर्छ जस्तो तपाईँले बनाएको कन्टेन्ट दिनभरि तपाईँले बनाएको न्युज बुलेटिन चाहिँ तपाईँले पोडकास्ट प्लेटफर्ममा आजकल मान्छेले सुन्छ नेपालमा पैसा तिरेर अमेरिकन पोडकास्ट प्लेटफर्म सुनिरहेका छन् स्पोटिफाईहरूमा पैसा तिरेर मान्छेले सुनिरहेको हुन्छ विज्ञापन पैसा तिरेर पनि विज्ञापन रहेको हुन्छ अनि त्यहाँ तपाईँको कन्टेन्ट चाहिँ किन नहाल्ने त तपाईँले त्यो भएपछि त त्यो प्रविधिमा भएको मान्छेले पनि तपाईँको कुरा सुन्ने भयो के होइन, अनि हाम्रा संचार माध्यमका साथ अरू समस्या फेरि यो मात्रैले सबै समाधान हुन्छ म भन्दिनँ, तर यति मात्रै गर्यो भने युट्युबमा तपाईँले चाहिँ रेडियोमा बजाएको कार्यक्रमलाई सानो भिडियो बनाएर युट्युबमा चाहिँ 5 मिनटको कति मिनटको क्लिप्स तपाईँले जुन गरेको बहसका महत्वपूर्ण अंशहरू चाहिँ टिकटकमा क्लिप्स गराएर हाल्ने हो भने मान्छेले चाहिँ तपाईँहरूलाई त्यहाँ पनि खोज्न थाल्छ र त्यसबाट जुन अर्निङ अरू कन्टेन्ट क्रिएटरहरूले पाइरहेका छन् त्यो अर्निङ तपाईँले पनि पाउनुहुन्छ र कन्टेन्ट क्रिएटर जस्तो भाइरल मात्रै बन्न पनि पर्दैन हाम्रो, किनकि हाम्रो एउटा पहिचान छ नि त. अब लिगेसी मिडिया भन्छन्, ट्रेडिसनल मिडिया पनि भन्लान् कतिले, अब मेन स्ट्रिम मिडिया भनिन्छ, मेन स्ट्रिममा अहिले फेरि अनलाइन डिजिटलहरू पनि आइसकेका छन्. जस लिगेसी मिडिया जुन पहिला परम्परागत रूपमा चलिरहेको थियो ती मिडियाले पनि भविष्य छ त्यति हो कि जहाँ आफ्ना पाठक श्रोता दर्शक छन् त्यहाँ चाहिँ हामी पुग्न पर्यो. अब जस्तो भनौँ न, अब पुरानो पहिले पत्रिका रेडियो टेलिभिजन हेर्दै आइरहेको पुस्ताले चाहिँ मानौ तपाईँहरू कहाँ हुनुहुन्छ भनेर अलिक खोज्न बढी दुःख पनि गर्ला. जो पुस्ता हामी जेएनजी आन्दोलन भयो त्यत्रो रिभोल्युसन भयो, उनीहरू एउटा डिजिटल मिडियाको माध्यमबाट रिभोल्युसन भएको थियो, जम्मै चिज चाहिँ फेसबुक तपाईँको टिकटक यिनीहरूबाट भइरहेको थियो. मेन स्ट्रिम मिडियाले त सुरुमा धेरै त्यसरी क्यारी पनि गराएको थिएन त्यो मुद्दाहरू. त्यत्रो चिज भयो त भनेपछि उनीहरूलाई अगाडि गइसके भनेपछि अनि तिनीहरूले पनि त थाहा पाउनु पर्यो नि त. अनि उनीहरूले मिडिया भनेको कन्टेन्ट क्रिएटर ठानिरहेको छन् कि उनीहरूले. कन्टेन्ट क्रिएटर भनेको एउटा सामग्री, भिडियो सामग्री जस कसरी हुन्छ धेरै भ्यू गराउन कन्टेन्ट क्रिएटरको दिमाग लाग्छ भने एउटा पत्रकारले त त्यसरी मात्रै सोच्दैन नि त. कसरी क्वालिटीको कन्टेन्ट दिने, बायस रहित, यो एक्युरेसी, ब्यालेन्स, क्रेडिबिलिटी, यो हाम्रो संचारको सिद्धान्त पूरा गरेर 5W NH के कहाँ कसरी कसले दुवै पक्षको चाहिँ आरोप लागेको पक्षको पनि भनाई गरेको चिज राखिदिने हो भने त आजकलको पुस्ताहरू फेरि रिजनिङ एकदम यो तर्कमा त्यसपछि चाहिँ त्यो
11: क्वेशन गर्ने खालको
10: त्यसमा विश्वास राख्छन्, उनीहरू झन् हाम्रा कन्टेन्टहरू उनीहरूले हेर्ने हुन सक्छ के. त्यति हो कि उनीहरूले कुन ढाँचामा मन पराउँछन् त्यस्तै त हामीले गर्नु पर्यो नि त.
11: म अलिकति यो रेडियोप्रति भइरहेको चिन्तालाई अलिकति कोट्याउन चाहन्छु. अब ऐन कानूनहरू उस्तै हो, अब एउटालाई सामुदायिक भनिएको छ, कम्युनिटी भनिएको छ, अर्कोलाई व्यावसायिक भनिएको छ, काम फेरि सबैले लगभग उस्तै गर्नु परेको छ र गरिरहेको त्यो अवस्था पनि छ. अहिले संख्यात्मक रूपमा रेडियोहरूको जुन भोल्युम घटिरहेको छ यसलाई अब भइरहेकालाई बचाउन चाहिँ कसरी सकिन्छ? सरकारसँगको कोर्डिनेसन वा सरकारले अहिले चाल्न थालेका कदमले केही सघाउ पुर्याउँछ?
10: तपाईँले अर्को एकदम महत्वपूर्ण विषय उठाउनु भयो. म पहिला चाहिँ तपाईँले सुरुमा सामुदायिक र व्यवसायको भिन्नताको बारेमा अलिकति मलाई केही भन्न मलाई, किन सामुदायिक रेडियो अभियानमा म लागेको पनि 10-12 वर्ष जति त यसैमा जोडियो होइन, हजुर, र पढेको र रुचि भएको विषय पनि भएको भएर हाम्रो नेपालमा मूलत चाहिँ 62-63-85 रेडियो खुल्ने बाढी आयो. त्योभन्दा अगाडि तपाईँहरू थोरै हुनुहुन्थ्यो, पछि चाहिँ तपाईँहरूसँग प्रतिस्पर्धी धेरै आए र बीचमा आएका कतिपय बन्द भएर पनि गए होइन. रेडियोको चाम एकदम धेरै भएको भएर सबैले रेडियो खुल्ने एउटा चाहिँ त्यो माहौल बन्यो, रेडियो शक्ति पनि बन्यो होइन. धेरैले सुन्ने, स्थानीय मुद्दामा धेरै बहस हुने, तत्काल त्यहीँको कुरा दिने, त्यहीँका मान्छेहरू बोल्ने, त्यहीँको समस्यामा छलफल बहस हुने एउटा स्वर्णकाल हो नि त. रेडियोले नेपालको संचार, आम संचारमा स्वर्णकाल सृजना गरेको हो नि त. त्यो कारणले गर्दाखेरिमा धेरैले चाहिँ त्यो आकर्षणको नाममा खोलिदिए, तर सस्टेन भएर लङ टर्म भिजन भएर सबै खुलेनन्. जो जो लङ टर्म भिजन नभएका थिए तिनीहरू धेरै जसो अलि सङ्कटमा छन् र कतिपय चाहिँ फेरि भिजन लङ टर्मै भएर गएकाहरू पनि समस्यामा परेको पनि छ. र पहिला सामुदायिक र व्यावसायिकको पार्टमा मैले छुट्याउनु खोजेको चाहिँ जस्तो अन्नपूर्ण एफएमले मैले अगाडि भने, म तपाईँहरूसँग यहाँ आएर मात्र मैले भने होइन कि बाहिर यस्तै फोरमहरूमा पनि मैले कुरा गर्छु कि 62-63 आन्दोलन, यहाँका जस्तो माओवादी द्वन्दका ताकाका मुद्दाहरू उठाउन जसरी तपाईँहरूले काम गर्नुभयो के अरे त्यो चाहिँ टेक्निकली तपाईँहरू व्यावसायिक हो, तर त्यसलाई म चाहिँ सामुदायिक भन्छु. तर हामीसँग सँगसँगै फेरि कस्ता रेडियोहरू पनि छन् भने अहिले पनि जसले चाहिँ टोटल्ली एउटा ठूलो कर्पोरेट तरिकाले चलाइरहेको छ. अब भनौँ न, ठूलो एउटा हाउसले, नेसनल हाउसले चलाइरहेर ठाउँ ठाउँमा स्टेसनहरू राखेकोवालाहरू छ, एउटै चिज रिले हुन्छ त्यो चाहिँ, त्यसलाई हामी टोटल्ली कमर्सियल भन्न सकिने भयो. इन्डियामा पनि त्यो प्र्याक्टिस छ, न्युज इन्डियाको रेडियोहरूले दिँदैन, तर मिर्ची एफएम, रेडियो सिटी यिनीहरू भनेको कैयौं सहरहरूमा यिनीहरूले स्टेसन राखेर चाहिँ त्यो कर्पोरेटतिर गइरहेका छन्. तर अन्नपूर्ण एफएमले त यहीँका मुद्दाहरूमा यही रिजनमा गरेर गरेको छ. पोखरा बेस भएर तपाईँ यो रिजनल रिजनमा काम गर्नुभएको छ, यहाँको मुद्दामा बस गर्नुभएको छ. जस्तो अरू कुनै एफएम सुन्ने मान्छेले चाहिँ काठमाडौँको मात्रै कुरा सुन्नु त उसलाई के अर्थ भएर, उसको त्यहाँसँग केही पनि जोडिन. तर यहाँको एफएम सुन्दाखेरि त यहीँको कुराहरू यहीँका न्युज जस्तो तपाईँहरूले सानो सानो एउटा स्कुलको प्रोग्रामको न्युजहरू पनि दिइरहनु भएको हुन्छ, अरू यहाँका एफएमहरू जो राम्रो चलिरहेको छन् उनीहरूले पनि त्यही गरिरहेका छन् नि त। त्यो भएपछि त काठमाडौँको रेडियो स्टेसन भन्दा त त्यो चिज उसको लागि राम्रो भयो नि त। त्यो त्यहीका समुदायको मुद्दामा, समुदायले चाहेको कुराहरूमा, समुदायका विषयहरूलाई जोड दिइरहेको छ भने हामी अब अलिकति ब्रोडर भएर सोच्नुपर्छ भन्ने लाग्छ। ती चाहिँ हामी समुदायको लागि हो भनेर, अरू भनेको टोटली नाफाको लागि हो।
11: यहाँनिर थोरै कुरो जोड्दाखेरि, जुन तपाईँहरू त अब त्यहीँको रैथानी हुनुभयो, राजामामासँग तपाईँहरूका कन्ट्याक्ट थियो, उहाँहरूसँग हरेक दिन उठ बस्नै हुन्थ्यो, बोलचाल नै हुन्थ्यो, अब उहाँका कुराकानी हुन्थे। पोखरासम्म जोडिएर राजामामाका कुरा उठाउँदाखेरि वा त्यहाँबाट तल सेती नदीको त्यो राफ्टिङ गर्दै सुडेपुल कटेसम्मका माझीहरूका कथाहरू सुनाउँदाखेरि मान्छेहरू त्यति बेला अचम्ममा पनि हुन्थे, अचम्म यस अर्थमा पर्थे, हाम्रो कुरा गिठा खाएको पनि आयो है। राजा मामाले धेरै शब्द त बोल्नुहुन्थेन, 10 शब्द त उहाँले बोल्नुहुन्थ्यो कुसण्ड जातिका, ती सुनाउँदाखेरि के राजा मामाको पनि भाषा रहेछ है भन्ने कुरा रेडियोबाट सुन्यौं हामीले भन्ने पनि भयो। अब हामी के गरेका साथीहरू मिलेर सानो एउटा डकुमेन्ट्री बनाउँदाखेरि दमौलीको त्यो मैदानमा त्यो डकुमेन्ट्री सो गर्दाखेरि अलिकति पैसा उठाएर फेरि उहाँलाई त्यो दिँदाखेरिको त्यो अपनत्व देशभर नै गयो। पछि एक खालको सहयोगको परिपाटी हुने, अब सामाजिकीकरणको परिपाटीमा त्यो जोडिने र राजामामालाई एक खालको पहिचान बनाउने काम पनि त्यही संचार क्षेत्रले त गर्यो होइन, दियो होइन।
10: मलाई त्यो
11: संसारले गर्दाखेरि सबै कम्युनिटीमा त्यो कुराकानी पुग्दाखेरि नागरिकता पनि पाउनुभयो उहाँले,
10: एकदमै त्यो त एकदमै खुसीको कुरा। नेपालको एकमात्र कुसुन्डा समुदायको हुँदा अहिले बित्नुभयो उहाँ, तर त्यो मलाई तपाईँहरूले गरेको त्यो कन्ट्रिब्युसन याद छ, मैले यही चिजमै जोड्न खोजेको। त्यही भएर हामी जुन चाहिँ अब लिगेसी मिडिया भनेर आजकल भन्न थालेका छन्, परम्परागत शैलीमा चलेका मिडियाहरूले चाहिँ गरेको चिज नै समुदायका लागि यस्तै चिजहरू हुन् जुन चिजमा अहिले आएका कन्टेन्ट क्रिएटरहरूको पहिलो कुरो उहाँहरूलाई चाहिँ पैसा कसरी कमाउने भन्ने छ। उहाँहरू पत्रकार होइन, पत्रकारिताको सिद्धान्त उहाँले पढ्नु भएको छैन, अभ्यास मिलाउनु भएको छैन, त्यसकारण उहाँहरूबाट त्यस्ता चिज नहुन्छ। भ्यू धेरै आउँछ भन्ने सवालमा कति पेज आउनु नि सक्लान्, तर सबै चिजमा उहाँहरू त्यसरी जानुहुन्न। जुन चिज चाहिँ हामीले चाहिँ हाम्रो समुदायको लोपोन्मुख चिजहरूलाई, समुदायमा नसक्नेहरूलाई, सीमान्तकृतहरूलाई सपोर्ट गर्नुपर्छ भन्ने चिज, यही चिज नै हाम्रो स्ट्रेन्थ हो कि आज चाहिँ। मैले त्यही भएर भनेको, यदि हामी संचार माध्यमहरूले चाहिँ हाम्रो धर्मलाई चाहिँ निर्वाह गरिराखेका छौं, तर नयाँ प्रविधि, नयाँ रूपमा, नयाँ शैलीमा, मान्छेले चाहेको शैलीमा, रुचाउने शैलीमा दिन थाल्यो भने त अनि मान्छेले कम्पेयर गर्न थाल्छ क्या, कन्टेन्ट क्रिएटर र अनि जिम्मेवार मिडियाको बीचमा कम्पेयर गर्न थाल्छ। अनि त्यसपछि मान्छेले होइन, हामीले त जोसुकै मान्छे पनि त हामीमा करुणा छ नि आज चाहिँ, कोही मान्छे सडकमा मागेको मान्छे देखिन्छ, उसको समस्या सुनेर हामी अहिले सोसियल मिडियाबाट पनि कति उपचार गर्न अप्ठ्यारो परेका मान्छेहरूलाई तपाईँहरूले न्युजहरू दिइरहनु भएको हुन्छ, कति सहयोग जुटिरहेको पनि छ नि त। अनि हामीले यो जिम्मेवार छ भनिसकेपछि यसलाई सपोर्ट गर्नुपर्छ भने झन आउँछ कि। अघि तपाईँले भनेको पोइन्टमा यहाँ जोडिन्छ, मिडियाहरूले हामी संकटमा छौँ, हामी बन्द हुने अवस्थामा छौँ, राज्यले चाहिँ अब अहिले राज्यले फेरि एउटा यो चिज चाहिँ गलत हो, जस्तो सरकारीलाई मात्रै विज्ञापन दिनु भनेर भनेको छ। जस्तो रेडियो नेपाल त पहिल्यैदेखि थियो नि त, 7 हो नि त रेडियो नेपाल खुलेको होइन। तर तपाईँले अघि भनेको राजा मामाका कुराहरू त जसरी दमौली गण्डकी रिजनमा त्यो चिज जसरी उठाइयो, जसरी तपाईँले उठाउनुभयो, यहाँको आञ्चलिकता हो नि त त्यो कुरा त। काठमाडौँलाई थाहा नहुन सक्छ, देशैभरिको एकजना मात्रै मान्छे रेडियो नेपाललाई मतलब नहुनु पनि सक्छ नि त। रेडियो नेपाललाई ठूलो स्केलमा हेर्ला नि त उसको पनि त रिसोर्सको हिसाबले, ऊ त स्थानीय रेडियो होइन नि त रेडियो नेपाल त होइन। अनि त्यो चिज त हामीसँग छ के हो, हामीले त्यही चिजलाई सेल गर्ने हो भन्छु कि म चाहिँ। हामीले समुदायलाई पनि मानव रेडियो अब संकटमा पर्यो, मैले तपाईँलाई एउटा इक्जाम्पल दिन्छु आजजी। म लास्ट अमेरिका यो एडवर्ड मुरो भन्ने जर्नलिजम प्रोग्राममा गएको थिएँ, अमेरिका डिपार्टमेन्ट स्टेटको प्रोग्राममा। त्यसमा चाहिँ हामीले चाहिँ त्यहाँका सामुदायिक मिडियाहरू, सामुदायिक भनेको मैले अभ्यासकै हिसाबले सामुदायिक भने, मिडियाहरू कसरी चलिरहेका छन्, अनि रेडियो स्टेसनहरूमा पनि म गएर त्यहाँ हेरेँ। हामीले त अब हामीलाई नेपालमा जस्तो मेरै दमौली, मेरो गृह जिल्ला तनहुँमा 4 रेडियो स्टेसन दमौलीमा थियो, 2 बन्द भइसक्यो, हाम्रो एउटा रेडियो र अर्को रेडियो चलिरहेको छ, अरू धेरै बन्द भएको छन्, अरू चाहिँ कहिलेकाहीँ बज्ने रेडियोहरू धेरै छन् होइन। त्यो अवस्था हामीले देख्दाखेरिमा अमेरिकामा झन् के होला भन्ने मलाई लागिरहेको थियो। तर अमेरिकामा तपाईँको विश्वमै सबैभन्दा धेरै रेडियो स्टेसन अहिले पनि अमेरिकामा छ, 15,000 रेडियोको लाइसेन्स लिएका रेडियोहरू छन्, केही अलिअलि बन्द भएको छ, त्यहाँ पनि अहिले सरकारले चाहिँ यो कम्युनिटी मिडियाहरूलाई दिने र प्राइभेट मिडियाले पनि जुन कम्युनिटीका लागि काम गरिरहेको छ उनीहरूलाई दिने ग्रान्टमा चाहिँ अहिले ट्रम्प प्रशासनको नीतिले गर्दाखेरिमा अलिकति कटौती गरेको छ, केही समस्यामा परेका छन्, तर पनि रिमार्केबली घटेको छैन। विश्वको सबैभन्दा धेरै प्रविधि भएको देश अमेरिका होइन, अमेरिकाको सिलिकन भ्याली जसलाई प्रविधिको राजधानी भनिन्छ, त्यहाँ यति धेरै प्रविधि इनोभेसनहरू भइरहेको छ, हामी एआई प्रविधिको कुरा गर्दैछौँ, धेरै चिज त्यहाँ बनिरहेको छ, र पनि अमेरिकामा रेडियो स्टेशनहरू 15,000 जति चलिरहेका छन्। भनेपछि हामीले यो बन्द यतिकै झ्यापे हुन्छ भन्ने होइन, मैले अघि भनेकै पोइन्टमा जोड्छु, परिवर्तनलाई आत्मसात गरेर गइयो भने सकिन्छ। म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु, आजजी हाम्रो अलिकति कटौती गरेको छ, केही समस्यामा परेका छन्, तर पनि रिमार्केबली घटेको छैन। विश्वको सबैभन्दा धेरै प्रविधि भएको देश अमेरिका होइन, अमेरिकाको सिलिकन भ्याली जसलाई प्रविधिको राजधानी भनिन्छ, त्यहाँ यति धेरै प्रविधि

0: अमेरिकामा धेरै प्रविधिमा इनोभेसन गरेको ठाउँ हो, माइक्रोसफ्टको बिल गेट्सको बसाइ भएको ठाउँ नजिकै, त्यहाँ पनि एउटा सामुदायिक रेडियो मजाले चलिरहेको छ. एउटा मात्र होइन, एउटा मात्र म गएँ, विश्वविद्यालयले सामुदायिक एउटा रेडियो स्टेशन चलाइरहेको छ. तर विश्वविद्यालयको अङ्ग भयो भने पनि त्यसले चाहिँ नितान्त आफ्नै तरिकाले कार्यक्रम गर्छ. तपाईँलाई अचम्म लाग्ला,
1: स्वास्थ्य खालको
0: समुदायका लागि त्यहाँका मुद्दाहरू, स्थानीय मुद्दाहरूमा काम गर्छ, र त्यहाँ चाहिँ उसको बजेट वर्षको मिलियन बजेट हुँदो रहेछ के, र त्यो त्यसको ठूलो अंश फेरि समुदायले दान गर्दो रहेछ के. म समुदायको अब हामी हाम्रा कुराहरू धेरै हामीले भने, म समुदायको मान्छेहरू जस्तै हामीलाई सुनिरहनु भएको छ, उहाँहरूलाई पनि यदि कुनै मिडिया तपाईँका लागि, तपाईँका मुद्दामा, तपाईँको दैनिक चासोमा, तपाईँको जनजीविकासँग जोडिएर काम गर्छ भने अब त तपाईँले पनि कन्ट्रिब्युसन गर्नु पर्यो नि त, होइन? जस्तो इन्डियामा पनि तपाईँको प्राइभेट मिडिया, प्राइभेट संस्थाले चलाएको मिडियाहरूलाई पनि कम्युनिटीले चाहिँ एक एक वर्ष महिनाको $2 हो कि कति दिने अभ्यास आइसकेको छ. त्यो भयो भने के हुन्छ भने तपाईँका लागि आउने चिज आइरहन्छ, होइन? तपाईँले महिनामा दिने 10 रुपियाँ 20 रुपियाँले एक कप, दिनमा एक कप खाने चियाको पैसा हो. तर हामी गण्डकी प्रदेशमा 25 लाख जनसङ्ख्या छ, 25 लाख जनसङ्ख्या मध्ये 1 लाखले महिनामा एक कप चिया खाने पैसा चाहिँ आफूलाई मन परेको, आफ्नो लागि काम गरिरहेको मिडियाले दिन थाल्ने हो भने के हुन्छ? हामी त्यतातिर पनि जाउँ न. तपाईँले कुनै मुद्दामा रिपोर्टिङ गर्न खोज्नु भएको छ, पैसा चाहिन्छ नि त. राम्रो जस्तो राजामामाको तपाईँले कुरा गर्नुभयो, नेपालको लोपोन्मुख एउटा कुसुन्डाको, त्यो त एकछिनमा बन्दैन नि त चिज त. एउटा कन्टेन्ट क्रिएटरले गएर झ्यापझुप कुरा गरे जस्तो कुरा हुँदैन नि त. ऊ कसरी बस्छ, उसको इतिहास के, त्यो गर्दा त तपाईँलाई रिसर्च गर्न पर्यो, कन्टेन्ट बनाउनु पर्यो, अनि टाइम लाग्छ, खर्च पनि लाग्छ. अब तपाईँले चाहिँ त्यो सोसियल मिडियाको माध्यमबाट यस्तो मुद्दामा हामी काम गर्न लागेका छ, तपाईँहरू कोही सहयोग गर्न चाहनुहुन्छ भने भनेर भन्नु पर्यो क्या. तपाईँले पनि गो फन्डमी भन्ने छ नि अहिले अमेरिकाको, त्यो चाहिँ के अरे एउटा माध्यम जसले हामीले कति नसक्ने नेपाली दाजुभाइहरूको लागि, दिदीबहिनीहरूको लागि चाहिँ सहयोग, विश्वभरका नेपालीले चाहिँ मन खाएर सहयोग गरिरहेका छन् भने, अब मिडियाले उपलब्ध भएको हाम्रो विज्ञापन घट्यो त घटिरहेको छ, होइन? त्यो पार्टमा अहिले पछि कुरा हुँदा, तर राम्रो मुद्दामा काम गर्ने हो भने जनतालाई कन्भिन्स गराउन. अब हामी पहिले पनि हामीले गरिराखेको हो. पहिले हामी जनतालाई कन्भिन्स गर्थ्यौँ, अनि त्यो जनता धेरैले तपाईँलाई सुन्छ भनेर विज्ञापनदाता तपाईँसँग कन्भिन्स गरेर विज्ञापन दिन्थ्यो भने, अहिले विज्ञापनको मोडल चाहिँ कतिले हेरे त भनेर, अब जस्तो रेडियोको त म्यापिङ गर्न हामीले सकिने अवस्था छैन, कतिजनाले सुनिरहेको छ भने हामीसँग त्यति वैज्ञानिक पनि छैन. फेरि तपाईँले मेरो रेडियो यति सुन्छ भनेर गरेको दावी अर्को कोही पार्टीले चाहिँ क्रस गर्न पनि सक्छ. हामीसँग त्यो बिचको इन्डिपेन्डेन्ट बडी छैन जसले चाहिँ यो रेडियो यो समयमा यतिले सुन्छन् भन्नेवाला त्यो कम छ हामीसँग. त्यो भइसकेपछि चाहिँ अब त्यो बनाउनु पर्ने एउटा पाटो होला, त्यसमा राज्यको पनि भूमिका आउँछ, र रेडियो संचार माध्यमका हकितका लागि काम गर्ने संस्थाहरूको पनि भूमिका हुन्छ. तपाईँका लागि मात्र सिस्टम बनाउने हो, तपाईँको जस्तै अरूलाई काम गर्ने सिस्टम गराउन त अरूले पनि लगानी गर्नु पर्यो, योगदान गर्नु पर्यो. त्यो नबन्दासम्म पनि कम्तीमा समुदायलाई हामी तपाईँको लागि काम गरिरहेका छौँ, तपाईँले हामीलाई सपोर्ट गर्नुहोस् भनेर भन्न सकिने एउटा हुनसक्छ. अर्को कुरा, हामीले अघि भनेकै पार्टमा सोसियल मिडियामा टिकटकमा मान्छेले अहिले 20 सेकेन्डमा चाहिँ धेरै कुरा बुझ्न खोजिरहेको छ भने, सबै कुरा 20 सेकेन्डमा आउँदैन, तर सिनप्सिस त्यो तपाईँले हालिदिनु भयो भने त, अनि तपाईँको मेन प्लेटफर्ममा चाहिँ मान्छे जान सक्ने हुनसक्छ नि त. त्यो भयो भने अनि एउटा विज्ञापनदाताले पनि, अहिले विज्ञापनदाताहरूलाई के छ भने जम्मै फेसबुकमा टिकटकमा मात्रै छ भन्ने भइसकेपछि त त्यहाँ पनि त तपाईँको प्रेजेन्स र तपाईँको चाहिँ धेरैजनाले तपाईँलाई मन पराइरहेका छन् भने त्यही चिज पनि थपेर लगेर जानुहोस् न. रेडियोमा ट्रेडिसनल माध्यमबाट सुनिरहेको एउटा हाम्रो छँदैछ, त्यो जिरो त अहिले पनि तपाईँहरूकोमा छैन नि त, एउटा आइरहेको छ भने त्यो थपिन्छ. रिसोर्स थपिसकेपछि त तपाईँहरूलाई काम गर्न सजिलो हुन्छ नि त, होइन? हामीले त्यो चाहिँ सेल पनि गर्न पर्यो. अनि अर्को कुरा चाहिँ, अब पहिला जस्तो एउटा न्युज रुममा, तपाईँहरूको न्युज रुममा कति थियो, हामीले मैले दमोली एफएमको न्युज रुम र रेडियो लिड गर्दाखेरिमा हामीसँग पनि 8 जनासम्म मान्छेहरू हुनुहुन्थ्यो, मैले नेतृत्व गर्दासम्म पनि. पछि अब दमोलीको एउटा सानो रेडियोलाई त्यति हामीले घटाउँदै गएर चाहिँ हामी तीनजनामा झरेर पनि काम गरियो. अहिले एआई आएको छ, होइन? एआई प्रविधि आएको छ, एआई प्रविधि यस्ता प्रविधिहरू युज गरियो भने पहिला जति जनशक्ति हामीलाई नचाहिन सक्छ,
1: 20 जना चाहिने ठाउँमा
0: हो. अब पहिले तपाईँको खर्च महिनामा चाहिँ 20 जना स्टाफ हुँदा हुने खर्च, अहिले तपाईँ त्यो काम चाहिँ 4 जना स्टाफले गर्यो भने त 16 जना स्टाफको खर्च पनि त घटे त तपाईँको. अब यसरी चाहिँ सोच्नु पर्यो कि हामी मिडियाहरूले चाहिँ त्यो गर्न थालियो भने त्यसले चाहिँ हाम्रो खर्च पनि घट्छ के, आमदानी घटेको छ भने खर्च पनि घटाउन सक्ने भयो प्रविधिको कारणले. हामी धेरै चाहिँ अहिले चिन्तित के भइरहेको छ, विज्ञापन घट्यो, फिगर मात्रै हेरिरहेको छ, तपाईँको स्टाफ पनि घटेको छ, स्टाफ पनि घटाउन सकिन्छ. प्रविधि किन्नुहोस् न, जब महिनामा एउटा स्टाफलाई लाग्ने खर्चको 20 अंशको 1 अंश वर्षमा तिर्दा पाउने प्रविधिहरू पनि छन्, अटोमेसनमा हामी जान सकियो, त्यो गरेपछि त हाम्रो खर्च पनि घट्छ. यसरी सोचियो भने चाहिँ स्कोप छ. तर फेरि एउटै कुरा, मिडियाले मात्र गरेर हुँदैन भन्ने कुरामा चाहिँ म क्लियर छु. राज्यले पनि केही

0: यो पार्टमा सोच्नुपर्छ किनभने संचार माध्यमले काम गरेको त जनताका लागि हो नि त। जस्तो भूकम्पको 2015 भूकम्पको बेलामा कहाँ कहाँ समस्या पर्यो, कहाँ सहयोग चाहिन्छ, कहाँ अप्ठ्यारो छ नागरिकलाई भनेर त मिडियाले राज्यलाई सूचित गराए हो होइन। रेडियो नेपालले पनि त्यतिखेर एउटा भूमिका खेल्यो, रेडियो नेपाल त कसले सुन्छ भन्ने थियो, रेडियो नेपालको पनि एउटा रोल हुँदो रहेछ। तर स्थानीय मिडियाको रोल अझ धेरै हुन्छ होइन। भोलि पनि हामी नेपाल यस्तो यो क्लाइमेट चेन्ज यति भर्नेबल ठाउँमा छौँ भनेर विज्ञहरूले भनिरहेका हुन्छन्, भोलि विपद आयो भने जम्मै इन्टरनेटहरू काटियो भने त फेरि यो ट्रेडिसनल वेको रेडियो ट्रेडिसनल वेको टेलिभिजनहरू त अझै पनि चाहिँदो रहेछ नि त। हाम्रो रेलिभेन्सी सकिया छैन, तर यति हो कि हामीले चाहिँ एउटा कुरो हाम्रा समुदायलाई पनि विपद अप्ठ्यारो परेको बेलादेखि लिएर जिम्मेवार पत्रकारिता जिम्मेवार कन्टेन्ट समुदायका लागि जिम्मेवार भएर दिने चिजमा हामी छौँ भन्ने विश्वास दिलाउन सक्नु पर्यो। अर्को कुरो राज्यलाई पनि, राज्यले नागरिकका लागि काम गर्ने हो, संचार माध्यमले पनि नागरिकको अधिकतम नागरिकलाई जे गर्दा हित हुन्छ विधि नियमको पालना नभएको छ भने खबरदारी गर्ने काम हो नि त हाम्रो होइन। राज्य र संचार माध्यमको त साझा, राज्यको ठूलो कर्तव्यलाई संचार माध्यमले पनि योगदान गर्ने हो, त्यस्तोमा राज्यले किन सहयोग नगर्ने? राज्यले पनि त गर्नु पर्यो नि त। जस्तो अहिले राज्यले चाहिँ के भन्नुभएको छ भने हाम्रा माध्यममा मात्रै विज्ञापन दियो भनेको छ, त्यो त गलत हो नि। तपाईँले पनि, तपाईँले जम्मै गरेको त यहाँको पोखराको चाहिँ समुदायको लागि होइन र, अनि रेडियो नेपालले त पोखराको जति मुद्दा रेडियो अन्नपूर्णले उठाउँछ उठाउन सक्दै सक्दैन, किनकि उसका लिमिटेसन छन्, उसका श्रोता त देशैभरि छन् नि त होइन। अनि राज्य त यसमा त अनुदार बन्नु हुँदैन, राज्य पनि अनुदार बन्नु हुँदैन, र नागरिकहरू पनि आफ्ना लागि कसैले काम गरिरहेको छ भने अब चाहिँ कन्ट्रिब्युसन, तपाईँको कन्ट्रिब्युसन खोइ त।
1: यो संचार क्षेत्रलाई उद्योग र नवप्रवर्धनको क्षेत्रमा लैजानुपर्छ भन्ने कुरा, नवप्रवर्धनको जुन अहिले कुरा चाहिँ बहस चलिरहेको छ, योभन्दा पहिले निजी वा सामुदायिक रेडियोहरूले उठाइरहेका हुन् नि, हामीलाई उद्योगको रूपमा स्थापित गराऊ भनेर लैजाऊ भनेर भनेका हुन् नि। अब चाहिँ राज्यले सोच्नुपर्ने भयो नि,
0: होइन राज्यले त जहिले पनि सोच्नुपर्छ। हेर्नुहोस् राज्यलाई फेरि कस्तो हुँदो रहेछ भने त्यही कुरा अब हामी बाहिरबाट हेरिरहेका
1: छौँ, जस्तो
0: बनेको छ जुन नवप्रवर्धनको बारेमा सबैभन्दा धेरै आवाज उठाउने महावीर पुण्य अहिले मन्त्री हुनुहुन्छ, उहाँ व्यक्तिको मात्र कुरा भएन, यो मुद्दाको कुरा के हो भने जो राज्यको कोणबाट हेर्दा त जहिले पनि उहाँहरूलाई नै राज्यभन्दा बाहिर हुँदाखेरि उहाँहरूलाई संचार माध्यम चाहिन्छ, किनकि राज्यमा उहाँहरूको सुनवाई हुँदैन, उहाँहरूको चल्दैन, नागरिकसँग जानुपर्ने हुन्छ, संचार माध्यममा खोज्नुहुन्छ उहाँहरू। तर राज्यमा गएपछि त्यही मान्छेलाई के लाग्दो रहेछ भने मिडियाले त मेरो विरूद्धमा लेख्छ, मैले गरेको खराबी त मिडियाले डेफिनेटली त्यो मिडियाको कर्तव्य हो, अनि म यसलाई किन सहयोग गर्ने भन्ने चाहिँ त्यो नीति निर्मातामा आउँदो रहेछ। आम संचार माध्यमले अहिले चाहिँ सरकारलाई मात्रै विज्ञापन दियो भनेको त्यही हो नि त। जस्तो अहिले जो बालेन शाह अब लोकप्रिय काठमाडौँको महानगरको मेयर लोकप्रिय भएर निर्वाचित हुनुभयो, उहाँ चाहिँ क्याम्पेनमा जाँदाखेरिमा सुरुसुरुकै खण्डमा मैले पनि अन्तर्वार्ता लिने मौका पाएको थिएँ, र उम्मेद्वार दर्ता गरिसकेपछि त्यो राष्ट्रिय सभा गृहमा मैले उहाँसँग पहिलो प्रश्न मैले गर्न पाएको थिएँ त्यतिखेर चाहिँ, अहिले पनि तपाईँहरू युट्युबमा भेट्न सक्नुहुन्छ। त्यतिखेर उहाँ एकदमै उदार हुनुहुन्थ्यो संचार माध्यमसँग, संचार माध्यमले उहाँका कुरा पुर्याउँदा संचार माध्यमले सहयोग गरे हो नि त। अल्टरनेटिभ भोइस पनि त संचार माध्यमले त एउटालाई मात्रै दिने भन्ने हुँदैन, सबैलाई अवसर दिन्छ नि त। अनि त्यही प्लेटफर्म लिएर उहाँ जानुभयो, र अहिले चाहिँ काठमाडौँको मेयर मात्र होइन कि देशको प्रधानमन्त्री भइसकेपछि त मलाई लाग्छ बालन शाहले बुझ्नुहुन्छ यो कुरा, भोलि फेरि बालन शाह पनि सधैँ सत्तामा नहुन सक्नुहुन्छ, राष्ट्रपा अहिले लिड गरेको पावर सधैँ यही रूपमा सत्तामा न, उहाँहरूलाई पनि चाहिन्छ कि मिडिया फेरि भोलि, त्यही भएर उहाँहरू अहिले त्यहाँ रहँदाखेरिमा उहाँहरूले पनि नागरिकको अधिकतम हितको लागि काम गरेर खोजिरहनु भएको छ, सुशासनको लागि भनेर काम गरिरहनु भएको छ, अब पुराना फाइलहरू के गर्ने भन्नु, त्यो चिज अवेर गर्न त संचार माध्यमले सपोर्ट गर्छ, तर त्यहाँभित्र भएका खराबी त संचार माध्यमले त ल्याउनु पर्यो नि त, त्यो त कर्तव्य हो। त्यही भएर तपाईँहरूको नियत खराब छैन भने तपाईँ किन डराउने भन्ने प्रश्न हो कि, संचार माध्यमले गर्नुपर्ने प्रश्न त्यही हो। र नागरिकहरूले पनि होइन हाम्रा लागि मिडियाले कन्ट्रिब्युट गरिरहेको छ भनेपछि मिडियालाई कन्ट्रिब्युट गर्नुपर्छ भनेर उहाँ नागरिकले पनि भन्नुपर्ने हुन्छ,
1: हाम्रो कन्ट्रिब्युसन पनि छ है भन्नु पर्यो
0: भन्नु पर्यो। र अनि नागरिक आफैले पनि मैले मेरो ठाउँमा के भइरहेको छ, मेरो ठाउँमा के समस्या छ, मेरो ठाउँको मेरो आफ्नो प्रब्लम के छ भनेर माध्यमले बोलिदिइरहेको छ भने चाहिँ मेरो कन्ट्रिब्युसन खोइ भनेर म सुन्ने मान्छे, पढ्ने मान्छे, हेर्ने मान्छेले पनि सोच्नु पर्यो अब चाहिँ। र मिडियाले चाहिँ उहाँहरूको जुन एउटा हाम्रो चाहिँ सिद्धान्त छ त्यो चिजमा चाहिँ बिचेर नआइकन काम गरिरहेका छौँ भनेर मन जित्ने प्रयास चाहिँ फेरि मिडियाले पनि गर्नु पर्यो। तपाईँलाई जहिले पनि अप्ठ्यारोबाट जोगाउन, तपाईँलाई भ्रमबाट जोगाउन काम गरिरहेको चिजलाई नै तपाईँले सपोर्ट गर्नुभयो, र त्यसलाई नै तपाईँको जुन पुरानो विश्वास छ अहिले नयाँ फेरिएको प्रविधिसँग विश्वास कायमै राख्नुभयो भने तपाईँ पनि ठूलो भ्रम, ठूलो क्षति, ठूलो जोखिमबाट जोगिनुहुन्छ। म श्रोताहरूलाई पनि त्यही भन्न चाहन्छु,
1: आगामी दिनहरूमा पनि समय मिलेको खण्डमा यस्तो बहसमा जोडियौला। आज कार्यक्रमको लागि समय दिनुभयो। मीडिया, न्यू मीडिया, त्यसै गरी अबको गन्तव्य कस्तो खालको हुन सक्छ भन्ने खालको यो बहसमा जोडिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
0: धेरै धेरै धन्यवाद आजजी। म यो एउटा यो ठाउँको इस्टाब्लिस संचार माध्यम जसलाई सुनेर हामीले पत्रकारिता थालियो, जसको समाचार सुनेर हामीले पत्रकारिता थाल्यो, तपाईँसँग यो विषयमा बहस गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ र आगामी दिनमा पनि यस्ता विषयमा तपाईँहरूले बहस जारी राख्नुहुनेछ। हामी हाम्रो तर्फबाट गर्न सक्ने सपोर्ट हाम्रो तर्फबाट रहन्छ, मेरो व्यक्तिगत तर्फबाट र म जुन संस्थामा छु, र म आम श्रोताहरूलाई पनि परम्परागत रूपमा हामीलाई जसले हाम्रा लागि काम गरिरहेको छ उनीहरूलाई हामीले सपोर्ट गर्नुपर्छ, तब न हाम्रो हित हुन्छ भन्ने चिज चाहिँ गम्भीरतापूर्वक म सोचिदिन आग्रह गर्छु। हस्, धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो पत्रकार पवन पौडेलज्यू हामीसँग कुराकानी गर्दै। म अर्जी पनि छुट्टिन्छु, तपाईँका बाँकी पर्छ कत्र हुन्। नमस्कार।

0: गैसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
1: फोन नम्बर 0614510000,
2: 0614510002, मोबाइल नम्बर 9856084666।
1: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061588115, 9251998190।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। एडमिशन ओपन, पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी। 24 इयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट, बैचलर प्रोग्राम 4 इयर्स, प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA 4 इयर्स ऑफ IT प्रोग्राम, बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी BCSIT 4 इयर्स, प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BBA फाइनेंस। फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM, science and management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-77।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स। अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ फर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
10: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
9: शिखर इन्सुरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
11: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
12: Mobile upgrade ma kharcha garnuhuncha? Ghumna jana bachat garnuhuncha? अब भविष्यका लागि पनि सोच्ने कि
13: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
14: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।
2: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात् 3 सेमिस्टरमा वर्षमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
10: TNT Express
2: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम। TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383769। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।

0: 5 2 7 4 2 6 5 3 7 5 2 6।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-5600-536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
8: गुड मर्निङ पोखरा,
5: तपाईँको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: हेलो नमस्ते एण्ड गुड मर्निङ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र संजय मल्ल र प्रविधि संयोजनमा साथ दिनुभएको छ भाइ अरविन्दले भने यहाँहरूको साथ पनि हामीले कार्यक्रममा पाउने नै छु। हरेक दिन हामी भन्ने गर्छौं यहाँहरू सुखद एउटा भविष्य कोर्नका लागि हिँडिरहनु भएको छ, त्यो यात्रामा त्यो अनवर रूपमा हिँडिरहँदाखेरि बीचमा थकान आउला होइन, विभिन्न खालका समस्याहरू आउला, तर पनि आफ्नो आत्मविश्वासलाई साथ राखेर अगाडि बढ्नुहोला, तपाईँ पक्कै पनि जित्नुहुन्छ भनिन्छ नि सन्जय, होइन कि जितिन्छ कि सिकिन्छ होइन। अब जित्नु पनि जीवनको लागि अगाडि बढ्ने एउटा कला हो र सिक्ने पनि जीवनको लागि एउटा आवश्यक पर्ने कुरा होइन, होइन फुटबलमा पनि हुन्छ, फुटबलमा पनि हुन्छ। अब अर्कोचोटिको लागि चाहिँ हुन्छ नि त।
1: ओके, तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि उपस्थित छौं र आज पनि हामी तपाईँसँग विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गर्नेछौ। र मौसम मनसुनी छ, मनसुनी मौसममा चाहिँ विशेष गरेर यात्राको क्रममा अलिकति सावधानी अप्नाउनु होला, कहाँ यात्रा गर्दै हुनुहुन्छ, खास गरी मौसमको अपडेट लिएर मात्रै, एउटा बाटोको अपडेट लिएर मात्रै यात्रा गर्नुहुनको लागि हामी हार्दिक अनुरोध गर्दै हुन्छ। र जहाँ यात्रा गर्दै हुनुहुन्छ तपाईँको यात्रा शुभ रहोस्, सुन्दर रहोस्, सुखमय रहोस् भन्ने पनि हामी यहाँहरूलाई हार्दिक कामना चाहिँ गर्न चाहन्छौ। र गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौं। गुड मर्निङ पोखरामा विभिन्न चर्चा प्रसंग हामी खास गरी राख्ने गर्छौं, खास गरी अब यति बेला भर्खरै फिफा विश्वकप सकिएको छ, फिफा विश्वकप सकिए पनि यसको चर्चा चाहिँ सकिएको छैन, विभिन्न खालका चाहिँ हुन्छ नि टिका टिप्पणी वा विभिन्न खालका यसका चाहिँ विश्लेषणहरू होइन अहिले पनि जारी नै रहेको छ। फिफा विश्वकप सकिने बित्तिकै होइन, सकिँदा नसकिँदै अब साउनको यो होइन लगभग फर्स्ट विक पनि सकिसकेको छ, साउनको
0: कहिले अब तिमीलाई चाहिँ फेरि यस्तो लागिसक्यो कि अब यो चाहिँ कहिले आउने होला, कहिले हुने होला भन्ने चाहिँ लागिसक्यो। अब यो चाहिँ आउन अझै टाइम छ है,
1: चार वर्ष छ, हरेक चार वर्षमा आउँछ,
0: त्यतातिर चाहिँ नजाऊ है,
1: यो चार वर्ष फेरि
0: त्यो अब यो फुटबलतिर नजाऊ न, कतिको मन अहिले पनि दुखिरहेको छ क्या,
1: त्यस्तो मन दुख्ने भनेको त अब बिस्तारै यो मलमपट्टि भइसक्यो,
0: मलमपट्टि अझै हुन बाँकी छ कि, तिमी त्यो आलोक हाउसैमा नुन छर्किने काम चाहिँ नगर कि, बरु अघि नै तिमीले त्यो झोलामा चाहिँ ल्याएको चाहिँ के हो कि, त्यो निकाल न।
1: यो चाहिँ अब खास स्पेसल
0: मलाई कस्तो त्यो क्युरियोसिटी भइसक्यो कि, मलाई त्यो झोलाको सामान निकालेर हेर्न म पास गर नि त,
1: होइन खास अब यो झोलामा अहिले खास मान्छेहरूलाई सोधिराख्नै पर्दैन कि झोलामा अहिले यति बेला चाहिँ हुन्छ नि, खास साउन महिनामा झोलामा के हुन्छ, झोलामा के हरियो,
0: साउन महिनामा झोला भनेपछि तिमीले मलाई गिफ्ट लिएर आइदेऊ,
1: साउन महिनामा मान्छेहरूको झोलामा के चाहिँ हरियो हरियो आँप हुन्छ होइन, चाहिँ चुरा हुन सक्छ होइन, मेहेन्दीका के त्यो हुन्छ नि लगाउने के समथिङ के भन्छ त्यसलाई, कोन हुन सक्छ, यस्तै यस्तै कुराहरू त हुन्छ नि होइन, झोला त
0: पक्कै त्यो झोला मेरै लागि ल्याएको छ होला नि,
1: होइन यो अब तिम्रो लागि भन्दा पनि अहिले चाहिँ खास अब
0: भनौँ तिमीले चाहिँ अब त्यो साउन महिनामा पके पनि
1: कुनै हातको लागि हो, तर तिम्रो हातको लागि
0: कस्तो भन्नुमा चाहिँ तिम्रै लागि भनिदिएको होइन, हर्बिन कस्तो एकैछिनको लागि त खुसी हुन्थ्यो नि,
1: ठिकै छ
0: मलाई चाहिँ त्यो अब त्यो तिमीले लिएर आइदिएको त्यो झोलामा पक्कै पनि केही कुराहरू छ भनेर म यस्तो मख भएको थिएँ, तिमीलाई त्यो विश्वकपतिर मोड्न भन्दा पनि म त्यो झोलातिर मोड्न चाहन्थे, तर तिमीले यस्तो भन्दियो कि त्यो झोलामा लिएर आएको सामान कुनै हातको लागि हो भनेर चाहिँ भन्दियो, अरू हातको लागि हो, ठिकै छ अब त्यो मलाई एकदम चित्त दुख्यो है, एकदम मन दुखेर आयो है, तिमीले चाहिँ अहिले दिन्छु भनिदिएको भए पनि होइन म एकदम खुसी हुन्छु,
1: तिमीलाई एकछिन छेडी खुसी बनाउनलाई फेरि अर्काको मन दुखाउनु त भएन नि फेरि।
0: ओके ठिकै छ, भनेपछि तिमीले लिएर आएको कुरा चाहिँ साउनमा अब त्यो अर्को हातको लागि होइन, चुरा लिएर आएछौ, मेहन्दी लिएर आएछौ, ठिकै छ, अब तिमीले ल्याउन त लिएर आयो होइन, अब साउनमा हरियो मान्छेहरूले चाहिँ एकदम हरियो लाउने, हरियो चुरा मेहन्दी लगाउने, अब तिमीले साउन लाउने बित्तिकै चाहिँ अब मलाई चाहिँ देखिरहेको छु, हरियो कुनै केही देखाएको छौ
1: होइन, यस्तो आफ्नो आफ्नो चोइसको कुरा हो, यसमा चाहिँ हुन्छ नि, यसमा मैले लगाइनँ, मैले
0: नभने फेरि ल्याइदिने मान्छे नभएर नल्याएको होला, नलाएको
1: होइन, त्यस्तो पनि म भन्दिनँ, खास यस्तो आफ्नो आफ्नो चोइसका कुरा हुन्छ कि, आफ्नो आफ्नो हुन्छ नि इच्छाको कुरा हुन्छ, आफ्नो आफ्नो रहरका कुरा हुन्छ, आफ्नो आफ्नो मान्यताको कुरा हुन्छ, आफ्नो आफ्नो विचारका कुरा हुन्छ होइन, अब सबैले सबै यो हरियोमा सबै चाहिँ बजारैभरि हरियो देखिनुपर्छ भन्ने पनि होइन, आफ्नो चाहिँ हुन्छ नि आस्थाको कुरा हुन्छ होइन, आफ्नो विश्वासको कुरा हुन्छ, त्यो कारणले
0: अर्जुन कस्तो चित्त चाहिँ अझै एक दिन कस्तो दुखी राखे कि त्यो चसक्क भएको हातको त हातको तर अर्कैको हातको भनेर भनिसकेपछि मन चाहिँ कस्तो चसक्क
1: राख्यो,
0: झोला भरि सुनकै चुरा ल्याए पनि अब मलाई चाहिँ आवश्यक परेन तिम्रो होइन त्यो भनेर अब म तिमीलाई भन्छु साउनमा हरियो चुरा हरियो कुरा चाहिँ किन लाउँछन् भने अब साउन महिना हरियो चुरा लगाउने परम्परा चाहिँ हिन्दू संस्कृतिसँग जोडिएको छ कि अब हरियो रंग बुध ग्रहको प्रतीक पनि मानिन्छ जसले बुद्धि समृद्धि सन्तान सुख दिने विश्वास गरिन्छ कि त्यसकारण चाहिँ हरियो लगाइन्छ। अब यस महिनामा भगवान शिवको आराधना पनि गरिन्छ होइन, विवाहित महिलाले सौभाग्यको लागि र अविवाहितले चाहिँ योग्य वरको लागि कामनासहित हरियो चुरा मेहेन्दी लगाउने प्रचलन पनि रहेको छ। अब अलिकति यो प्रचलनलाई चाहिँ अलिकति मोडिफाई गरिदिएको कारणले गर्दाखेरि चाहिँ होइन हो, अब हिन्दू धार्मिक मान्यता अनुसार साउनको सोमबार व्रत बसेर भगवान शिव र पार्वतीको पूजा गर्दा चाहिँ दाम्पत्य जीवन राम्रो हुन्छ। अब त्यो पूजा त एक अर्थमा छ, अब त्यो दाम्पत्य जीवन बनाउनका लागि अर्काकामा चाहिँ विश्वास हुनुपर्छ होइन, अब त्यो विश्वास अनि एकअर्काप्रति चाहिँ समर्पण चाहिँ हुनुपर्छ,
1: एकअर्काप्रति त्यो आत्मसम्मान एकअर्काप्रति विश्वास भनेको चाहिँ कस्तो भने
0: अब
1: जस्तै भनौ न खासमा चाहिँ अब हाम्रो पूर्वीय दर्शनमा चाहिँ पूर्वीय सभ्यतामा चाहिँ के छ भन्दाखेरि श्रीमतीले श्रीमानलाई आदर गर्नुपर्ने, श्रीमतीले श्रीमानलाई मान्नुपर्ने होइन, वा त्यो श्रीमतीले श्रीमानलाई चाहिँ एउटा दर्जामा राख्नुपर्ने भगवानको रूपमा भन्ने चाहिँ छ कि
0: होइन।
1: अब त्यो त्यो त्यही अपेक्षा चाहिँ श्रीमतीले गर्यो भने चाहिँ फेरि के भन्ने के गर्ने होइन, यदि त्यो चाहिँ भगवानको दर्जा भगवानको दर्जामा राखिसकेपछि श्रीमतीलाई पनि त देवीको
0: दर्जामा
1: त्यो भनेको चाहिँ के भन्दाखेरि श्रीमतीले जसरी यो कस्तो गिभ एन्ड टेक हो क्या, रिलेसन भनेको जहिले पनि गिभ एन्ड टेक हुन्छ कि, तिमीले यदि होइन आदर गर्यो भने तिमीलाई हुन्छ नि, एउटा श्रीमतीले चाहिँ श्रीमानलाई आदर गर्यो भने श्रीमानले पनि सिधा श्रीमतीलाई आदर गर्नु पर्यो कि। आदर भनेको चाहिँ कस्तो भने मैले श्रीमतीलाई चाहिँ आदर गर्दाले गर्दा मलाई मेरो अनादर हुन्छ भन्ने सोच्नु भएन कि होइन। अब कहिले काहीँ देखिन्छ नि त फेसबुकमा श्रीमतीले चाहिँ श्रीमानको खुट्टा ढोक्दाखेरि श्रीमानले पनि श्रीमतीको खुट्टा ढोकेको, मलाई चाहिँ त्यो एकदम रेस्पेक्टफुल लाग्छ,
0: मलाई
1: त्यो कहिले काहीँ त्यो कमेन्टहरू हेर्छु दिखावा गर्यो मलाई चाहिँ रेस्पेक्टफुल लाग्छ त्यो
0: चाहिँ।
1: त्यसपछि त्यो कुराहरू चाहिँ भनेको चाहिँ यो सम्बन्ध भनेको चाहिँ कस्तो हो भने श्रीमान श्रीमती बीचको सम्बन्ध यो दीर्घायुको कुरा गरेको छ नि, पूजा गरेर दीर्घायु भन्ने छ नि, पूजा भनेको एउटा आस्था एउटा विश्वास हो र त्यो विश्वास चाहिँ त्यहीँनिरबाट त्यो प्रादुर्भाव भएको हुनुपर्छ कि, श्रीमान श्रीमतीको प्रतिको आदर भाव सद्भाव हुन्छ नि सअस्तित्व जसरी हुन्छ नि त्यहीबाट प्रादुर्भाव भएको त्यो पूजाले चाहिँ बल्ल दीर्घायु हुन्छ कि, नभएदेखि चाहिँ मनमा एउटा किसिमको तुस पालेर बस्ने होइन, घरमा चाहिँ श्रीमानसँग झगडा गरेर आउने वा श्रीमतीसँग झगडा गरेर आउने र पूजा गर्न जाँदाखेरि त्यसले दीर्घायु प्राप्त हुँदैन।
0: अब अहिले चाहिँ भनौँ न यो परम्परासँग हरियो चुरा मेहेन्दी पोतेलाई चाहिँ सौभाग्यको रूपमा चाहिँ हेरिन्छ, अब पतिको दीर्घायुको हुने विश्वास पनि छ, अब श्रीमतीले त श्रीमानको दीर्घायुको लागि हरियो चुरा मेहेन्दी लगाउँछ, श्रीमानले चाहिँ के लगाउने हुन्छ ल्याइदिने होला होइन,
1: ल्याइदिँदाखेरि पनि कस्तो हुन्छ भन्दाखेरि एउटा किसिमको मन तरङ्गित हुन्छ मन प्रफुल्लित हुन्छ होइन।
0: त्यो एउटा मैले सामाजिक सञ्जालमा हेरेको सम्झे होइन, सामान्य हो 10 रुपियाँ 15 रुपियाँको मेहन्दी 20 रुपियाँको चुरा होइन, अब 100 रुपियाँको पोते नै होला हरियो होइन, त्यो चाहिँ यस्तो अनमोल आफ्नो श्रीमानले दिइसकेपछि होइन आफ्नो मनपर्ने मान्छेले दिइसकेपछि त्यो वस्तु यति त्यो पैसामा तुलना हुँदैन कि, पैसामा त्यो एकदम अनमोल हुन्छ कि,
1: कस्तो हुन्छ भन्दाखेरि यो फेरि आनी बानीका स्वभावका सम्बन्ध पनि जोडिन्छ कि, श्रीमतीले त्यो अपेक्षा गरिरहेको हुन्छ होइन, तर श्रीमानले चाहिँ बोयफ्रेन्ड हुँदासम्म मात्र त्यो चाहिँ अपेक्षा सक्छ कि होइन, मेरो अनुभव पनि हुन सक्छ त्यो,
0: जब गर्लफ्रेन्ड श्रीमती बन्छ नि अनि त्यो अपेक्षा श्रीमतीको त्यो अपेक्षा चाहिँ श्रीमानले चाहिँ पूरा गरिदिँदैन, आफ्नो गर्लफ्रेन्ड भइन्जेल
1: किनेर ल्याऊ न फेरि त्यो अलिकति यो किनेलको सन्दर्भमा सपिङको सन्दर्भमा चाहिँ केटाहरू अलिक लेजी हुन्छ।
0: एउटा कुरा चाहिँ अब
1: झुझो मान्ने टाइपले
0: तिमीले त्यो अर्कै हातको लागि भनेपछि मैले बुझिसकेँ होइन, अब कस्तो हुन्छ भने एउटा जस्तो यसोकै लिएर आओस् कि त्यो अपेक्षा भनेर चाहिँ त्यो केटीप्रति केटीले के या चाहिँ श्रीमतीले या चाहिँ प्रेमिकाले भनौँ न त्यो आफ्नो प्रेमीबाट या आफ्नो श्रीमानबाट जेसुकै होस् न जस्तो सुकै होस् न विशेष गरी एनिभर्सरी बर्थडे होइन या कुनै स्पेसल डेहरूमा या चाहिँ यस्तै कुराहरूमा भनौँ अब दिनका लागि कुनै अकेजनै कुर्नुपर्छ भन्ने त छैन, सानो चिजहरू टिकै किन नहोस् न होइन, तर उसको चोइस उसको हातले किनेर लिइदिएको भनेर चाहिँ त्यो दिँदाखेरि यति अनमोल र यति खुसी हुन्छ कि होइन, त्यस कारण चाहिँ अब आज एकदम घरमा चाहिँ तिम्रो घरमा चाहिँ खुसियाली भरिनु भयो क्या।
1: त्यो खुसियाली त अब यस्तो हुन्छ, खुसी भनेको त केही कुरामा हुन्छ नि आफूले रहर गरिरहेको कुराहरू प्राप्त हुँदाखेरि अलिकति देखिने खुसी होइन, अनि त्यो प्राप्त हुँदाखेरि फेरि त्यो देख्दाखेरि त्यो अरूलाई खुसी देख्दाखेरि आफूमा खुसी हुँदाखेरि त्यो दुई खुसी भनेको त दोहोरै हुन्छ नि त। त्यो कारणले गर्दाखेरि अब यो धर्मले के भन्छ, विज्ञानले के भन्छ भन्दाखेरि पनि तपाईँको मनले के भन्छ भन्ने कुरा चाहिँ सुन्न
0: अब खुसी खोज्नका लागि भनौँ न साना साना खुसीहरूबाट पनि जीवनमा खुसी हुन सकिन्छ कि, खुसी खोज्नका लागि तपाईँले सकि नसकी ऋण गरेर सुनकै कुरा दिनुपर्छ या डायमण्डकै कुरा दिनुपर्छ या महँगै उपहार दिनुपर्छ भन्ने छैन, यी साना साना कुराले पनि तपाईँको सम्बन्धमा सुमधुर गर्छ राख्छ र तपाईँको जीवनमा चाहिँ खुसियाली भरिराखेका हुन्छ कि। एनिवे तपाईँको जीवन सदैव खुसीले भरियोस् हाम्रो पनि चाहना र कामना यही छ। रेडियो अन्नपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा, अहिलेको लागि अर्को एउटा सांगीतिक कोशेली।

0: AC, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go first to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आयुर्वेद केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46-525।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-0536।
4: एकदमै रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्नुहुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी तपाईँको लागि रहेका छौं गुड मर्निङ पोखरासँगै, र हामी केही चर्चा प्रसंग होइन कुराकानी गरिरहेका छौं।
5: मक्क परिरहेको छौ, तिमी अघि नै बढ्छ, एकदम मक्क परिरहेको छ। त्यो हात पनि अर्कैको होइन, अर्कैको परेको
4: होइन, यस्तो हुन्छ। अब कस्तो भने, मख पर्नु भनेको त दैनिकी बनाउनु पर्छ कि, हरेक दिन मख पर्नुपर्छ। हरेक दिन चाहिँ मख पर्यो भने, मख हुनु भनेको कति बेला मख भइन्छ, जब मान्छेमा खुसी हुन्छ, जब मान्छेमा आनन्द हुन्छ, तब मख भइन्छ नि त। त्यो कारणले गर्दाखेरि त्यो मखलाई चाहिँ आफ्नो दैनिकी बनाउनु पर्छ कि।
5: एउटा कुरा चाहिँ के चाहिँ भन्दिनँ भने, होइन, तिमीलाई चाहिँ म अब भनौँ न एउटा हिसाबले मख बनेको छौ, मख बनाउनेछौ, होइन, कतिपय कुराहरू चाहिँ आउँछ, होइन। अब तिमीले मलाई त्यो सामान चाहिँ मेरो लागि ल्याइदियो होला भनेर भनेर चाहिँ भनिराखेको थिएँ, होइन,
4: सरी ल, त्यस्तो होइन,
5: सरी चाहिँ सरी भनेर चाहिँ भनिरहँदाखेरि चाहिँ सरी सरीको अर्थ चाहिँ के हुन्छ अरबी?
4: सरी सरी माफ गर्नु होला, यो सामान अर्कै हातको लागि ल्याइएको हो भन्ने,
5: त्यो अर्कै हातको भन्दा नि अझ अर्कै हातकै। ओ माय गॉड, तिमीले चाहिँ सरी, केटा मान्छेहरूले पनि सरी भन्छन् र?
4: आवश्यकता पर्दा भन्छ,
5: अधिकांश केटी मान्छेले मात्रै सरी भनिराखेको हुन्छ कि, मलाई कस्तो याद आइहाल्यो कि तिमीले।
4: होइन, तर मेरो अनुभवमा चाहिँ केटी मान्छेले भन्दा केटाको मान्छेले चाहिँ सरी भनेको हुन्छ। केटाकेटी यसमा सरी भन्ने सन्दर्भमा चाहिँ केटाकेटी भन्ने हुँदैन, सरी भनेको चाहिँ यो एकदमै फ्लेक्सिबल हुन्छ नि, मान्छेलाई लोयल बनाउने शब्द हो कि सरी भनेको त।
5: हरेक कुरामा चाहिँ सरी भन्ने बानी चाहिँ महिलामा धेरै किन
4: होइन, जो मान्छे यस्तो हो, तिमीले भनेको कुरा तर्क पनि एउटा हिसाबले ठिक हो, पुरुष भन्दा महिला लोयल नै हुन्छ, मैले भने नि त, जो मान्छे एकदमै आफूलाई म लोयल छु भन्ने, सरी भन्ने शब्द एकदमै लोयल शब्द हो कि, त्यो मान्छे रियलाइजेसन शब्द हो कि, जस्तै तिमीलाई मैले केही गल्ती गरेँ जस्तो भने, ए सरी है तिमीलाई मैले मन दुखाएँ भने, एकदमै लोयल हुने शब्द
5: होइन, त्यो चाहिँ होइन, गल्ती गरिसकेपछि सरी भन्नु चाहिँ स्वाभाविकै हो, तर चाहिँ कस्तो छ, अधिकांश महिलाहरू चाहिँ ठिक छ सरी ल मेरै गल्ती भयो भन्ने कुरा, ल अब कुरा यतिमै टुङ्ग्यौ,
4: चाँडै लोयल हुने चाहिँ हुन्छ नि, त्यो बानी चाहिँ केटी मान्छेको हुन्छ कि, केटाको भन्दा केटा चाहिँ स्वाभाविकले म चाहिँ हुन्छ नि, त्यो हुन्छ नि त टाइपको हुन्छ नि, म त केटा हो नि भन्ने खालको, त्यो
5: लाग्छ
4: कुराले बिगार्छ,
5: लाग्छ कि सम्झे, अब चाहिँ अब त्यो कुरा नलम्बियोस् भनेर चाहिँ छिटै सरी भनिन्छ कि कहिलेकाहीँ आफ्नै गल्ती नभएको अवस्थामा पनि सधैँ सरी भनिरहेको हुन्छ कि अब एकदम हुन्छ नि हुलमुलमा या कतै केही गएर ठोकिहाल्यो भने पनि कसैसँग ठोकियो सबभन्दा पहिला निस्किने नै कि सरी भनिन्छ कि अब त्यो त्यो अधिकांश लेडिज नै परिराखेका हुन्छ तिमीले लोयल भनिहाल्यो होइन
4: यस्तो पनि हुन्छ अब सरी भन्नेसम्म कस्तो मान्छेबाट पनि हिँड्छ होइन ऊ आँखा देख्दैनस् भनेर पनि हिँड्छन् कतिपयले होइन
5: त्यो अधिकांश चाहिँ केटा मान्छेले भन्छ क्या केटी मान्छे त सरी नै भन्छ सरी है भनेर भनिरहन्छ अन्त ओ तेरो आँखा चाहिँ खोल्टीमा राखेर हिँड्छस् भन्नेहरू चाहिँ केटा मान्छे हुन्छ अब माफी माग्नु भनेर चाहिँ सभ्य र जिम्मेवार व्यवहारको चाहिँ सङ्केत हो हेर होइन अब आफ्नो गल्ती नभएको अवस्थामा पनि पटक पटक सरी भन्नु केवल राम्रो चाहिँ बानी होइन यो व्यक्तिको आत्मविश्वास सामाजिक संस्कार मनोवैज्ञानिक आस्थासँग पनि जोडिएको विषय हुन सक्छ अब महिलामा सरी भन्ने बानी चाहिँ किन बढी हुन्छ भन्ने कुराहरू हुन्छ होइन अब महिलाले पुरुष अघि त केही कुरा तिमीले भनिसक्यो होइन तुलनामा धेरै पटक माफी माग्नुको पछाडि सामाजिक सांस्कृतिक मनोवैज्ञानिक कारणहरूको जिम्मेवार हुन्छ अब यो चाहिँ बाल्यकालदेखि सिकाइने एउटा संस्कार पनि हो होइन धेरै समाजमा छोरीहरूलाई चाहिँ सानैदेखि विनम्र बन शान्त बन मिलनसार बन सहयोगी बन अरूको भावना बुझ्ने व्यक्ति बन भनेर चाहिँ सिकाइन्छ नि त होइन उनीहरूलाई झगडा नगर्नु ठूलो स्वरमा नबोल्नु सम्बन्ध जोगाउनमा जोड़ दिनु भनेर चाहिँ त्यो खालको संस्कारमा हुन्छ
4: कि पहिला पहिला त अझै यो महिलाको चाहिँ गहना भनेको लाज
5: लाज हो
4: आँखामा आँखा जुताएर बोल्नु झुकेर बोल्नुपर्छ
5: त्यसलाई चाहिँ म मान्दिनँ है अहिले चाहिँ
4: पहिला पहिला भनेर भनेको होइन अब त्योसँग पनि त्यो कतिपय कस्तो हुन्छ भन्दाखेरि त्यो ट्रान्सफर भनेको चाहिँ हामीले त्यो तिमीले मान्दिन भन्यौ नि त्यो नमान्दा नमान्दै पनि कस्तो कस्तो हुन्छ भन्दाखेरि त्यो मानिरहेको कुरा चाहिँ परम्परागत जेनेटिक ट्रान्सफर हुन्छ कि कतिपय कुराहरू चाहिँ अनि त्यो स्वाभाविक रूपमै तिमीलाई यो कुरा थाहै नभएको विषय पनि कतिपय अवस्थामा चाहिँ त्यो अटोमेटिकली ट्रान्सफरबाट आएको हुन्छ कि त जस्तै कतिपय कुराहरू त हाम्रो छोरा छोरीहरूलाई सिकाउँदैनौ नि होइन तर उनीहरूसँग त्यो जेनेटिकली नै आएको हुन्छ कि त्यो स्वभावहरू चाहिँ हुन्छ नि केटीमा देखिने स्वभावहरू होइन यस्ता खालको कुराहरू कि त्यो अटोमेटिकली आएको हुन्छ किन भन्दाखेरि त्यो वर्षौंदेखि हामीले अभ्यास गरिरहेछौँ नि त त्यही कुराहरू अभ्यास गरिरहेछौँ त्यो एकैचोटि ठ्याक्कै फेड अफ हुनलाई चाहिँ त्यो धेरै टाइम लाग्दो रहेछ
5: अब यो एकदम सही कुरा गरे अनि सम्बन्धलाई प्राथमिकता दिने प्रविधिको कारणले गर्दाखेरि पनि सरी भन्ने गर्छन् कि अब सहानुभूति संवाद एउटा चाहिँ हुन्छ नि संवेदनशीलताको होइन भावनात्मक कुराहरू चाहिँ आउँछ अब अनि अर्को कुरा चाहिँ सामाजिक मूल्याङ्कनको डर कतिपय महिलाहरू चाहिँ आफ्नो धारणा स्पष्ट रूपमा राख्दा आफ्नो रुखो घमण्डी आक्रमण भनेर चाहिँ मूल्याङ्कन गरिने डर हुन्छ कि त्यसैले उनीहरू आफ्नो कुरा सुरु गर्नु अघि नै भन्छन् सरी म एउटा कुरा भन्न चाहन्छु है भनेर चाहिँ भनिराखेका हुन्छन् कि या चाहिँ सरी मैले यो कुरा भने है भनेर चाहिँ आफूले बोलिसकेपछि पनि भनिराखेका हुन्छन् अब यो अनुसन्धानले के भन्छ भने होइन महिलाहरूले दैनिक जीवनमा साना घटनालाई पनि अरूलाई असुविधा भएको अवस्थाका रूपमा व्याख्या गर्ने सम्भावना हुन्छ कि त्यसैले चाहिँ उनीहरू त्यस्तो परिस्थितिमा पनि माफी माग्छन् जहाँ पुरूषहरूले माफी माग्न आवश्यक चाहिँ ठान्दै ठान्दैनन् अनि अर्को कुरा चाहिँ माफी माग्नु राम्रो गुण हो होइन अब गल्ती भएको स्वीकार गर्नु त अब परिपक्वताको संकेत पनि हो तर गल्ती नै नभएको अवस्थामा पटक पटक माफी मागिरहनु भनेको चाहिँ स्वस्थ संसार शैली चाहिँ मानिँदैन होइन त्यो तपाईँ पनि बुझिरहनु पर्ने हुन्छ अब आवश्यकता भन्दा बढी माफी माग्दा के हुन्छ आत्मविश्वास कम भएमा को होइन एउटा चाहिँ सन्देश जान सक्छ आफ्नो विचारको प्रभाव कमजोर हुन सक्छ अरूले तपाईँलाई आवश्यकता भन्दा बढी दोषी ठान्न सक्छन् नेतृत्व क्षमता कमजोर देखिन सक्छ आफ्नो आत्मसम्मान पनि असर पर्न सक्छ विशेष गरी कार्यले व्यावसायिक जीवनमा अत्याधिक सरी भन्नुपर्दा स्पष्ट र सम्मानजनक भाषा प्रयोग गर्नु प्रभावकारी मानिस सरीको सट्टा चाहिँ के भन्न सकिन्छ त भन्ने कुरा हुन्छ अब सरी भन्नुभन्दा सकारात्मक भाषा राम्रो हुन्छ जस्तै पर्खिनु भएकोमा धन्यवाद होइन तपाईँको धैर्यताको लागि धन्यवाद म एउटा सुझाव राख्न चाहन्छु के म आफ्नो विचार राख्न सक्छु तपाईँ मलाई तपाईँले मलाई तपाईँको सहयोग चाहिएको यस्ता वाक्यले विनम्रता चाहिँ देखाउँछ आत्मविश्वास पनि झल्काउँछ हुन त अब सबै महिलामा एउटै व्यवहार लागू हुन्छ भन्ने पनि छैन सबै महिला सबैले माफी माग्छन् भन्ने निष्कर्ष निकाल्नु पनि उचित हो होइन धेरै महिलाहरू अत्यन्त आत्मविश्वासी हुन्छन् आवश्यक परे मात्रै माफी मागिराखेका हुन्छन् कि त्यसै गरी केही पुरूषहरू पनि अत्याधिक माफी माग्ने स्वभावकै हुन्छन् व्यक्तित्वको स्वभाव हुर्काई पारिवारिक वातावरण आत्मविश्वास सामाजिक अनुभव कार्यस्थलको एउटा चाहिँ संस्कृति र व्यक्तिगत एउटा चाहिँ व्यक्तित्वले यस्तो व्यवहारमा चाहिँ महत्वपूर्ण भूमिका चाहिँ खेलिराखेका हुन्छ अब यो चाहिँ सरी भन्नु भनेको चाहिँ महिलाको यो कमजोरी नभई सामाजिक अनुभव हुर्काईसँग जोडिएको विषयको एउटा चाहिँ निष्कर्ष हो होइन त्यसरी चाहिँ बुझ्नुपर्छ पटक पटक सरी माग्नु भनेको त्यो उसलाई उसले चाहिँ आफू गल्ती गरेर चाहिँ सरी माग्या चाहिँ होइन, यो यो चाहिँ एउटा हुर्काए के, अघि पनि मैले भनिसकेँ नि अब यो एउटा चाहिँ महिलाहरूमा चाहिँ बाल्यकालदेखि सिकाएको संस्कार के, अनि अर्को कुरा चाहिँ यो सम्बन्धलाई महत्व दिने गर्छ नि त, परिवार साथीभाइ सहकर्मी जीवनसाथीसँग राम्रो सम्बन्ध कायम राख्न उनीहरू चाहिँ एउटा चाहिँ विवादभन्दा समझदारी रोज्ने सम्भावना बढी हुन्छ। त्यसैले कहिलेकाहीँ आफ्नो गल्ती नभए पनि वातावरण शान्त बनाउन सम्बन्ध बिग्रन नदिन सरी भन्ने गर्छन्। अनि अब त्यसप्रति एउटा चाहिँ कस्तो हुन्छ भने अरूको महिलामा चाहिँ अरूको भावना बुझ्ने र संवेदनशील हुने प्रविधि तुलनात्मकमा चाहिँ बढी हुन्छ नि त, अनि उनीहरू चाहिँ आफ्नो व्यवहारका कारण कसैलाई असहज भएको महसुस भयो भने तुरन्तै माफी मागिरहेछ। त्यस कारण चाहिँ माफी माग्नु भनेर चाहिँ अब त्यो महिलाले धेरै माफी माग्यो भने उनीहरू चाहिँ कमजोरी भएर होइन कि उनले संस्कार सिकेर एउटा चाहिँ त्यो हो भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। ओके, रेडियो अनुपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9956007729।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834340329, 9828593121, 061581। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764411905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन।
3: अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
4: छोरा नेपालको पढाइ पनि
3: हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको

0: के गर्ने त बाबा, तपाईलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
1: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटलेस एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
0: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 699, 452 715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: 93.4 तपाईँ रेडियोमा पनि 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामनासहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ। नमस्कार, शुभ दिन।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न ICU सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ECG, EEG, PTA,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648, 572-849।
5: हेलो,
6: हजुर नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा

0: टोल छिमेकतिर पनि भनिहाल्छु।
1: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Line, 01-597-0611. आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
3: टाइम चेक।
4: यति बेला पूर्वाह्नको 10 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9251-9190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061 581.

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
2: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सम्पूर्ण ओपिडी सेवा,
2: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
3: आकाश सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
2: रेटिना सम्बन्धी जाँच एवं उपचार,
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
2: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
3: आँखा छड्केको सिधा पार्ने सर्जरी,
2: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
3: लेजर सर्जरी सम्बन्धी सेवा,
2: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
2: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
2: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
3: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
3: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
11: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: हो।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229993।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा

0: डाक्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्ट द्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9857600536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने सामान।

हेलो हाई नमस्ते सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत एकै साथ सुनिरहनु भएको छ। कार्यक्रम पोखरा कलिन भनेपछि तपाईँको स्टुडियो घड़ी हाम्रो स्टुडियो घड़ी भनौँ होइन, तपाईँको हातको घड़ीमा 11:03 गइसकेको छ होला। 11 बजेबाट करिब करिब 12 बजेसम्म आउने कार्यक्रम हो पोखरा कलिन र पोखरा कलिनको आजको व्यवसायी भनेको बिहिबारको व्यवसाय छ, एकदमै खुला छ। कुराकानी गर्नको लागि स्टुडियो टेलिफोन नम्बर 0165340040 मार्फत तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ होइन। र आज मिति 2083 साल साउन महिनाको 7 गते आज बिहिबार हो, जुलाई 23 तारीक 2026 अन्तर्गत हामी छौं। कुराकानी गर्नेछौ हामी तपाईँसँग स्टुडियोको टेलिफोन नम्बर 0165340040 मार्फत र हाम्रो फेसबुक लाइभ मार्फत पनि हामी तपाईँका कमेन्टहरूलाई लिनेछौ। सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला होइन, अब अहिले त सरकारी कार्यालयहरू पनि बिहान 9 बजेबाट नै सुचारू हुन्छन्। पक्कै पनि तपाईँ कार्यक्रम सुनेर बसिरहनु भएको छ होला, फुर्सदमै हुनुहुन्छ भने अथवा काम गर्दै पनि सुन्न मिल्छ। यहाँहरू पक्कै पनि सुनेरै बसिरहनु भएको छ होला, सुनेर र सहभागिता जनाएर साथ दिनुहोला, त्यति भए त पुगिहाल्यो नि होइन। यही नै यो कुराहरू। अब पोखरा आसपासमा गर्मी छ, एकदमै धेरै गर्मी छ। तपाईँ कतै निस्कँदै हुनुहुन्छ भने पनि अलिक विचार पुऱ्याएर निस्कनु होला, धेरै गर्मीको समयमा यताउता गर्दा गर्दै फेरि गाह्रो पनि हुनसक्छ होइन। पानी परेको छैन, हिजो पनि पानी परेन, आज पनि पर्ला जस्तो त्यस्तो छाँटकाँट केही पनि छैन। अब नखुलेको मौसम खुलेर आयो भने जस्तै मौसम चाहिँ एकदम खुल्ला छ। तपाईँकोतिर चाहिँ के छ कसो छ त्यो हालखबर बुझ्नु बाँकी छ र केही ठाउँमा पानी पर्छ भनेर पनि भनिएको छ र ओके, तपाईँ कार्यक्रम पोखरा कलिनमा हुनुहुन्छ र पोखरा कलिनको यो व्यवसाय अन्तर्गत हामी छौँ। यति बेला क्रममा एउटा गीत राख्छु, म गीत राखिसके पछाडि हामी फेरि कुराकानीको लागि जुट्नेछौँ। यहाँहरू कार्यक्रम पोखरा कलिनमा अहिलेको लागि एउटा गीत सुनौ है त, यो चलचित्रको गीत हो। एउटा गीत पछाडि म फेरि यहाँहरू समक्ष उपस्थित हुनेछु, सुन्दै गर्नुहोला।

0: ओके यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरे चलचित्र हरि बहादुरको जुत्ताबाट यति बेला क्रममा कार्यक्रम पोखराको अलिनमा र अबको क्रममा तपाईँसँग कुराकानी गर्छु म स्टुडियोको टेलिफोन नम्बर 0160543040 मार्फत हामी कुराकानी गर्ने क्रममै छ। एकछिन कमर्सियल ब्रेक राख्छु, ब्रेक पछाडि आउनेछु।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 0161587266 र 553834।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 0165917828, मोबाइल 9956007729।

जैसी कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

0: Phone Point Sangha, Sadai Rewarded.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
6: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।
7: रेडियो अन्नपूर्ण 93.4।
8: हेलो, पोखरा कलिङ।
9: ओके, कार्यक्रम पोखरा कलिङमा यहाँलाई फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज मार्फत पनि हामी एकै साथ लाइभमा छौँ। स्टुडियो घडीमा 11:23 गएको छ। अब ढुक्कसँग कुराकानी गर्ने है तपाईँसँग, यदि फुर्सदमै हुनुहुन्छ र कुराकानी गर्नको लागि आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत आउन सक्नुहुनेछ। हामी कुनै विषयवस्तुमा छैनौँ, एकदम खुला छ। तपाईँको आफ्नो केही कुराहरू राख्न पनि सक्नुहुन्छ होइन, अथवा होइन म त केही आफ्नो सुनाउने कुराहरू छ सुनाउँछु भन्नुहुन्छ भने पनि पाइन्छ, होइन म एउटा गीत सुन्छु भन्नुहुन्छ भने पनि पाइन्छ, होइन म आज एउटा क्यारिकेचर गर्छु भन्नुहुन्छ भने पनि पाइन्छ। एकदम खुला छ यहाँहरूसँग कुराकानी गर्ने कार्यक्रम हो पोखराको। अलि नभए हामी मनोरञ्जनको लागि गीत सङ्गीत छँदैछन्, एकदम भरपूर तरिकाले गीत सुनाउँदै अगाडि बढ्छौँ। तपाईँको रोजाइको गीत पनि बच्छ है, फेरि ढुक्का साथ आउनुहोला है त। ल, हिजोका दिनहरूमा जसरी साथ दिनुभएको थियो पक्कै पनि आजको दिनमा पनि त्यसै गर्ने साथ दिनुहुनेछ। 11:24 गएको छ स्टुडियो घड़ीमा। 061-543-0040 मार्फत आउनुहोला। हामीलाई हाम्रो कार्यक्रम सुनेर फेसबुक लाइभमा कमेन्ट गर्नुभएको छ शिवकुमार विश्वकर्माले। पोखरा 10 औद्योगिक क्षेत्रदेखि नियमित रूपमा सुन्नुहुन्छ कार्यक्रम पोखरा कलिन र कमेन्ट पनि गर्नुहुन्छ, कहिलेकाहीँ फोन पनि छाछुस आइनिहाल्छ होइन त शिव। सुनिरहनु भएको छ उहाँले, भाग्यमा एक्लै हिँड्न लेखेपछि जतिसुकै माया गरे पनि अन्तिममा एक्लो भइदो रहेछ होइन। देख्नेलाई देखिसके अनि चिन्नेलाई चिनिसके, यो बुझे कि कोही आफ्नो हुँदैन। शुभ प्रभात। नमस्कार नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने क्या भन्नुभएको छ। ओखर मौलो गर्मी छ है आज पनि भन्नुभएको छ। पोखरा 10 औद्योगिक क्षेत्रतिर गर्मी छ अरे शिवले, यस्तै यस्तै भन्दै हुनुहुन्छ होइन त। सबैतिर गर्मी छ, यता पनि गर्मी नै छ एकदम धेरै। आफ्नो केयर गर्नुहोला, मैले अघि नै भनिसकेँ होइन त। ल ठिक छ, हामीलाई कृष्ण परियाले पनि कार्यक्रम सुनिरहेको जानकारी दिनुभएको छ। नमस्कार नमस्कार हजुर, सुनिरहेको छु नौडाँडाको शिला टेलरदेखि। लेख्न छुटाउनु हो कि कृष्ण, भन्नु पर्यो नि त होइन। ल ठिक छ, कता हुनुहुन्छ र? ओके, कता हुनुहुन्छ भन्ने कुरा ठ्याक्कै भन्नु पर्यो कि तपाईँले होइन। कृष्ण नभन्ने भने त कसरी थाहा हुन्छ त। ल, नौडाँडाको शिला टेलरबाटै होला कृष्ण परियारको कमेन्ट मैले यति बेला क्रममा जोडे। हामीलाई विनोद पहाड़ी सरले पनि भर्खरै मात्र कमेन्ट गर्नुभएको छ र सुनिरहनु भएको छ उहाँले पनि। फ्रिडम ट्रेनिङ सेन्टर सृजना चोकबाट हामीलाई सुनिरहनु भएको छ। सर नमस्कार, सुन्दैछु। आजबाट बाबु नानीको क्लास शुरू भएको छ है भन्नुभएको छ। समय कति बेला होला विनोद सर? ल, समय पनि भनिदिनु होला। आजबाट उहाँले बच्चाहरूको लागि विशेष कक्षाहरू सञ्चालन गर्नुहुन्छ, यस्तो प्याकेज बनाउनु भएको छ होइन, जसमा नाटक पनि छ होइन, धेरै कुरा विधाहरू छन्। जस्तो अब यस्तो हुन्छ, यो बालबच्चाको कुराकानी गर्नुपर्दाखेरि अहिले त्यो काँचो माटो भन्छ नि होइन, त्यसलाई जस्तो बनायो त्यस्तै कि कुमालेले त्यो भाँडा बनाउन लागेको माटो जस्तै भयो कि, त्यसलाई जस्तो आकार दियो त्यस्तै हुन्छ भन्ने कुरा छ नि त। त्यही भएर पनि उहाँले जसरी एउटा आफ्नो कला आफ्नो त्यो प्रतिभा आफ्नो सिपलाई प्रयोग गरेर एउटा जुन हिसाबले काम गरिरहनु भएको छ विनोद सरले, उहाँलाई एकदम धेरै धेरै धन्यवाद दिनुपर्छ। तपाईँका बालबच्चाहरू पनि कोही अब यत्तिकै होइन घरमै बसिरहनु भएको छ, खालि मोबाइल हेर्ने होइन किताबतिर ध्यानै नगर्ने त्यस्तो खालको छ, के गर्ने होला लाउन भनेर कसैले सुनिरहनु भएको छ भने एकचोटि फ्रिडम ट्रेनिङ सेन्टरमा पुऱ्याउनुहोस्। त्यहाँ एउटा प्याकेज हुन्छ, त्यो प्याकेजमा लगिसके पछाडि एकदम राम्रो छ कि। मैले किन भनिरहेको छु भन्दाखेरि राम्रो कुराको जहिले पनि प्रशंसा गर्नुपर्छ कि होइन, सबै उमेर समूहलाई छ त्यहाँ क्लासहरू लिनको लागि होइन। बच्चाहरू कस्तो हुन्छ भन्दा केही कुराहरू ऊ जान्ने छ, ठिक छ, ऊ बच्चा एकदम जान्ने छ, ट्यालेन्ट छ भने पनि उसमा त्यो एउटा बोल्ने खालको बोल्न डराउँछ, पछाडि पछाडि पछाडि हुँदै जान्छ भने त्यो पछाडि नै पर्छ कि। त्यही भएर आफूले भनेको कुराहरू बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन भने जस्तो। फेरि पिठोलाई दोष लाउन खोजेको त होइन होइन, पिठो पनि राम्रै कुरा हो। त्यही भएर तै पनि कस्तो हुन्छ भन्दाखेरि एउटा बोलियो भने बिकिन्छ भन्ने कुरा छ कि होइन, बोलेरै बिकेको घटनाहरू कतिसँगछन् होइन, बोलेरै बिकेको कुरा मान्छेहरू कतिसँग छन्। त्यही भएर एउटा आफूले आफूलाई चाहेको कुरा आफूलाई भन्न मन लागेको कुरा चाहिँ भन्नुपर्छ, लजाउनु हुँदैन। त्यस्तो खालको छ भने पनि फ्रिडम ट्रेनिङ सेन्टरमा आउँछ। ल, समय बिहान 10:00-3:00 हो भन्नुभएको छ र 10 गतेसम्म हुन्छ सर भन्नुभएको छ। ल, कोही सुन्दै हुनुहुन्छ भने आजबाट सुन्नु भएछ, बिहान 10:00-3:00 एकदम राम्रो छ। सुन्दै हुनुहुन्छ तपाईँको बालबच्चाहरू घरमा यत्तिकै हुनुहुन्छ भने अथवा सिकाउन चाहनुहुन्छ भने फ्रिडम ट्रेनिङ सेन्टर मस्ट लैजानु होला। फेसबुकतिर सर्च गर्नुभयो भने भेटिन्छ, गुगलतिर हान्नुभयो भने पनि भेटिन्छ, अथवा सिर्जना चोकतिर आकाशी पुलबाट थोरै यता यो नवदलबहादुर सुनचाली पसल हुनेछ त्यहाँ माथि उहाँको सेन्टर छ, यो सिकाउने ठाउँ छ, त्यहाँ जानुभयो भने पनि तपाईँले भेटिहाल्नुहुन्छ, अफिस चाहिँ त्यहाँ छ है त। विनोद सरलाई थ्याङ्क यू सो मच, छिट्टै भेट हुन्छ है हाम्रो, हामीलाई सृजना चोक फ्रिडम ट्रेनिङ सेन्टरबाट विनोद पहाडी सरले कमेन्ट गर्नुभएको थियो, उहाँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। कार्यक्रम पोखरा कलिन तपाईँ सुनिरहनु भएको छ, 11:29 गएको छ, साथीहरूको सहभागिताको अपेक्षा मैले गरिरहेको छु। 061-543-0040 मार्फत आउनुहोस् न एकछिन गफगाफ गरौँ, के छ कसो छ होइन, तपाईँ के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ, हिजोबाट त एकदमै के भइरहेछ के भइरहेछ है, मैले बोल्नलाई बिगारेँ कि कस्तो भइरहेछ पनि होइन, सहभागिता सुन्ने जस्तै छ। अब गीत सुनौ होइन, धेरै बोल्नु भन्दा एउटा गीत सुनौ, गीत पछाडि फेरि म उपस्थित हुन्छु, यहाँहरूको माया साथ सदैव रहिरहोस्। थ्याङ्क यू सो मच आजको लागि यो गीत।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78, 51-33 र 76-458।

0: बीमा को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: रेडियो अन्नपूर्ण 93.4।
4: हेलो पोखरा कलिङ।

0: ओके कार्यक्रम पोखरा कल इन यहां सुनी रहो एफ एम बैंड को 93.2 मेगाहर्ज संगसंगे हम अनलाइन मध्यम मार्फत हम एक साथ लाइव में छाकानी को स्टूडियो को टेलीफोन नंबर 01 65 43 0 40 यहां खुला फेम्बर अधिकारी भर्खरे मात्र कमेंट कर आई एम फ्रम बौद्ध काठमाडौं भनेर फेम्बर के हाल खबर हामीले सुनी रहनु भएको रहेछ काठमाडौं को बौद्ध देखि यति बेला क्रममा कार्यक्रम पोखरा कल इन मा वहां को सहभागिता थियो फेसबुक लाइव मार्फत 01 65 43 0 40 में तपाई सहभागिता जनाउन चाहनुहुन्छ भने स्टूडियो टेलीफोन नंबर खुला छ। हिजो आज फोन का घंटी बज्न छाडेपछि कता कता लाग्छ मलाई अब कार्यक्रम नै बन्द हुने हो कि भन्ने एउटा सायरी भन्नु पर्यो कि हिजो आज फोन का घंटी बज्न छाडेपछि कता कता लाग्छ मलाई ओके अहिलेको लागि एकजना साथी आउनुभएको छ टेलिफोन लाइन मार्फत उहाँलाई स्वागत गरौँ है त नमस्ते।
1: नमस्ते सर म शालिक पौडेल।
0: ल धन्यवाद तपाईँले मेरो जागिर जोगाइदिनु भयो यार आज
1: हिजो फोन गर्छु गर्छु भन्दा भन्दै चाहिँ टाइमै मिलेन सर। हिजो बडो रोचक पनि थियो
0: हिजो बडो रोचक थियो अब टाइम नमिल्नु त तपाईँको कुरा भयो
1: ख्याएर पनि ठ्याक्क बसेको थिएँ सरले फेरि चाहिँ झन्डै झन्डै उस्तै उस्तै हो कि कस्तो चाहिँ उत्तर पनि आयो है तर कसरी आयो म आफै चकित भएँ सर
0: है त्यसको लागि हिजै सुनियो भाइ मैले सबै बताएको थिएँ अब आज त्यसलाई नभनौ है हजुर
1: ए मैले त त्यो लास्टमा त 9 मात्रै भने सुने अरू सुनिन
0: ए है
1: हजुर
0: ल ठिक छ अब त्यो तपाईँले सुन्दाखेरि छुटिहाल्यो छुटेपछि छुटिहाल्यो है त ल
1: मरिहरेर सुनौला त्यसलाई आजको के थियो सर प्रसङ्ग
0: आज केही छैन त्यस्तो हाम्रोमा अब केही छ भने यसो गफगाफ गर्ने अब छुट्टिने त्यही नै हो खासै त्यस्तो केही पनि छैन तपाईँ आएर मेरो चाहिँ जागिर जोगाइदिनु हो त्यही हो सबभन्दा ठुलो कुरा अनि त्यही नै हो अब अरू के भन्नु भन्नु के छ अरू नयाँ नौलो तपाईँको भन्नुहोस् बरु
1: सबै ठिकै छ सर आज चाहिँ बरु हिजो जस्तो चगिलो घामहरू आज छैन
0: छैन र
1: आज घाम त्यस्तो देखिएको छैन आज मन्द शीतलो दिन छ अझ मिडियम छ आज हिजो टन्तलापुर घामै थियो बिहानैदेखि जतात उज्यालै थियो एकैचोटि बेलुका मात्रै घाम अवस्था चाहिँ बादल बेलुका बेलुका पख भयो आज जस दिन चाहिँ न गर्मी न जाड जो पानी पर्ला जस्तो पर्ला जस्तो अब चाहिँ सुरु होला जस्तो भएछ तर त्यस्तो चाहिँ भएको छैन घामैले पोल्ने चाहिँ भएको छैन
0: के छ अनि तपाईँ बिहान वाकमा निस्किनु निस्किनु भएन
1: आज निस्किन सर आज अलि अय होला जस्तो भयो अनि
0: है
1: हजुर
0: गाह्रो गाह्रो भएपछि फेरि निस्किन नि सकिएन होइन
1: गाह्रो भन्नाले कतै चाहिँ त तालछौ तालछौ हिँड्दा हिँड्दै चाहिँ कतै चाहिँ डेङ्गु सेङ्गुले टोको कि जस्तो नि ला अनि त्यहाँपछि आज बिहानै आज निस्किन सर हो त्यही एकचोटि परीक्षण नगराइ चाहिँ ननिस्काउँ भनेर
0: ए भनेपछि अहिले के त्यस्तो समस्या केही देखिरहेछन्
1: त्यस्तो छैन ज्यानहरू अलि चाहिँ गरुङ्गो गरुङ्गो भएछ राति अलिकति ज्वरोको मात्रा पनि देखियो त्यो भएर चाहिँ एकचोटि परीक्षा नगराइ चाहिँ नजाने भनेर
0: ल ठिक छ अब यस्तो
1: रेस्ट नै होला अब
0: यस्तो अब डेङ्गु नै लागेको भने त तपाईँ एकदमै गाह्रो हुन्छ होइन तर त्यस्तो चाहिँ नहोला किनकि तपाईँलाई ढलाइहाल्छ त्यो लाएपछि त
1: त्यो लायो भने अरू चाहिँ त ढलेको देखेँ तर म त त्यो फिभर एकदम भित्रभित्र मात्रै आउने बाहिर नआउने भयो मेरो शरीरमा त्यो पोहोर एकचोटि परीक्षण गर्दा
0: मलाई पनि त्यस्तै भएको थियो र मैले आफ्नो अनुभव भनेको
1: त्यो हो त्यो पोहोर एकचोटि कस्तो भयो भन्दा ज्यान एकदम चाहिँ आँक्लाहरू पड्काउने एकदम दुख्ने भयो ज्वरो चाहिँ बाहिर चाहिँ नदेखिने बाहिर चाहिँ थर्मोमिटरले नाप्न नहुने तर चाहिँ भित्र एकदम चाहिँ शरीर चाहिँ एकदम चाहिँ कम्पन हुने के त्यो कमजोरो भित्रभित्र आयो कि अनि त्यसले गर्दाखेरि अनि त्यो ऊ जाँच्दाखेरि रगत दुईचोटिसँग क्रस म्याच गर्दा पनि त्यो डेङ्गुको लक्षणै देखियो त्यसले गर्दाखेरि बाहिर ज्वरै आउँछ भनेर चाहिँ पर्खन पनि हुँदो रहेछ त्यो
0: ठिक ठिक त्यही भएर एकचोटि चेक गर्यो भने राम्रो
1: त्यो चेक गरेर अहिले त्यहाँ जाँदैछु हिँड्न परे चाहिँ भोलि पर्सिदेखि हिँड्छु चाहिँ यदि नेगेटिभ निक्ल्यो भने दुई तिन दिन चाहिँ रेस्ट नै गर्छु।
0: ल ठिक छ त्यसो भए तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै छुटौँ है त। हस् नमस्ते। उहाँ हुनुहुन्थ्यो शालिग्राम पौडेल, हामीलाई लेक्साइडदेखि फोन गर्नुभएको थियो। तपाईँ पनि यसै गरी सहभागिता जनाउन चाहनुहुन्छ भने 061-543-0040 मार्फत सहभागिता जनाउन सक्नुहुनेछ। 11:43 भएको छ स्टुडियो घडीमा। अरूको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु है त। नमस्ते। साईराम जमुना दिदी, के छ हाल खबर?
2: ठीक छ नि
0: भाइ। मेरो पनि ठिकै छ भन्नु पर्यो, जागिर जोगाइदिनु भएको छ साथीहरूले फोन गरेर। फोनै आएन भने त अब भन्ने प्रश्न उठिहाल्छ कि। तैँले कार्यक्रम चलाउने फोनिङ कार्यक्रम, तेरो कार्यक्रममा फोनै आएन, तेरो के काम भयो भनेर मलाई फेरि बाहिर बर लखेटिहाल्छ नि। भोलिबाटै आउन पाउन्न कि म, फेरि त्यस्तो हुन्छ। त्यही भएर तपाईँले फोन गरिदिनु भने मेरो जागिर नै धरापमा हुन्छ भनेको कि।
2: बिहान 10 पनि बजेको छैन होला, त्यति बेलादेखि बत्ती गएछ। अब कहिले सुन्न नभए नि, कहिले सुन्न नभए बत्ती जाने है, सुन्नै नपाएर यसो यसो छटपट आएर अनि फोन गरेर यसो सुनेको छ, अलिक बोल्दै हुनुहुँदैछ, फोन गरेको नि कस्तो लागिहाल्यो कि।
0: ल ठिक छ, एकदम राम्रो भयो नि त। अनि दिपतिर के चाल छ?
2: दिपतिर ठिकै छ, ए अब बत्तीको समस्या भएको थियो, अब यो सल्भ भयो, अरू सब ठिक छ।
0: ए ल राम्रो। अनि यस पछाडि के छ त, आज दिनभरि कतै निस्कँदै हुनुहुन्छ के छ?
2: आज उतै हो, नदीपुरतिरै
0: साई केन्द्रतिरै।
2: हजुर।
0: ए आज के भजन कीर्तन?
2: हजुर आज भजन नै हुन्छ। हिजो फिल्म हलतिर गौथली हेर्न गएको।
0: ए गौथली हेर्नुभयो?
2: हेरियो नि गौथली
0: है,
2: सुरुदेखि अन्तिमसम्म।
0: ल कस्तो लाग्यो समग्रमा भन्नुहोस् त। ल
2: एकदमै एकदमै राम्रो लाग्यो, रुन मन लाग्यो, एकदमै आफ्नो अतीतका पुरै पाना पल्टियो जस्तै भयो है, सबै सुरुदेखि अन्तिमसम्म
0: है।
2: हजुर
0: तपाईँले कतिको याद गर्नुभयो यहाँ पोखराको सिन थियो, यहाँ नालामुखतिरको।
2: हजुर
0: यो फिल्म सुटिङ कहीँ नालामुख, यो नालामुख चोक नेर, यो के भन्छ, यो गणेश टोल नेरको, यहाँनिरको सिनहरू थियो क्या धेरै नै, तपाईँले कतिको याद गर्नुभयो?
2: ए म हेर्न त हेरिनँ, त्यो कल्पना हल, अनि अहिले श्रीकृष्ण के हलहरू पनि छ यतातिर देखिन्थ्यो के, कल्पना त अहिले छैन है।
0: कुरो बुझ्नु भएन तपाईँले?
2: मैले बुझेन, के भन्नुभएको?
0: त्यो फिल्म तपाईँले गौथली फिल्म हेर्नुभयो नि?
2: हजुर
0: हो, त्यो गौथली फिल्ममा यो नालामुख चोकको, त्यस पछाडि गणेश टोलको त्यही हो कि सुटिङ भएको धेरै नै, त्यही नै हो नि। तपाईँले त्यहाँको सिन चिन्नु भएन? हो ठ्याक्कै त्यही नै होला, त्यो नालामुखको चोकमा मन्दिर छ नि, हो त्यहाँनिर, त्यस पछाडि अलि माथि त जेरी पकाउने ठाउँनिर होइन, अनि अलि तल गणेश टोलको मन्दिर नेर हो, त्यो ठाउँमा सुटिङ हुँदाखेरि मैले देखेको थिएँ कि, त्यही भएर अनि।
2: हजुर हजुर एकदमै राम्रो थियो।
0: ल म पनि हेर्ने योजनामा छु, तपाईँले पनि भन्नुभयो।
2: फेरि पनि डबल इच्छा छ, डबल हेर्दाखेरि फेरि बोरेर कहाँ कहाँको रहेछ भने हेर्नु पर्यो।
0: ए ल डबल हेर्नु हो भने विचार गर्नुहोस् है।
2: हजुर
0: ल अनि केही सुनाउनुहुन्छ अथवा सुन्ने के छ ल भन्नुहोस् आज?
2: भर्खर अब यता आएन, सुन्न पाइएन, अनि स्याङ्जातिर एकजना दिदी हुनुहुन्छ, स्याङ्जासम्म हुन त स्याङ्जातिर सबै आफ्नै हुनुहुन्छ, एकजना यता रेडियो नेपालतिर पनि फोन गर्ने दिदी हुनुहुन्छ, शान्ति देवी राणा,
0: प्रसङ्ग
2: सोधेर अनि फोन गरे, बोले गीत गाए जमुना भनेर। अब यता के सुनाउनु त नि खै,
0: ए यता अब सुनाउने हुन्छ भने सुनाउनु, होइन म केही सुन्छु भन्नुहुन्छ भने पनि पाइन्छ फेरि।
2: अब सुन्न पर्यो बरु आज।
0: ल भन्नुहोस् भन्नुहोस्। ल
2: नसकिन्छ गरी खान, नसकिन्छ मरि जान, बुढेसकालैमा भन्ने सुन्ने।
0: ओहो है त्यस्तो भयो र?
2: अब बिस्तारै बिस्तारै हुन्छ।
0: ओहो नि
2: अलिअलि छोरा जस्तो भइसकेको छ।
0: नसकिन्छ गरी खान, नसकिन्छ मरि जान, बुढेसकालैमा होइन?
2: हजुर हजुर
0: यस्तै छ, के गर्ने, बुढेसको लाभ चाहिँ सबैलाई त्यस्तै हो अब है त। ल अब
2: एकदम ढिलो भए पनि हिजो थियो के अरे हिजो सुन्न पाइएन उता गइयो हतार हतार हलतिर विशेष गरी ढिलै भयो नि एक दिन ढिला भयो नि मेरो प्यारी छोरी ईश्वरी तामाङको जन्मदिन परेको 2004 होइन अनि 6 गतेको दिन मेरो प्यारी छोरी ईश्वरी तामाङको जन्मदिन परेको थियो उनको सुस्वास्थ्य दीर्घायु दीर्घायु उत्तर उत्तर प्रगतिको कामना गर्दै शुभकामना दिनेहरूमा मम्मी जमुना तामाङ भाइ युवराज तामाङ दिदी इन्दिरा गुरुङ लगायत सम्पूर्ण साथीहरू सबै सबै माइती भन्नु आएको थियो बिहान नै चल्छ सबै नानी बाहिर आउँछ मात्रै गएर
0: है
2: अहिले भोलिपल्ट नि के को जन्मदिनको शुभकामना दिएको भनेर कराउँछन् कि
0: ल ठिक छ ल एकदम
2: डराउनु पर्ने आफ्नो पहिला बाबासँग डराइयो अहिले छोराछोरीसँग डराउने अवस्था है
0: आयो आयो गाह्रो छ नि डराउनै पर्यो नि होइन ल एकदम हस् हस् थ्याङ्क यू सो मच ओके उहाँ हुनुहुन्थ्यो जमुना तामाङ दिदी हामीलाई उहाँले फोन गर्नुभएको थियो दिपबाट तपाईँ पनि कुराकानीको लागि जुट्न सक्नुहुनेछ अन्तिम अन्तिममा छौ अन्तिममा अब गीत त यही नै बज्छ क्या होइन अब यही गीत छोड्ने हो तर त्योभन्दा अगाडि एक दुईजना साथीसँग आउनुभयो भने कुराकानी गरौँ ल उहाँको छोरी के तामाङ भन्नुभएको थियो मैले भुलिहाले उहाँलाई पनि मेरो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना इन्टायर रेडियो अन्नपूर्ण टिमको तर्फबाट उहाँलाई धेरै धेरै शुभकामना उन्नति प्रगतिका पाइलाहरू लम्कदै जाउन् भन्ने कामना है त ल ठिक छ अन्तिममा एउटा गीत त अब यही नै बज्छ के अरे होइन त अब त्योभन्दा अगाडि कुराकानीको लागि स्टुडियोको टेलिफोन नम्बर 0165 43 40 40 खुला छ यहाँहरू आउन सक्नुहुनेछ अझै पनि केही समय बिताउने मन छ कुराकानी गरेर नै तपाईँसँग कुराकानी गर्ने कार्यक्रम हो पोखराको अलिन त्यस्तो खासै विषयवस्तु केही पनि छैन कुराकानी गरौँ त भन्ने हिसाब मात्र हो अरू के छ केही छ भने अपडेट हेरौँ मैले ट्राफिक अपडेट आज खासै जोडिन होला ट्राफिक अपडेट अन्तर्गत पोखरा काठमाडौँको यो पृथ्वी राजमार्ग एकदमै खुला छ त्यस्तै स्याङ्जा हुँदै सिद्धार्थ राजमार्ग उता बुटवलतिर जाने यो पनि खुला छ पोखरा बागलुङ राजमार्गको मध्य पहाड़ी लोकमार्ग भनिन्छ यो पनि एकदमै खुला छ कहीँ अवरुद्ध छैन त्यस्तै अर्को भनेको बेनिजोमसम्म पनि खुला छ ढुक्कसाथ यात्रा गर्न सक्नुहुनेछ होइन अब अरू भित्री बाटाहरू कहीँ कहीँ त्यस्तो अवरुद्ध हुन सक्छन् ती खुलाउने प्रयास चाहिँ भइ नै हाल्छन् अब अहिले स्थानीय सरकार छ स्थानीय तह छ होइन प्रदेश भयो स्थानीय तह भयो यिनको काम के त भन्दा यही त हो नि होइन सरकारको काम भने के हो भन्दाखेरि जहाँ अप्ठ्यारो पर्छ जहाँ जे पर्छ त्यो तत्कालै उद्धार भयो र सम्पन्न भयो भने त्यही नै सबैभन्दा ठूलो कुरा हो ओके ल अब 11:50 गयो होइन मैले एउटा प्रसङ्ग थोरै जोडेँ होइन तपाईँ ढुङ्गा सेयर गर्नको लागि अथवा ढुङ्गा चढ्नको लागि फेवातालमा कतिको जानुहुन्छ होइन नभए तालबाराई मन्दिर दर्शन गर्नको लागि त पक्कै पनि जानुहुन्छ ढुङ्गा चढेरै जानु पर्यो पर्यटकीय नगरी पोखराको फेवातालमा ढुङ्गा सेयर गर्ने अथवा ढुङ्गा चलाउने भनौँ न सेयर गर्ने भन्दा नबुझिएला ढुङ्गा चलाउने को मापसेर लापसे सम्बन्धी विशेष जाँच अभियान शुरू भएछ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयनमा यो संयुक्त रूपमा यो चाहिँ अनुगमन भयो त्यहाँ चाहिँ मापसे भनेको मादक पदार्थ खाएको छ कि छैन लागू पदार्थ सेवन गरेको छ कि छैन भनेर चाहिँ चेक जाँच गर्दाखेरि त्यहाँ केही चालकहरू नियन्त्रणमा आए है उनीहरू चाहिँ त्यस्तो खालको पदार्थहरू त्यस्तो खालको चीजहरू खाएका रहेछन् र उनीहरूलाई तत्कालै कारवाही गरिएको छ किनकि तपाईँ हामी ढुङ्गा चढ्न जान्छौँ हामी त सुरक्षित छौँ भन्ने हिसाबले गयौँ भने त्यहाँ अब त्यस्तो खाएको मान्छेहरूले चलाउँदाखेरि दुर्घटना निम्तिन सक्छ होइन यो दुर्घटना भनेको गाडी चलाउने मात्र होइन कि ढुङ्गा दुर्घटना भयो भने पनि त्यहाँ अझ ठुलो क्षति हुन्छ कि त्यही भएर त्यहाँ चाहिँ खाएको छन् कि छैनन् भनेर चाहिँ लाइसेन्स त लिन पर्दैन चलाउनको लागि सिकन्न जाने भयो होइन चलाउन जाने पुग्यो लाइसेन्स त चाहिएन गाडीको जस्तो त्यो लाइसेन्स चेक हुने कुरा भएन होइन तर पनि खाएको छ कि छैन भनेर चेक जाँच भएछ यस बिचमा चाहिँ फेवातालमा ढुङ्गा चलाउने जो जो हुनुहुन्छ यो ढुङ्गा चालकहरू उनीहरूको चाहिँ मापसे र लापसे चेक हुँदाखेरि केही ढुङ्गा चालकहरू नियन्त्रणमा आएका छन् उनीहरूले त्यस्तो खालको पदार्थहरू सेवन गरेको रहेछन् भन्ने प्रहरीको भनाइ हो र यद्यपि प्रशासनले साँझ छ बजेपछि अहिले ढुङ्गा चलाउन रोक लगाएको छ, त्यसप्रति व्यवसायहरूले असन्तुष्टि समेत जनाएका छन्। र ढुङ्गा चढ्दाखेरि तपाईँ अनिवार्य रूपमा लाइफ ज्याकेट चाहिँ लगाउनुहोला, लाइफ ज्याकेट बिना तपाईँ ढुङ्गामा चढ्दै नचढ्नुहोला। तपाईँको ढुङ्गा कुनै हालतमा यताउता कहिलेकाहीँ त्यस्तो सन्जोग भएर पल्टियो भने पनि तपाईँ लाइफ ज्याकेट लाउनुभयो भने तुरन्त त्यहाँ उद्धार गर्ने टोली छ, तपाईँ उत्रिनुहुन्छ, डुब्नुहुन्न, त्यो उद्धार गर्ने टोलीले तपाईँलाई त्यति बेरसम्म उद्धार गरिसक्छ कि होइन। त्यहाँ सशस्त्र प्रहरीको रेस्क्यु टिम छ, त्यही भएर कोही पोखरा आउँदै हुनुहुन्छ होइन। अब त्यस्ता घटनाहरू धेरै छन् नि त, पोखरा भ्रमणमा आएको बेलामा ढुङ्गामा चढ्दाखेरि मरेका घटनाहरू धेरै छन्, थुप्रो छन्। त्यही भएर यो खालको चाहिँ एउटा प्रशासनले राम्रो काम गर्दैछ, यसमा खुसी लाग्यो। तपाईँ पनि अब यस्तो ढुङ्गा चढ्दै हुनुहुन्छ भने विचार पुर्याउनु होला। अब बेला बेलामा ढुङ्गा चलाउने चालकहरूले पनि त्यस्तो खालको पदार्थहरू सेवन नगर्नु होला है त। ल ठिक छ, आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ। अब अन्तिममा जमुना दिदीले रोज्नुभयो गीत यहाँहरूको लागि छोड्दै, शालिग्राम र जमुना उहाँहरू दुवैजनालाई थ्याङ्क यू सो मच। त्यसपछि शिव प्रेम बा अधिकारी विनोद सर होइन कृष्ण परियार सबै सबैलाई थ्याङ्क यू सो मच भन्छु। यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्। जय होश।

दुवैजनालाई थ्याङ्क यू सो मच. त्यसपछि शिव प्रेम बा अधिकारी विनोद सर होइन कृष्ण परियार सबै सबैलाई थ्याङ्क यू सो मच भन्छु. यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्. जय होस्.

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला मध्याह्नको 12 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000,
2: 0614510002, मोबाइल नम्बर 9856084466।
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस, बीए र बीएड मा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385, 98-560-83-85।
8: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स। अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
8: शिखर इन्सुरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: 93.4
6: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु,
7: फर्केर बस है त।
8: कस्तो छ तपाईँलाई अहिले? मेरो मोबाइल खोइ, तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे, अनि मेरो ब्याग 3 हप्तापछि बल्ल तपाईँको होस्

0: होला, तपाईँले डायल गर्नु भएको
1: होइन हो सोल्टी, तिम्रो लौरे अब फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
2: खै त छोरी, तिम्रो लौरे अझै आएन, अब त आशै मरिसक्यो।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मेरो भिजा लाग्यो, 5 वर्षसम्म घुर्छु मलाई।
1: पाँच वर्ष त के, म तँलाई पाँचजनीसम्म नि घुर्छु।
0: मेरो याद आयो भने यहीसँग कुरा गर्नु ल।
1: तैँले फेसबुक बन्द गर्नु ला हो र
0: खुल्लु।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032329, 98028593121, 061-581-871।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 553 834

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371683582844 वेबसाइट www.lagrandi.edu.np।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526।

0: फेस्टिल आयुर्वेद केन्द्र में जाओ। अब बाँझोपन को नैराश्यता खुशी में बदलाओ।
1: हाँ, यो कसरी संभव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
3: बिग सत्र भरोसाको यो यात्रा बिग मार्ट

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि फालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97180025230।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857000536।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनस को उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्स को उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई।
5: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
4: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।

मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना उनी अर्कैकी बहिन मैक्लो भए।

0: टाइम चेक।
1: यति बेला दिउँसोको 2 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2662 र 553-834।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061538369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162, 590-163।
4: फिस्टुल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टुल हस्पिटलमा खुलेको फिस्टुल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टुल आयुर्वेद केन्द्र, फिस्टुल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46525।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, EEG, PTA,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648-572-849।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल में आउने हुने भएकोले ढाड़ को नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57-066-12 र 98-22-79-993।
6: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हटे गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हटे।
7: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
8: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
7: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि। के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
8: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
7: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
9: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
7: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
11: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
11: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।
1: 93.4
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587263 र 553834।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
4: किन्नुस अब

0: फेस्टल आईबीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईबीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा। फोन 0165-88-115-98-251-98-190।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229993।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190-190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-027-29।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-993।
2: ओहो नासर बे, कति छाब डिजाइन बे मारेका ना खिनानी खनि तोला
3: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
2: ए नई स्याबा मार दोकान पो मोना नई पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाइ तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याब पोपिम ओछे
3: हजुर किमे झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
2: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
3: समुदाय रवा ता क्रिबा जाल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्ने यामो
2: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0-61-580-8-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि बिन्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: मिठो सुगन्ध। आज फुल अगरबत्तीले पूजा गर्यो बुहारी। यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
1: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू:
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162, 590-163।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सुन न हामी कति दिन यसरी लुकेर भेट्ने होला है
1: बरु हामी सर्दैनौँ त्यो त छुट्टी संसार हुन्छ नि

0: अंशिक का प्रायोजक रूपा को ज्योति सुन चाँदी दुकान महेन्द्रपुल पोखरा।
1: किन्नुस अब ढुक्कले सुन का गहना गए अब रसायन केडियम राख्ने समय।
2: 93.4
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: 1 सँग सधैं रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್, ಹೋಟೆಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್, ಚಿಟೋರ ಭರ್ಫರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್, ಪೋಖ್ರಾಕೋ ಬ್ರಾಂಡ್, 25 ವರ್ಷಕ್ಕೆ ವಿಶ್ವಾಸ ಗತಿ ಸಹಪಾರ, 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಕೋ ಬಹಾರ, ಸ್ಟ್ರೀಮಿಂಗ್ ಗೇಮಿಂಗ್ ಕಾಮ ಹೋಸಿಯಾ ರಮಾಯಿಲೋ, ಜಾಸ್ ಸುಕೆ ಜಾವು ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಿಕೋ ಸಾಥ್ಮಾ, ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಮೇ ಛೌ ತಪಾಯಿಕೋ ಬಾಟೋಮಾ, ಚಿಟೋ ಭರ್ಫರ್ದು ಸುಲಭ ರ ಸಹಜ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಿಕೋ ಪೈಲೋ ರೋಜಾಯ.
2: वरिष्ठ न्यूरो फिजिशियन पोखरा में
3: काठमांडू वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डॉक्टर सुनील कोईराला नियमित रूप में प्रत्येक महीना को तेसरो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुर में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
4: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म.
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834.
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526.
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा. उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने. बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो. सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871.
1: घर होसिया अफिस, होटल होसिया रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा, पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होसिया रमाइलो, जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ.
6: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर 1 ब्रान्ड. नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला. टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात

0: बच्चा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथरोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061 5 81 871।

0: सय दुई सय हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्या हुन् लखपति कहिले करोडपति
1: एक हजार दुई हजार गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061411777 मोबाइल 9855299

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा BSc IT, BHM, BBA, BBA फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ MPhil र PhD तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062612 र 98229993

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटेको, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। संक्रमणकालीन न्यायको लागि पोखरामा पीड़ितको धरना, छानबिन आयोगमा पीड़ितको अर्थपूर्ण सहभागिता हुनुपर्ने माग। कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्ने भएको सभापति थापाको बनाई, राजनीतिसँगै परोपकार सेवा र कल्याणका काममा जोड़िन नेता कार्यकर्तालाई आग्रह। भाद्र अन्तिम सातादेखि पोखराको पुरानो टुडी खेलमा तीज महोत्सव आयोजना हुने, क्रियापुत्री भवन निर्माणको लागि आर्थिक सहयोग जुटाउने उद्देश्य। वैदेशिक व्यापार 24 खर्ब 11 अर्ब रूपियाँ घट्यो, आयातको हिस्सा झण्डै 87%। अमेरिकी सीआईए केन्द्रमा भएको इरानी आक्रमणमा रूसले सहयोग गरेको आशंका, प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर फास्ट ट्र्याक अदालत स्थापना गर्ने मोदीको घोषणा र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने। संक्रमणकालीन न्याय प्रणालीलाई टुंगोमा पुर्याउन माग गर्दै पोखरामा सांकेतिक धरना दिइएको छ। द्वन्द पीड़ित र मानवाधिकारवादीहरूले बिहिबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि 1 घण्टा धरना दिएका हुन्। सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पीड़ितको अर्थपूर्ण सहभागिता हुनुपर्ने उनीहरूको मुख्य माग छ। पीड़ितको सहभागिता बिनाको निर्णय न्यायपूर्ण हुन सक्दैन भन्ने नाराका साथ उनीहरू आन्दोलित भएका हुन्। धरनामा मानवाधिकार कर्मी, नागरिक समाज र द्वन्द पीड़ित परिवारको उपस्थिति थियो। एनसी गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले धरना कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। द्वन्द पीड़ितको न्याय प्राप्तिको लड़ाईमा एनसेक सधैं साथ रहने उहाँले बताउनुभयो। पीड़ितलाई न्याय दिलाउन एनसेकसँग द्वन्दकालीन मानवाधिकार उल्लंघनका घटनाको सुरक्षित अभिलेख रहेको उहाँले जानकारी दिनुभयो। आयोगले निष्पक्ष छानबिनको लागि ती अभिलेख प्रयोग गर्न सक्छन् भण्डारीले भन्नुभएको छ। आयोगलाई दलीय भागवण्डा भन्दा माथि राखेर गठन गर्न उहाँले सरकारसँग माग गर्नुभयो। आयोगमा विषय विज्ञहरूको टोली हुनुपर्ने उहाँको भनाइ छ। द्वन्द पीड़ित घाइते

समाजका प्रतिनिधि दूधराज अधिकारीले विस्तृत शान्ति सम्झौता भएको दुई दशकसम्म न्याय नपाएकोमा चिन्ता जनाउनु भयो। राज्यले राहतका नाममा थोरै रकम दिएर न्यायको मागलाई पन्छाउन खोजेको उहाँको आरोप छ। आयोगहरूलाई निष्क्रिय बनाउँदा पीड़ितले थप शारीरिक र मानसिक पीड़ा भोग्नु परेको उहाँले बताउनुभयो। नागरिक मंच गण्डकीका संयोजक विष्णु प्रसाद बरालले राजनैतिक दलहरूले न्याय प्रक्रियालाई लामो समय अल्झाएको बताउनुभयो। उहाँले निष्पक्ष र अन्तर्राष्ट्रिय मान्यता प्राप्त विज्ञ समूहको नियुक्ति गर्न सरकारलाई आग्रह गर्नुभयो। गैर सरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीले पीड़ितलाई न्याय दिने विषयमा राज्य सधैं जिम्मेवार बनेको बताउनुभयो। नयाँ सरकारले पीड़ितको माग गम्भीरतापूर्वक सुन्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। संस्था महासंघ कास्कीको अध्यक्ष इन्दिरा पौडेलले कास्कीका सामाजिक संघ संस्थाहरू न्यायको अभियानमा सधैं साथ रहने बताउनुभयो। बेपत्ता परिवारका प्रतिनिधि अणनाथ बरालले बेपत्ता पारिएका नागरिकको स्थिति सार्वजनिक गर्न माग गर्नुभयो। शहीदको सम्मान र घाइतेको उपचारमा ठोस कदम चाल्न उहाँले सरकारलाई आग्रह गर्नुभयो। धरना कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग गण्डकीका उपसचिव रेगम महर्जन र मानवाधिकार अधिकारी टंक खनाल सहभागी हुनुहुन्थ्यो। त्यस्तै कृष्ण अधिकारी, पदम पहाड़ी, बिना सिलवाल, जुना केसी लगायतको पनि उपस्थिति थियो। धरना मार्फत विघटित आयोगहरूमा सक्षम व्यक्तिको पुनर्गठन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। कानून संशोधन गर्दा पीड़ितसँग प्रत्यक्ष संवाद गर्न र दण्डहीनताको अन्त्य गर्न पनि उनीहरूले माग गरेका छन्। गएको आर्थिक वर्ष 82-83 खर्ब 11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,00,000 रूपियाँको वस्तु आयात र 3,15,29,00,00,000 रूपियाँको निर्यात भएको हो। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% छ। कुल वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 81-82 20,81,15,00,00,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायत छन्। यस्तै सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल लगायतका वस्तु रहेका छन्। जिल्ला प्रहरीकाले कास्कीले सञ्चालन गरिरहेको अपरेशन 365 अन्तर्गत थप 18 सवारी साधन नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानमा साउन 6 राति गरिएको चेकिङका क्रममा स्वरूप परिवर्तन गरी तीव्र ध्वनि प्रदूषण गराउने ती मोटरसाइकलहरू समातिएका हुन्। कार्यवाहीका क्रममा वडा प्रहरी कार्यालय बैदामको टोलीले लेकसाइड, ड्यामसाइड, बिरौटा र छोरेपाटन क्षेत्रबाट 11 मोटरसाइकल नियन्त्रणमा लिएको छ। त्यसैगरी वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बागलुङ बसपाक र हरिचोक क्षेत्रबाट 7 मोटरसाइकल नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबै सवारी साधनमाथि आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको कास्की प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार अपरेशन शुरू भए त हालसम्म 740 सवारी साधन र 36 मानिसलाई नियन्त्रणमा लिई कार्यवाही गरिसकिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाई राजनैतिक दलबाट नै भएको बताउनु भएको छ। एमालेको राजधानी प्रदेश कमिटिले 48 पुष्पलाल श्रेष्ठ स्मृति दिवसको सन्दर्भमा आयोजना गरेको संविधानको रक्षा र लोकतन्त्रको सुदृढ़ीकरणमा संविधान निर्माता मुख्य दलहरूको भूमिका र दायित्व विषय कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान अवस्थामा नयाँ र पुराना दलका नाममा गरिने बहसले घरघरमा विवाद र विभाजन ल्याउने बताउनुभयो। राजनैतिक दलहरूले समयानुकूल परिवर्तन हुने चेत बोक्ने भएकोले कठिन परिस्थितिमा पनि निरन्तर लड्न र उठ्न सक्ने अध्यक्ष ओलीको दावी छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठले विगतमा जनताले जिम्मेवारी दिँदा पनि आफूहरूले सोचे जसरी काम गर्न नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो। उहाँले अहिलेको अवस्थामा देशभक्त शक्ति, कम्युनिष्ट र वामपन्थीबीच एकता र सहकारी गर्न सकेमा पुष्पलालप्रति साँचो श्रद्धाञ्जली हुने बताउनुभयो। नेपाली कंग्रेसका नेता एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले लोकतन्त्र र संविधानमाथि आउन सक्ने कुनै पनि चुनौतीको राजनैतिक दलहरू मिलेर सामना गर्नुको विकल्प नभएको बताउनुभयो। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले विगतका कमजोरी र प्राप्तिको समीक्षा गर्दै लोकतन्त्र र संविधानको रक्षाको लागि राजनैतिक दलहरू नै अग्रमोर्चामा आउनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताउनु भएको छ। कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले 44 बीपी स्मृति दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकको पछिल्लो परिस्थिति अनुसार नयाँ चिन्तन र सोचलाई पनि आत्मसात गर्दै अघि बढ़नुपर्ने आवश्यकता उल्याउनु भएको छ। पार्टीमा भित्र र बाहिर सरकारका
निर्वाचनमा मात्र बढ़ी केन्द्रित हुने प्रवृत्ति बढ़ेको उल्लेख गर्दै सभापति थापाले बीपीको आदर्श र त्यागबाट सिकेर निर्वाचन तथा राजनीतिसँगै परोपकार सेवा र कल्याणका काममा जोड़िन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, रिलबाट निस्किएर रियल लाइफमा हेर्नुहोस् अनि मात्र सर्वसाधारण जनताको आवाज सुनिनेछन्। दुःखमा कांग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्नुहोस्। उहाँले तीन तहका सरकारमध्ये कांग्रेस प्रदेश र स्थानीय तहको सरकारमा रहेको उल्लेख गर्दै संघीय सरकारमा मात्र प्रतिपक्षमा रहेको अवस्थामा आफ्नो क्षेत्रबाट जनजीविकाका सवालमा दत्तचित्त भएर अघि बढ़न आग्रह गर्नुभयो। सभापति थापाले आगामी भदौ 24 गते बीपी जन्मजयन्तीको अवसर पारेर पार्टीका प्रत्येक सदस्य र समितिलाई मुलुक र जनताको लागि कुनै न कुनै प्रतिज्ञा गर्न आग्रह गर्नुभयो। कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले बीपीको आदर्श विचार र संस्कारलाई आत्मसात गर्न सबैलाई आजको दिनमा आफ्ना क्षेत्रमा शिक्षक बन्ने संकल्प बन्ने प्रण गर्न आग्रह गर्नुभयो। उहाँले पछिल्लो समय मुलुकमा जलवायुको असरबाट ठूला विपदका घटना बढ़दै गरेको बताउँदै न्यूनीकरणको लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने र त्यसका लागि कांग्रेसले पनि पहल शुरू गरिसकेको बताउनुभयो। अर्का उपसभापति पुष्पा भूषालले विशेष महाधिवेशनले पार्टी विधानलाई नयाँ ढंगले अघि बढ़ाएको उल्लेख गर्दै विधानमा भएको राजनैतिक निर्वाचन ब्यूरो संयन्त्रले निर्वाचनका बेला देखिने समस्या समाधान गर्ने, समावेशी बनाउन थप सहयोग गर्ने र सबैको अपनत्व जगाउने बताउनुभयो। उहाँले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुखमा महिला उम्मेद्वार बनाउने र त्यसको लागि प्रशिक्षित गर्ने समेत बताउनुभयो। महामन्त्री प्रदीप पौडेलले जनताको समस्या कांग्रेसले आफ्नो एजेण्डाका रूपमा प्रस्तुत गर्ने वाचा गर्दै सृजनात्मक ढंगबाट पार्टीलाई अघि बढ़ाउन खोजेको उल्लेख गर्नुभयो। उहाँले पार्टीमा प्रवेश गर्नको लागि कसैलाई कुनै पनि बन्देज नरहेको स्पष्ट पार्दै नयाँ विधान अनुसार 35 वर्ष कम उमेरका 21 जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने व्यवस्था समेत गरेको बताउनुभयो। महामन्त्री पौडेलले क्रियाशील सदस्यतालाई व्यवस्थित बनाउन अध्यावधि गरिएको बताउँदै हालसम्म 80% भन्दा बढ़ीले अध्यावधि गरिरहेको उल्लेख गर्नुभयो। अर्का पार्टी महामन्त्री गुरूराज घिमिरेले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि युगको आवश्यकता अनुसार नेतृत्व पुस्तान्तरण भएको र सबै निर्वाचन क्षेत्रमा पक्षपात नगरी निष्पक्ष रूपमा टिकट वितरण गरिएको जानकारी दिनुभयो। साथै पार्टीको सांगठनिक सुदृढीकरण, सदस्यता व्यवस्थित गर्ने काम, अनुशिक्षण प्रशिक्षण लगायतका काम गरेको उहाँको भनाइ थियो। महामन्त्री घिमिरेले विशेष महाधिवेशन मार्फत कांग्रेसले ऊर्जाशील र जनभाव अनुसारको नेतृत्व पाएर पार्टी थप जीवन्त भएको बताउनुभयो। कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले बीपीका विचार र आदर्शलाई सबैले आफ्नो चिन्तन र व्यवहारमा उतारेर अघि बढ़नुपर्ने बताउनुभयो। बीपीको विचार र आदर्शलाई नयाँ चिन्तनका रूपमा नेतृत्वले बोकेर मुलुकभर अभियानका रूपमा लैजानुपर्छ उहाँले भन्नुभएको छ। इतिहासले हामीहरूलाई सदैव खबरदारी गरिरहेको हुन्छ, त्यसलाई हामीले महसुस गर्न सक्नुपर्छ उहाँले भन्नुभएको छ। प्रमुख वक्ताका रूपमा प्राध्यापक कृष्ण खनालले बीपीको बारेमा मन्तव्य दिँदै बीपी कांग्रेसमा मात्र सीमित नरही सिंगो राष्ट्रको पुँजीमा रहेको र उहाँलाई कांग्रेसले आफ्नो मात्र बनाए उहाँप्रति अन्याय हुने धारणा व्यक्त गर्नुभयो। नीति प्रतिष्ठानका सदस्य मोहना अन्सारीले बीपीबाट प्रतिपादन गरेको विचार र दर्शन तथा तत्कालीन समय र परिस्थितिमा उहाँले कोर्नु भएको इतिहास आज सबैका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो। कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाले पार्टीका यस्ता कार्यक्रमले पार्टीमा नयाँ ऊर्जा थपिने उल्लेख गर्दै पार्टी क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न शुरू गरिएको नयाँ अभियानलाई कसैले पनि अन्यथा लिन नहुने बताउनुभयो। गण्डकी प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले आफ्नो 100 दिने कार्य उपलब्धि सार्वजनिक गर्नुभएको छ। बिहिबार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उहाँले 2083 वैशाख 2 गते मन्त्री नियुक्त भएपछिका 100 दिनमा सम्पादन गरेको काम सार्वजनिक गर्नुभएको हो। सार्वजनिक गर्दै उहाँले गण्डकी प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठन पश्चात आफ्नो पद बहालीको समयमा आर्थिक वर्ष 83-84 को बजेट निर्माण प्रक्रिया शुरू भइसकेको र गत आर्थिक वर्षको बजेट कार्यान्वयनको व्यस्त समय भएको उल्लेख गर्दै मुख्य गरी आर्थिक वर्षको लागि नीति निर्माण गर्ने र सोही अनुसारको बजेट निर्माण गरी कार्यान्वयन गर्ने कार्य नै मुख्य काममा लाग्नु परेको उल्लेख गर्नुभयो। मन्त्री कार्कीले यो आर्थिक वर्षको लागि कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत बजेटमा समावेश गरिएका नयाँ र प्राथमिकताका कार्यक्रमहरू एवं कृषि पशुपन्छी विकास भूमि व्यवस्थापन तथा सहकारी क्षेत्रको सुधार र विकासको लागि गरिएका आवश्यक तयारी, मन्त्रालयबाट भएका विभिन्न नीतिगत तथा कानूनी व्यवस्था, संस्थागत सुधारका प्रयास, स्थलगत अनुगमन, निरीक्षण, निर्देशन बमोजिम मन्त्रालय र अन्तर्गतका कार्यालयबाट 100 दिनमा सम्पादन भएका कार्यहरू उल्लेख गर्नुभएको थियो। उहाँले रिटर्न टू भिलेज, कृषि एम्बुलेन्स सेवा, रासायनिक मलको व्यवस्थापन तथा जैविक मलमा अनुदान र उत्पादन प्रोत्साहन कार्यक्रम, राहत कोष निर्माण र राहत कार्यक्रम, न्यूनतम समर्थन मूल्य कार्यक्रम, सार्वजनिक निजी तथा सामुदायिक क्षेत्रबीचको साझेदारी, प्रदेश स्तरबाट नै जीवनाशक विषादी विक्रेता अनुमति पत्र तथा नवीकरण कार्य, खाद्य विधेयकको मस्यौदा तयारी तथा प्रदेश सभामा पेश भएको मुख्य उपलब्धि भन्नुभयो। कार्कीले भूमि नीतिको मस्यौदा तयार गरिएको, खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम सञ्चालन गरेको पनि उल्लेख गर्नुभयो।
नेपाली महिलाहरूको महान पर्व हरितालीका तीजको अवसर पारी पोखरा महानगरपालिका वडा नम्बर एक स्थित पुरानो टुण्डी खेलमा ऐतिहासिक टुण्डी खेल तीज महोत्सव 2083 हुने भएको छ। इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा एकको आयोजनामा महोत्सव हुने भएको हो। महोत्सवलाई भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न आयोजक केन्द्रले स्थानीय निकाय, स्थानीय सरकारवालाहरू, विभिन्न संघ संस्था, राजनीतिक दलका प्रतिनिधि, आमा समूह, क्लबहरू लगायतको सहभागितामा छलफल एवं सुझाव संकलन गरेको छ। भेलामा सहभागीहरूले महोत्सव सम्पन्नसँगै सफल पार्न सबैले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले नेपाली मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्दै करिब दुई दशक अघिदेखि तीज गीत प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिनुभयो। त्यसपछि 76 सालमा पहिलोपटक तीज मेला आयोजना गरेकोमा कोरोनाको कारण दुई वर्ष रोकिएकोमा पछि त्यसलाई महोत्सवका रूपमा निरन्तर सञ्चालन गर्दै आएको बताउनुभयो। महोत्सवको मिति केही दिनमा सार्वजनिक गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ। नेपाली कला संस्कृतिको संरक्षणसँगै पोखरा एक स्थित गाईघाट क्षेत्रमा केन्द्रले निर्माण गर्दै गरेको क्रियापुत्री भवन निर्माणको लागि आर्थिक सहयोग जुटाउने उद्देश्य रहेको अधिकारीले बताउनु भएको छ। मौलिक तीज गीत प्रतियोगिता, तीज गृहणी नृत्य प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो लगायतका प्रतियोगिताहरू सञ्चालन गरिने मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपड़ा, रेस्टुरेन्ट लगायतका विभिन्न स्टलहरूसँगै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै बाल उद्यान समेत रहने बताइएको छ। पोखरा महानगरपालिका स्थित प्रतिष्ठित विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयमा नेदरल्याण्ड्सबाट आएका विद्यार्थीहरूको टोलीले अवलोकन भ्रमण गरेको छ। भ्रमणका क्रममा वैदेशिक टोलीले विद्यालयका शैक्षिक गतिविधि, नेपाली संस्कृति तथा पर्यटनका विषयमा चासो विशेष व्यक्त गरेका थिए। सो अवसरमा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले सीआईओएस नेदरल्याण्ड्सका नृत्य शिक्षक मारियल इगेन, जिल भुड्स र कक्षा 11 तथा 12का 9 जना विद्यार्थीको टोलीलाई कुमुदिनीमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो। अध्यक्ष पालिकेले नेदरल्याण्ड्सको टोली दोस्रो पटक विद्यालयको अवलोकन भ्रमणमा आएको जानकारी दिँदै नेपालको कला संस्कृति पर्यटन र विद्यालयले अवलम्बन गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पठन संस्कृतिको बारेमा जानकारी गराउनु भएको थियो। विद्यालयमा व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयको अध्यापन हुनुको साथै अतिरिक्त क्रियाकलाप पनि उत्कृष्ट प्रदर्शन भइरहेको उहाँले बताउनुभयो। समुद्र सतहभन्दा मुनि रहेको देश नेदरल्याण्ड्सले गरेको विकासबाट संसार चकित भइरहेको उल्लेख गर्दै उहाँले नेपाल संघको शैक्षिक तथा सांस्कृतिक आदान प्रदानले दुई देशबीचको सम्बन्ध अझ मजबूत हुने विश्वास व्यक्त गर्नुभयो। सो क्रममा उहाँले संसारको सर्वोच्च शिखर सगरमाथा र विद्यालयमा स्थापना गरिएको कला संग्रहालयको समेत चर्चा गर्नुभयो। नेदरल्याण्ड्सबाट आउनुभएकी शिक्षिका जिल्लले नेपाल भ्रमण र कुमुदिनी होम्समा प्राप्त भव्य आतिथ्यता सधैँ स्मरण योग्य रहने बताउनुभयो। कार्यक्रममा नेदरल्याण्ड्सको टोली र कुमुदिनीका निर्देशक कुशल पालिकेले एक आपसमा राष्ट्रिय झण्डा आदान प्रदान गर्नुभएको थियो। सो अवसरमा कुमुदिनीका विद्यार्थीले कौरा तथा लाखे नृत्य र नेदरल्याण्ड्सका विद्यार्थीले आफ्नो सांस्कृतिक नृत्य प्रस्तुत समेत गरेका थिए। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: एसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेजर को बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजर को बानी लाग्छ।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
3: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
4: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061587263 र 553834।

साँझ छ बजेको अनुपर्ण हाइलाइट्समा पुनः स्वागत छ। बाँकी प्रसंग नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालतमा पुगेको छ। सभापतिमा गगन कुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला विरूद्ध पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितले पुनरावलोकन निवेदन दिनुभएको हो। उक्त निवेदन अब तीन न्यायाधीशको इजलासमा पेशी तोकिन्छ। तीन न्यायाधीशको इजलासले निष्ठा दिएमा अघि बढ़छ भने नदिएमा टुङ्गो लाग्नेछ। महाधिवेशन नजिकै गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा पछिल्लो बुधबार दिएको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ। गत वैशाख 4 मा सर्वोच्चले थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला गरेको थियो। उक्त निर्णय त्रुटिपूर्ण भएको दावी गर्दै शेरबहादुर देउवा पछिल्लो पुनरावलोकन निवेदन दिएको हो। सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाइएको र लाञ्छना लगाइएको आरोपमा आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ गर्नुभएको छ। केसीलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीप गिरीका अनुसार उहाँलाई अनुसन्धानको लागि काठमाडौँ जिल्ला अदालतबाट एक दिनको म्याद थप भएको छ। वेदिकाले केही दिन यता सामाजिक सञ्जालबाट राधिका दासीमाथि व्यक्तिगत स्तरमा गम्भीर आरोपहरू लगाउँदै आउनुभएको छ। बिना प्रमाण आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै राधिकाले उजुरी दिनुभएको थियो। तितोपत्र बजारमा शेयर कारोबार मापन नेक्स्ट परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेक्स्ट परिसूचक 14.17 अंकले बढ़ेर 2726.17 बिन्दुमा पुगेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 0.98 अंकले बढ़ेर 471.30 पुगेको छ। नेप्से अन्तर्गत आज विभिन्न कम्पनीका 1,77,222 किता शेयर 4,69,34,49,370 मूल्यमा खरिद बिक्री भएका छन्। मध्यपूर्वका विभिन्न क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था सीआईएका गोप्य केन्द्रहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रूसले सहयोग गरेको हुन सक्ने आशंकामा अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सका अनुसार आक्रमणको उच्च सटीकता देखिएपछि इरानलाई रूसले लक्ष्य निर्धारण सम्बन्धी खुफिया सूचना तथा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएको हुन सक्ने सम्भावनाको अनुसन्धान भइरहेको हो। गत मार्चमा साउदी अरबको राजधानी रियाद स्थित अमेरिकी दूतावासभित्र रहेको सीआईए केन्द्र तथा इराकको पूर्वी क्षेत्रमा रहेको अर्को गोप्य केन्द्रमा ड्रोन आक्रमण भएको थियो। स्रोतहरूका अनुसार अन्य केही सीआईए केन्द्रहरू पनि निशानामा परेका थिए। यद्यपि ती स्थानहरूको विवरण सार्वजनिक गरिएको छैन। अनुसन्धानका क्रममा आक्रमणमा प्रयोग गरिएको इरानको साइड 136 ड्रोनमा रूसको कमेटा यम नेभिगेशन प्रणाली जडान गरिएको भेटिएको बताइएको छ। राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटमा भएको भनिएको प्रश्नपत्र चुहावट प्रकरणमा लिएर देशभर विरोध प्रदर्शन चलिरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई छिटो र कड़ा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। उहाँले युवाको भविष्यसँग खेलवाड गर्ने जोसुकैलाई पनि नछोडिने स्पष्ट पार्दै सम्बन्धित निकायलाई आवश्यक सबै प्रक्रिया तत्काल अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीले युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रश्नपत्र चुहावटमा संलग्नलाई कानूनी दायरामा ल्याई शीघ्र सजाय सुनिश्चित गर्न विशेष अदालत गठन गर्ने निर्णय गरिएको बताउनुभएको छ। विद्यार्थीको हित संरक्षणको लागि सरकारले थप कदम चाल्दै जाने र युवाको भविष्यमा क्षति पुर्याउने प्रयास कसैलाई पनि छूट नहुने उहाँको भनाइ छ। प्रधानमन्त्रीको यो घोषणा जुलाई 20 चलो संसद अभियानसहित दिल्ली लगायत विभिन्न शहरमा भइरहेको प्रदर्शनका बीच आएको हो। आन्दोलनरत पछिले आन्दोलन अन्त्यको लागि तीनवटा प्रमुख माग अगाडि सारेको छ। आन्दोलनको नेतृत्व गरेको कर्कुरोज जनता पार्टी सीजेपीका प्रवक्ता सौरभ दासले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नीट प्रश्नपत्र चुहावटको कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई 1 करोड़ रूपियाँ क्षतिपूर्ति तथा शान्तिपूर्ण प्रदर्शनका विरूद्ध दर्ता गरिएका सबै मुद्दा फिर्ता लिनुपर्ने माग राख्नुभएको छ। साथै भविष्यमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकामाथि यस्ता मुद्दा नचलाइने सरकारी प्रतिभूति पनि माग गरिएको उहाँले बताउनुभएको छ। प्रवक्ता दासले शिक्षा मन्त्रीको राजीनामा आन्दोलनको अपरिवर्तनीय माग भएको उल्लेख गर्दै माग पूरा नभएसम्म आन्दोलन चलिरहने स्पष्ट पार्नुभएको समाचार संस्था एएनआईले जनाएको छ। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार भएको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भएको हो। श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जितेको थियो। यसअगाडि हिजो उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल काजाकिस्तान उज्बेकिस्तान बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगको आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्।
जापानमा हुने एसियाली खेलकुद 2026 अन्तर्गत पुरूष क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। आज सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो। यस्तै समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत बंगलादेश श्रीलंका र पाकिस्तानले भने सिधै क्वार्टर फाइनलमा खेल्नेछन्। नेपाली क्रिकेट टोली यसअघि सन् 2022 चीनमा भएको एसियाली खेलकुदमा क्वार्टर फाइनलसम्म पुगेको थियो। नेपाल क्वार्टर फाइनलमा भारतसँग पराजित भएको थियो। सिंगापुरमा भएको एसियाली खेलकुद छनौटमा अपराजित रहँदै नेपाल एसियाली खेलकुदमा छनौट भएको थियो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। संक्रमणकालीन न्यायको लागि पोखरामा पीड़ितको धरना, छानबिन आयोगमा पीड़ितको अर्थपूर्ण सहभागिता हुनुपर्ने माग। कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्ने भएको सभापति थापाको भनाई, राजनीतिसँगै परोपकार सेवा र कल्याणका काममा जोड़िन नेता कार्यकर्तालाई आग्रह। भाद्र अन्तिम सातादेखि पोखराको पुरानो टुण्डी खेलमा तीज महोत्सव आयोजना हुने, रियापुत्री भवन निर्माणको लागि आर्थिक सहयोग जुटाउने उद्देश्य। वैदेशिक व्यापार 24 खर्ब 11 अर्ब रूपियाँ नाग्यो, आयातको हिस्सा झण्डै 87%। अमेरिकी सीआईए केन्द्रमा भएको इरानी आक्रमणमा रूसले सहयोग गरेको आशंका, प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर फास्ट ट्र्याक अदालत स्थापना गर्ने मोदीको घोषणा, र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार। एसियाली खेलकुदमा नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 06145100 06145100 2
1: मोबाइल नम्बर 9856084666।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयु सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, EEG, PTA,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
5: फोन 061-572-648-572-849।
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्छन् त डाक्टर?
8: अब भ्याउनुहुन्छ हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
7: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
9: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
10: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त BHM पढ्ने हो NTHMC-मा।
10: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर, अनि तिमी नि?
11: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
4: त्यो पनि NTHMC-मा छ नि।
10: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
12: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनासुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
13: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
14: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र, बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
15: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
16: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
15: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
16: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
15: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
16: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
17: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
17: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज, पोखरा 8 सिमलचौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
18: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
19: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
20: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 98-560-33-405 98-560-33-405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
3: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972-77।
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98-560-00536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98-560-48-082 98-461-48-082।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: 1.1 सधैँ रिवार्डेड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालको नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपीडी सेवा,
4: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
5: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालको नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
7: वरिष्ठ न्युरो फिजिसियन पोखरामा,
8: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
5: फोन नम्बर 0614510000
6: 0614510002 मोबाइल नम्बर 9856084466।
5: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
7: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
8: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
9: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
10: उपचार हुने रोगहरू:
11: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
12: खुट्टाको रगतको नसा सम्बन्धी
11: भेरिकोस भेन्सको उपचार,
10: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
11: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
10: अपरेसन पश्चात दुखाइ कम हुने,
11: उपचार गरेपछि छिटो निको हुने,
10: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
11: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
13: फोन 01

0: 5901 62 5901 63।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरा में
1: काठमांडू वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डॉक्टर सुनील कोईराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
4: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
4: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वर ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
5: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
4: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
5: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
4: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा संचालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-050-702।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
7: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
8: 93.4
9: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-066-12 र 98-22-79-993।
12: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
8: सुवर्ण अवसर
13: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
13: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
14: खुट्टाको रगतको नसा सम्बन्धी
13: भेरिकोस भेन्सको उपचार,
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
14: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेशन पश्चात दुखाई कम हुने,
14: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
14: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
15: फोन 061-590-162 590-163।
16: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
17: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
18: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
17: नेपाल आदिवासी जनजाति महासंघ।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
4: भरोसाको यो यात्रा बिग मार्ट

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारभटिनी पारी, एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 0165770007 97623386817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपांगता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन.
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569972.
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना, आजै फेरि हेर्नुहोस्।
5: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: प्राप्त व्यक्तिहरूद्वारा संचालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
0: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000
0: 0614510002 मोबाइल नम्बर 9856084466
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
3: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
2: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
3: शशिधर, अनि तिमी नि?
4: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
3: त्यो पनि एनटीएचएमसीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
3: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458

0: सर्विसेज का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि

0: भनिहाल्छु।
1: आईएनएस नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: 93.4 रेडियो अन्नपूर्ण 93.4।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98-028-59-321-581-871।
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 5582 844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587263 र 5 53834।

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5685536, मोबाइल 98-5600536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648, 572-849।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
8: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
10: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
13: हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार, आजको पास त उतै होला हुन्छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98568-4082, 98461-4082।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलिक फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: सक्छ। बीबीसीकी योलान नेल। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। ककरोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। सरकारका प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आजै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र मामिलाका दोषीलाई तत्काल र कड़ा कार्यवाही गर्न सरकारले फास्ट ट्रैक अदालत गठन गर्ने भनेका थिए। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। ब्रिटेनका 120 जना लखपतिहरूले आफूहरूमाथि अझ बढ़ी कर लगाउन सरकारसँग अनुरोध गरेका छन्। उनीहरूका अनुसार यसले समाजलाई अझ समानतामूलक बनाउन मद्दत गर्नेछ र उनीहरूकै शब्दमा अत्यन्तै धनी व्यक्तिका हातमा रहेको सम्पत्ति र शक्ति समाजमा विकेन्द्रित हुनेछ। उक्त समूहले 1 करोड़ पाउण्ड भन्दा बढ़ी मूल्यका सम्पत्तिमा 2% सम्पत्ति करलाई समर्थन गरेको हो। र युरोपेली संघ ईयूले प्रतिस्पर्धा सम्बन्धी नियमहरूको उल्लंघन गरेको मामिलामा गुगललाई 1 अर्ब डलर जरिवाना गरेको छ। गुगलले गैरकानूनी रूपमा आफ्नै सेवाहरूलाई प्राथमिकता दिएको र उसको एप स्टोर बाहिर उपलब्ध सस्ता विकल्पतर्फ पुग्नबाट ग्राहकहरूलाई रोकेको युरोपेली आयोगले बताएको छ। यो ईयूको डिजिटल मार्केट्स एक्ट अन्तर्गत एउटै कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो कुल जरिवाना हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईंलाई पुनः स्वागत छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने बताएका छन्। राजनीतिका कारण विश्वविद्यालयको माहौल पछिल्ला वर्षहरूमा बिग्रिँदै गएका देखिएका कारण शिक्षा मन्त्रीको भनाई सकारात्मक रहेको बताउँदै अब सरकारले कसरी नियुक्ति गर्छ त्यसलाई हेरेर सरकारको प्रतिबद्धता स्पष्ट हुने विज्ञहरूले बताएका छन्। सुनौ एउटा रिपोर्ट। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका क्रममा आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागवण्डाको सट्टा मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिने बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका उनले आजको कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक दबाव अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएका हुन्।
2: राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कसैलाई के गर्नुपर्ने, कतै सर्वा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा कहिले पनि आउँदैन। यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नुहोला। हामीले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयलाई अगाडि बढ़ाउनको लागि काम गर्छौं।
1: शिक्षा मन्त्रीले भने जस्तो प्रतिबद्धताहरू कार्यान्वयन गर्न सकिने तर उनीहरूले कार्यान्वयन कसरी गर्छन् त्यो हेर्नुपर्ने त्रिविका अवकाश प्राप्त प्राध्यापक सञ्जीव उप्रेती बताउँछन्।
3: भनेपछि पूरै मेरिटोक्रेसीकै कुराहरू मात्रै गरेर पनि यसले हाम्रो देशमा भएको विभिन्न विविधताहरू यहाँको असमानताहरूलाई त्यसले नकार्छ। मेरिट मात्रै भन्नु पनि लोडेड वर्ड। तर के हुन्छ भने मैले आफ्नो अनुभव व्यक्तिगत अनुभवको हिसाबमा चाहिँ यो चाहिँ भने सबै काँग्रेस एमाले र माओवादी र अरू सरकारको दलहरूको यो जुन भागभन्दा छ नि यसले चाहिँ विश्वविद्यालयले एकदमै ध्वस्त बनाएको थियो।
1: शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार राजेन्द्र दाहाल प्रधानमन्त्री वा शिक्षा मन्त्रीले चाहँदा विश्वविद्यालयहरूमा व्यापक सुधार हुन सक्ने तर सरकारले कसरी काम गर्छ हेरेर मात्रै उसको प्रतिबद्धताबारे थप भन्न सकिने बताउँछन्।
4: शिक्षा र प्रज्ञाको केन्द्रमा बदल्न सक्छन्, त्यस कारणले शिक्षा मन्त्रीजीले जे भन्नुभएको छ त्यो असम्भव कुरो चाहिँ होइन। त उहाँहरूले कसरी गर्नुहुन्छ, गर्छु भनेको कुरालाई के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ के हो फेरि आफूले नियुक्त गरेका मान्छे मात्रै त्यहाँ हुनु, अरूले नियुक्त गरेका जति चाहिँ राजनीतिक हुनु भनेर तिनीहरूलाई विदा गर्नु, त्यो दृष्टिकोण राख्नु, अब यो के हो, यो कुराहरू स्पष्ट हुन लागि छ। तर उहाँहरूले जो फेस भ्यालुमा चाहिँ उहाँहरूले भनेका कुरालाई सकारात्मक रूपमा लिनुपर्छ।
1: गत वैशाखमा सरकारले अध्यादेश मार्फत राजनीतिक नियुक्ति पाएका 100 पदाधिकारीहरू एकसाथ पदमुक्त गर्दा विश्वविद्यालयका पदाधिकारीहरू पनि परेका थिए। यसैबीच असार 3 साता सरकारले 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गरिसकेको छ। अब अर्को विषय। कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले कतै मन्त्रीले राजीनामा दिने त कतै मन्त्री बर्खास्त गर्ने गर्दा विकसित घटनाक्रमले 7 प्रदेशमा असर पुग्ने नेताहरूले बताउँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नु अघि विगतमा संघीय सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कांग्रेस र एमाले बीच सहमति भएपछि सातवटै प्रदेशमा दुई दलको मिलीजुली सरकार गठन भएको थियो। अहिले प्रदेशहरूमा कांग्रेस एमाले बीच तिक्तता आएपछि एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच छलफलहरू चलिरहेका विवरण आएका छन्। कांग्रेसले आफूहरू प्रतिपक्षमा बसेर जान तयार रहेको अभिव्यक्ति दिँदै आएको छ। यसै सन्दर्भमा हामीले संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मालाई सम्पर्क गरी शुरूमा प्रदेशमा भइरहेका राजनीतिक घटनाक्रमलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
5: यसलाई मैले कसरी हेरिरहेको छु भने यो जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो। दलहरूको बुझाइ, दलहरूको नेपाली राजनीतिप्रति उनीहरूको दृष्टिकोण, दलहरूको आन्तरिक खिचातानी जस्ताको तस्तै छ जुन पहिला थियो। मेरो विचारमा जनताको अगाडि त्यो छल्नु भयो।
1: यो चाहिँ खास के कारण जस्तो लाग्छ?
5: मुख्य कुरा त के भने उनीहरूको राजनीतिको ढाँचा नै परिवर्तन भएन कि। जेएनजी आन्दोलनले जुन प्रकारको नयाँ राजनीति चाहिन्छ नेपाललाई अब भनेर देखाउन खोज्यो, त्यो प्रति यिनीहरू कुनै पनि रूपमा सचेत नभएको देखियो। पदको लोभ उनीहरूमा उत्तिकै देखियो। पदका निम्ति लुछाछुनी जुन पहिला थियो अहिले पनि त्यत्तिकै देखियो।
1: आउँदा चुनावमा चाहे प्रदेशको होस् अथवा स्थानीय अथवा संघको, अब आउने चुनावहरूमा यसले ती दलहरूलाई अझै घाटा पुग्ने देखिन्छ। त्यसो भए
5: मेरो विचारमा स्पष्ट रूपले देखिन्छ घाटा पुग्ने। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएका यो सरकार, बालेन सरकारबाट भएका धेरै कति समस्याहरू थिए जसको विरोध जनस्तरमा भइरहेछ, तिनलाई अगाडि लिएर आफूले नयाँ रूपको राजनीति, नयाँ रूपको विकासको एउटा रूपरेखा यिनीहरूले कोर्लान् टेलान् भन्ने जुन जनतामा सोच थियो नि, त्यो सोचमाथि यिनीहरूले प्रहार गरे।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले नै यो प्रदेश सभाबारे पनि अलिकति फरक धारणा राखेर त्यो आवश्यक छैन भन्ने खालको कुरा आएको छ नि, त्यसलाई पनि मलजल गर्यो त्यसो भए अहिलेका बाँकी दलका गतिविधिले?
5: होइन, त्यसलाई चाहिँ मलजल गरेर म ठान्दिनँ, किनभने संघीय गणतन्त्रको अवधारणा जुन छ त्यो अवधारणा प्रदेशसँग एकदमै अन्य न्यासित्वले जोडिएको छ। प्रदेशलाई तपाईँले झिकिदिनु भयो भने संघीयता नै खारेज हुन्छ। जुन प्रकारले अर्थमन्त्रीले भने वा जुन प्रकारले राष्ट्र स्वतन्त्र पार्टीका कतिपय नेताहरूलाई लागिरहेछ, प्रदेशलाई खारेज गरिदिनु हो भने हाम्रो संघीय गणतन्त्रको मूल मन्त्रलाई नै खारेज गर्नुहोस् तपाईँले। त्यसले गर्दा प्रदेशमा समस्या छन्, त्यो समस्याको समाधान हामीले खोज्नुपर्छ। प्रदेशको नेतृत्वमा पनि समस्याको समाधान खोज्नुपर्छ। प्रदेशलाई दलहरूले जुन रूपले हेर्छन् त्यो हेर्ने दृष्टिकोणमा पनि समाधान खोज्नुपर्छ। र प्रदेशको जुन अधिकार छ अहिले, प्रदेशको अधिकारलाई अलिक व्यापक बनाएर प्रदेशलाई बढी चलायमान बनाउने, प्रदेश र संघका बीचको जुन समन्वय छ त्यसलाई अलि गहिरो बनाएर लिएर जाने, प्रदेश र स्थानीय तहको जुन समन्वय छ त्यसलाई पनि राम्रोसँग समन्वय गरेर लिएर जाने, त्यतातिर हामी लाग्नुपर्छ। प्रदेशलाई खारेज गर्ने होइन। यदि राष्ट्रले प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने तर्क अहिलेको यो जुन किर्तानले त्यो तर्कलाई बढी बल दिन्छ भन्ने ठानेको छ भने त्यो राष्ट्रसभाका निम्ति नै प्रत्युत्पादक हुन्छ। अहिले उनीहरूको सोच के छ भने पालिकाहरू जुन छ नि त्यो पालिकाको प्रतिनिधित्वबाट प्रदेश बनाउने भन्ने, प्रदेशको सोच नै त्यो होइन। प्रदेशको सोच त के भने त्यो प्रदेशमा जति जात जातिहरू छन्, जुन जनसङ्ख्या छ, जुन जनसङ्ख्याको सामाजिक संरचना छ, बनोट छ, त्यो जनसङ्ख्याको सामाजिक संरचना बनोटलाई यथेष्ट रूपले त्यो प्रदेश सभामा प्रतिबिम्बित होस् भनेर हामीले प्रदेश चाहेको हो। उनीहरूको जुन प्रदेशको सोच छ त्यो प्रदेशको अन्तर्य जुन हो नि त्यो अन्तर्यभन्दा एकदम विपरीत छ।
1: पुराना दलहरू जो प्रदेशमा अहिले छन् उनीहरूको राजनीतिक खिचातानी त्यसले संघीयताको मर्ममाथि नै हान्छ भन्न चाहिँ सकिँदैन अहिले। त्यसो भने
5: संघीयतालाई को विरोध गर्नेहरूलाई त्यसले मलजल चाहिँ गर्न सक्छ, संघीयताको विरोध गर्नेहरूलाई केही सामल छ त्यसले दिन्छ, तर के भने संघीयताको विरोध त्यसले चाहिँ गरे जस्तो म ठान्दिनँ। त्यसले गर्दा अब अहिलेका जुन राजनीतिक दल छन् तिनले त संघीयतामा देखिएका जुन विसङ्गतिहरू छन् त्यो विसङ्गतिलाई, प्रदेशमा देखिएका जुन विसङ्गतिहरू छन् ती विसङ्गतिहरूलाई एउटा समाधानको एउटा मार्ग खोजेर जानुपर्नेमा आफै खिचातानी गरेर आफ्ना विरोधीहरूलाई बल मात्रै गइरहेछ।
1: त्यो म्यानेज गर्न नसकेको चाहिँ किन होला?
5: म्यानेज गर्न नसकेको, नचाहेको, नियतै ठिक छैन। हातमा सत्ता आयो भने जे पनि हुन्छ भनेर सत्तामुखी र शासन जुन सत्ता छ नि त्यो सत्ताबाट मापिएका मान्छेहरूको चाहिँ सोच हो यो. उनीहरूको नियत प्रदेशको विकासको छैन, उनीहरूको नियत प्रदेश र संहितालाई सबल बना लैजाने छैन भन्ने कुरा यसले स्पष्ट भयो. त्यसले गर्दा अब एक प्रकारको धक्का यिनीहरूले पहिला गेन्जीको आन्दोलनमा खाए, त्योभन्दा अझ ठुलो धक्का यिनीहरूले प्रदेश तहमा खाए भने मात्रै अलिकति यिनीहरूबाट केही नयाँ प्रकारको सोच आउला, नत्र अहिलेका जुन राजनीतिक दल छन् ती राजनीतिक दल चाहिँ सुध्रिने ठाउँ छ मैले देख्दिनँ यसबाट.
1: उनी थिए संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मा. अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग. भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ. कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षा प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्. दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्. बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल.
0: सरकारी प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्. यसअघि आज प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र लीक सम्बन्धी मुद्दामा दोषीलाई सजाय दिन सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए. उनले देशका युवाको हित र उनको भविष्य आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको पनि बताएका छन्। मोदीले भनेका छन् यसबारे सम्बन्धित विभागलाई आवश्यक कार्यवाही सुनिश्चित गर्न निर्देशन दिइएको छ. युवाको भविष्यमाथि खेलवाड गर्ने कुनै पनि व्यक्तिलाई छोडिने छैन. प्रधानमन्त्री मोदीलाई जवाफ दिँदै विपक्षी नेता राहुल गान्धीले उनकै शब्दमा मोदीले नै देशका युवाको भविष्यमा सबभन्दा धेरै नोक्सान पुर्याएका बताएका छन्। यसबीचमा भारतका विभिन्न स्थानका समर्थकहरूले डेलिभरी एप मार्फत खाना अर्डर गरेर दिल्लीका प्रदर्शनकारीहरूका लागि पठाइरहेका विवरण आएका छन्.
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ. अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
6: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ.
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको.
8: टाइम चेक.
9: यति बेला रातिको 9 बजेको छ.
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा.
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा.
8: 93.4.
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको.

नमस्कार, राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineanupurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। संक्रमणकालीन न्यायको लागि पोखरामा पीड़ितको धरना, छानबिन आयोगमा पीड़ितको अर्थपूर्ण सहभागिता हुनुपर्ने माग। एमाले कास्कीले पुष्पलालको 48 औं स्मृति दिवस मनायो, पार्टीलाई आत्मसमीक्षासहित पुनः संगठित गर्नुपर्नेमा सचिव अधिकारीको जोड़। देवानको 8 औं वार्षिक साधारण सभा सम्पन्न, महिला नेतृत्व र दिगो पर्यटनमा जोड़। कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्ने भएको सभापति थापाको बनाई, राजनीतिसँगै परोपकार सेवा र कल्याणका काममा जोड़िन नेता कार्यकर्तालाई आग्रह। भाद्र अन्तिम सातादेखि पोखराको पुरानो टुँडी खेलमा तीज महोत्सव आयोजना हुने, क्रियापुत्री भवन निर्माणको लागि आर्थिक सहयोग जुटाउने उद्देश्य। वैदेशिक व्यापार 24 खर्ब 11 अर्ब रूपियाँले नाघ्यो, आयातको हिस्सा झण्डै 87%। अमेरिकी सीआईए केन्द्रमा भएको इरानी आक्रमणमा रूसले सहयोग गरेको आशंका, प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर फास्ट ट्र्याक अदालत स्थापना गर्ने मोदीको घोषणा र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने। संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन माग गर्दै पोखरामा सांकेतिक धरना दिइएको छ। द्वन्द्व पीड़ित र मानवाधिकारवादीहरूले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि आज 1 घण्टा धरना दिएका हुन्। सत्यनिर्पण तथा मेलमिलाप र विपत्ता छानबिन आयोगमा पीड़ितको अर्थपूर्ण सहभागिता हुनुपर्ने उनीहरूको मुख्य माग छ। पीड़ितको सहभागिता बिनाको निर्णय न्यायपूर्ण हुन सक्दैन भन्ने नाराका साथ उनीहरू आन्दोलित भएका हुन्। धरनामा मानवाधिकार कर्मी, नागरिक समाज र द्वन्द्व पीड़ित परिवारको उपस्थिति थियो। इन्सेङ गडडेङ्गी प्रदेश संयोजक गणेश भण्डारीले धरना कार्यक्रमको सञ्चालन गर्नुभयो। द्वन्द्व पीड़ितको न्याय प्राप्तिको लड़ाईमा इन्सेक सधैं साथमा रहने उहाँले बताउनुभयो। पीड़ितलाई न्याय दिलाउन इन्सेकसँग द्वन्द्वकालीन मानवाधिकार उल्लंघनका घटनाको सुरक्षित अभिलेख रहेको उहाँले जानकारी दिनुभयो। द्वन्द्व पीड़ित गाइते समाजका प्रतिनिधि दूतराज अधिकारीले विस्तृत शान्ति सम्झौता भएको 2 दशकसम्म न्याय नपाएकोमा चिन्ता जनाउनुभयो। राज्यले राहतको नाममा थोरै रकम दिएर न्यायको मागलाई पन्चाउन खोजेको उहाँको आरोप छ। आयोगहरूलाई निष्क्रिय बनाउँदा पीड़ितले थप शारीरिक र मानसिक पीड़ा भोग्नु परेको उहाँले बताउनुभयो। नागरिक मंच गण्डकीका संयोजक विष्णुप्रसाद बरालले राजनैतिक दलहरूले न्याय प्रक्रियालाई लामो समय अल्झिआएको बताउनुभयो। उहाँले निष्पक्ष र अन्तर्राष्ट्रिय मान्यता प्राप्त विज्ञ समूहको नियुक्ति गर्न सरकारलाई आग्रह गर्नुभयो। गैर सरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीले पीड़ितलाई न्याय दिने विषयमा राज्य सधैं गैर जिम्मेवार बनेको बताउनुभयो। नयाँ सरकारले पीड़ितका माग गम्भीरतापूर्वक सुन्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। संस्था महासंघ कास्की अध्यक्ष इन्दिरा पौडेलले कास्कीका सामाजिक संघ संस्थाहरू न्यायको अभियानमा सधैं साथमा रहने बताउनुभयो। विविधता परिवारका प्रतिनिधि अणनाथ बरालले विपत्ता पारिएका नागरिकको स्थिति सार्वजनिक गर्न माग गर्नुभयो। शहीदको सम्मान र घाइतेको उपचारमा ठोस कदम चाल्न उहाँले सरकारलाई आग्रह गर्नुभयो। धरना कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग गण्डकीका उपसचिव रेगम महर्जन र मानवाधिकार अधिकारी टंक खनाल सहभागी हुनुहुन्थ्यो। त्यस्तै कृष्ण अधिकारी, पदम पहाड़ी, बिना सिलवाल र जुना केसी लगायतको पनि उपस्थिति थियो। धरना मार्फत विघटित आयोगहरूमा सक्षम व्यक्तिको पुनर्गठन गर्न सरकारको ध्यान आकर्षण गराइएको छ। कानून संशोधन गर्दा पीड़ितसँग प्रत्यक्ष संवाद गर्न र दण्डहीनताको अन्त्य गर्न पनि उनीहरूले माग गरेका छन्। नेकपा एमालेका सचिव खगराज अधिकारीले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र गणतन्त्रमाथि गम्भीर चुनौती देखिएको भन्दै पार्टीलाई आत्मसमीक्षासित पुनः जनतासँग जोड्नुपर्ने बताउनु भएको छ। पुष्पलाल श्रेष्ठको 48 औं स्मृति दिवसको अवसरमा नेकपा एमाले कास्कीले पोखरा 7 स्थित पुष्पलाल स्मृति पार्कमा आयोजना गरेको पुष्पलाललाई पढ़ौं कार्यक्रममा बोल्दै उहाँले वर्तमान राजनैतिक अवस्थाले राष्ट्रिय एकताको आवश्यकता झन बढ़ाएको बताउनुभयो। अधिकारीले एमालेको 10 औं महाधिवेशनले नै दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई पार्टीका प्रमुख चुनौती

रूपमा पहिचान गरेको स्मरण गराउँदै त्यसलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न नसक्दा पार्टीले क्षति बेहोरेको बताउनुभयो। उहाँले कास्की चितवन बुटवल लगायतका क्षेत्रमा पार्टीको जनाधार कमजोर हुनुमा नेतृत्व र संगठन दुवै जिम्मेवार रहेको स्वीकार गर्दै जनतासँगको सम्बन्ध कमजोर हुँदा त्यसको प्रतिफल अहिले देखिएको उल्लेख गर्नुभयो। अधिकारीले पार्टीभित्र देखिने निराशा कुण्ठा र असन्तुष्टिको मुख्य जिम्मेवारी नेतृत्वले लिनुपर्ने धारणा राख्दै आत्मसमीक्षाबाट मात्रै संगठनलाई पुनर्जीवित गर्न सकिने बताउनुभयो। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका उहाँले नेपाली कांग्रेस र एमाले बीचमा वैचारिक भिन्नता रहे पनि देशको स्वाधीनता लोकतन्त्र र गणतन्त्रको संरक्षणमा सबै जिम्मेवार राजनैतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने अवस्था आएको बताउनुभयो। बीपी कोइरालाले राष्ट्रिय हितका लागि लिएको राजनैतिक जोखिमको स्मरण गर्दै अहिलेको नेतृत्वले पनि देशको हितका लागि अझ ठूलो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो। पुष्पलाल श्रेष्ठप्रति सम्मान व्यक्त गर्दै अधिकारीले उहाँका सकारात्मक योगदानबाट प्रेरणा लिनुपर्ने र आवश्यक ठाउँमा आत्मसमीक्षा गर्दै पार्टी संगठन निर्माणको महान अभियानमा पुनः सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्नुभयो। कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर छेत्री अधिकारीले यस वर्ष पुष्पलाल स्मृति दिवसलाई जिल्लाभर विकेन्द्रीकृत रूपमा विभिन्न पालिका र जनसंगठन मार्फत मनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार पोखरा महानगरपालिका कमिटिले पुष्पलाल अध्ययन केन्द्रमा परिचर्चा, रूपा गाउँपालिका कमिटिले प्रशिक्षण कार्यक्रम, मादिक गाउँपालिका कमिटिले मिशन पार्टी जागरण अभियान तथा पुष्पलालको योगदान सम्बन्धी अन्तर्क्रिया, माछाबस्त्री गाउँपालिका कमिटिले वृक्षारोपण कार्यक्रम आयोजन गरेको जानकारी दिनुभयो। त्यसै गरी राष्ट्रिय युवासंघ नेपाल र नेरासुबी जिल्ला कमिटिले रक्तदान कार्यक्रम सञ्चालन गरेका थिए भने पुष्पलाल स्मृति पार्कमा आयोजित मुख्य कार्यक्रम वडा नम्बर 7 को पहल तथा आसपासका वडा कमिटीहरूको समन्वयमा सम्पन्न गरिएको उहाँले बताउनु भएको छ। अध्यक्ष अधिकारीले कार्यक्रममा सहभागी प्रत्येक व्यक्तिले एक एक वाक्य मार्फत पुष्पलाल श्रेष्ठका विचार र योगदानबारे आफ्नो धारणा राख्ने अभ्यास गराइएको उल्लेख गर्दै अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 48 औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय जिल्लापालिका तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा पुष्पलाल श्रेष्ठले प्रतिपादन गरेका जनमुखी राजनीति, संगठन निर्माण र समाजवादको मार्गलाई वर्तमान सन्दर्भमा थप प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पार्टीलाई जनतामाझ अझ मजबूत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रमको सञ्चालन कास्की सचिव दर्शन लामाले गर्नुभएको थियो। पर्यटन व्यवसाय महिला संघ नेपाल टेवानको 8 औं वार्षिक साधारण सभा महिला नेतृत्व, पर्यटन प्रवर्तन र दिगो पर्यटन विकासलाई केन्द्रमा राख्दै सम्पन्न भएको छ। साधारण सभाले महिला सशक्तिकरण, पर्यटन व्यवसायको विस्तार तथा संस्थागत सुदृढीकरण मार्फत नेपालको पर्यटन प्रवर्धनमा टेवानको भूमिका अझ प्रभावकारी बनाउने साझा प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महिला उद्यमशीलता र पर्यटन विकास महानगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। टेवान जस्ता संस्थाले महिला नेतृत्व विकाससँगै पर्यटन उद्योगलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उहाँले स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाई पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभयो। नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटन उद्योगको दिगो विकासको लागि सरकारी निकाय, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित संघ संस्थाबीच बलियो सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। महिला नेतृत्वको सक्रिय सहभागिताले पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै उहाँले सेवा गुणस्तर र पर्यटन प्रवर्धनमा टेवानको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। पोखरा महानगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले स्थानीय तहले पर्यटन मैत्री वातावरण निर्माण, महिला उद्यमशीलता प्रवर्धन तथा समुदायमा आधारित पर्यटन विकासका कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। महिला व्यवसायीको सृजनशीलता र सक्रियताले पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउने उहाँको भनाइ थियो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछानेले गण्डकी प्रदेशको पर्यटन विकासमा महिला व्यवसायको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले पर्यटनलाई गुणस्तरीय, प्रतिस्पर्धी र दिगो बनाउन महिला नेतृत्वको सहभागिता अझ विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले महिला उद्यमशीलताको विकास स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै महानगरले व्यवसाय मैत्री नीति तथा सहकार्यलाई निरन्तरता दिने बताउनुभयो। पोखरा पर्यटन परिषद गपालक्ष हरिभुजिनले पर्यटन क्षेत्रको समग्र विकासको लागि सबै सरकारवाला एकजुट हुनुपर्ने आवश्यकता उल्लेख्नुभयो। संस्थापक अध्यक्ष तथा सल्लाहकार लक्की कार्की छेत्रीले टेवान स्थापना गर्दाको चुनौतीपूर्ण दिनहरूको स्मरण गर्दै संस्थालाई आजको अवस्थामा पुर्याउन सबै सदस्यको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। नयाँ पुस्ताका महिला व्यवसायीलाई नेतृत्वमा अघि बढ़न आग्रह गर्दै उहाँले संस्थाको एकता र पारदर्शिताले आगामी दिनमा अझ उल्लेखनीय उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्यमा नियुक्त सन्तोष पोखरेललाई टेवानले बधाई तथा सम्मान गरेको थियो। साथै संस्थामा आबद्ध नयाँ सदस्यलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो। संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक अनिता खड्का

0: मन्त्रालयले स्वागत मन्तव्य व्यक्त गर्दै स्थापनाकालदेखि नै महिला उद्यमशीलता पर्यटन व्यवसायको विस्तार तथा दिगो पर्यटन विकासको लागि टेवान सक्रिय रूपमा लागि परेको बताउनुभयो। अध्यक्ष सुबानी उपानी पाण्डेले अध्यक्षीय मन्तव्यमा चुनौतीपूर्ण परिस्थितिका बीच पनि संस्थाले महिला पर्यटन व्यवसायलाई संगठित गर्दै उनीहरूको क्षमता अभिवृद्धि र पर्यटन प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो। सदस्यहरूको एकता समर्पण र सहयोगकै कारण संस्था आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै उहाँले आगामी दिनमा महिला नेतृत्व विकास र पर्यटन क्षेत्रको समृद्धिको लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। महासचिव शोभा अधिकारी पौडेलले आर्थिक वर्ष 82-83 वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महिला क्षमता अभिवृद्धि पर्यटन प्रवर्धन आन्तरिक तथा बाह्य पर्यटन विकास सदस्य विस्तार तथा सामाजिक उत्तरदायित्वको क्षेत्रमा संस्थाले सञ्चालन गरेका गतिविधिबारे जानकारी गराउनु भएको थियो। पोखरालाई अन्तर्राष्ट्रिय स्तरको आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महिला व्यवसायीको सक्रिय सहभागिता अपरिहार्य रहेको उहाँले बताउनुभयो। कोषाध्यक्ष शारद आलमसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो जसलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो। अध्यक्ष शोभा पाण्डेले एक वर्षको अवधिमा संस्थाले गरेका गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी गराउँदै महिला नेतृत्व सुदृढीकरण पर्यटन उद्योगको विकास र संस्थागत सक्षमीकरणको लागि टेवान निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि विभिन्न संघ संस्थाका पदाधिकारी पर्यटन व्यवसायी तथा टेवानका सदस्यहरूको सहभागिता रहेको थियो। गएको आर्थिक वर्ष 82-83 24 खर्ब 11 अर्ब 66 करोड 95 लाख रूपियाँको वैदेशिक व्यापार भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20 खर्ब 97 अर्ब 37 करोड़ रूपियाँको वस्तु आयात र 3 खर्ब 15 अर्ब 29 करोड़ रूपियाँको निर्यात भएको हो। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% छ। कुल वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 81-82 20 खर्ब 81 अर्ब 15 करोड़ रूपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायत छन्। यस्तै सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल लगायतका वस्तु रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको अपरेशन 365 अन्तर्गत थप 18 सवारी साधन नियन्त्रणमा लिइएको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानमा साउन 6 गते राति गरिएको चेकिङका क्रममा स्वरूप परिवर्तन गरी तीव्र ध्वनि प्रदूषण गराउने ती मोटरसाइकललाई समातिएको हो। कार्यवाहीका क्रममा वडा प्रहरी कार्यालय भैदामको टोलीले लेकसाइड, ड्यामसाइड, बिरौटा र छोटीपाटन क्षेत्रबाट 11 मोटरसाइकल नियन्त्रणमा लिएको छ। त्यसै गरी वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बागलुङ बस पार्क र हरिचोक क्षेत्रबाट 7 मोटरसाइकल नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबै सवारी साधनमाथि आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको कास्की प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार अपरेशन शुरू भए यता हालसम्म 740 सवारी साधन र 36 मानिसलाई नियन्त्रणमा लिई कार्यवाही समेत गरिसकिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाई राजनैतिक दलबाट नै भएको बताउनु भएको छ। एमालेको राजधानी प्रदेश कमिटिले 48 पुष्पलाल श्रेष्ठ स्मृति दिवसको सन्दर्भमा आयोजना गरेको संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता मुख्य दलहरूको भूमिका र दायित्व विषय कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान अवस्थामा नयाँ र पुराना दलका नाममा गरिने बहसले घर घरमा विवाद र विभाजन ल्याउने बताउनुभयो। राजनैतिक दलहरूले समयानुकूल परिवर्तन हुने चेत बोक्ने भएकोले कठिन परिस्थितिमा पनि निरन्तर लड्न र उठ्न सक्ने अध्यक्ष ओलीको दावी छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण काजी श्रेष्ठले विगतमा जनताले जिम्मेवारी दिँदा पनि आफूहरूले सोचे जसरी काम गर्न नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका नेता एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले लोकतन्त्र र संविधानमाथि आउन सक्ने कुनै पनि चुनौतीको राजनैतिक दलहरू मिलेर सामना गर्नुको विकल्प नभएको बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीमा 4 पुस्ताका साथीहरूसँग सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताउनु भएको छ। कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले 44 बीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकको पछिल्लो परिस्थिति अनुसार नयाँ चिन्तन र सोचलाई पनि आत्मसात गर्दै अघि बढ़नुपर्ने बताउनु भएको छ। कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले बीपीको आदर्श विचार र संस्कारलाई आत्मसात गर्न सबैलाई आजका दिनमा आफ्ना क्षेत्रमा शिक्षक बन्ने संकल्प बन्ने प्रण गर्न आग्रह गर्नुभयो। अर्का उपसभापति पुष्पा भुषालले विशेष महाधिवेशनले पार्टीलाई विधानलाई नयाँ ढंगले अघि बढ़ाएको उल्लेख गर्दै विधानमा भएको राजनैतिक निर्वाचन ब्यूरो संयन्त्रले निर्वाचनका बेला देखिने समस्या समाधान गर्ने, समावेशी बनाउन थप सहयोग गर्ने र सबैको अपनत्व जगाउने बताउनुभयो। महामन्त्री प्रदीप पौडेलले जनताको समस्या कांग्रेसले आफ्नो एजेण्डाका रूपमा प्रस्तुत गर्ने वाचा गर्दै सृजनात्मक ढंगबाट पार्टीलाई अघि बढ़ाउन खोजेको उल्लेख गर्नुभयो। अर्का पार्टी महामन्त्री गुरूराज घिमिरेले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि युगको आवश्यकता अनुसार नेतृत्व पुस्तान्तरण भएको र सबै निर्वाचन क्षेत्रमा पक्षपात नगरी निष्पक्ष रूपमा टिकट वितरण गरिएको जानकारी दिनुभएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
4: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाजोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Firms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। गण्डकी प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले आफ्नो 100 दिने कार्य उपलब्धि सार्वजनिक गर्नुभएको छ। बिहिबार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उहाँले 2083 वैशाख 2 गते मन्त्री नियुक्त भएपछिका 100 दिनमा सम्पादन गरेका काम सार्वजनिक गर्नुभएको हो। सार्वजनिक गर्दै उहाँले गण्डकी प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठन पश्चात आफ्नो पद बहालीको समयमा आर्थिक वर्ष 83-84 बजेट निर्माण प्रक्रिया शुरू भइसकेको र गत आर्थिक वर्षको बजेट कार्यान्वयनमा व्यस्त समय भएको उल्लेख गर्दै मुख्य गरी आर्थिक वर्षको लागि नीति निर्माण गर्ने र सोही अनुसारको बजेट निर्माण गरी कार्यान्वयन गर्ने कार्य नै मुख्य काममा लाग्नु परेको उल्लेख गर्नुभयो। मन्त्री कार्कीले यस आर्थिक वर्षका लागि कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत बजेटमा समावेश गरिएका नयाँ र प्राथमिकताका कार्यक्रमहरू एवं कृषि पशुपन्छी विकास भूमि व्यवस्थापन तथा सहकारी क्षेत्रको सुधार र विकासको लागि गरिएका आवश्यक तयारी मन्त्रालयबाट भएका विभिन्न नीतिगत तथा कानूनी व्यवस्था संस्थागत सुधारका प्रयास स्थलगत अनुगमन निरीक्षण निर्देशन बमोजिम मन्त्रालय र अन्तर्गतका कार्यालयहरूबाट 100 दिनमा सम्पादन भएका कार्यहरू उल्लेख गर्नुभयो। उहाँले रिटर्न टू भिलेज कृषि एम्बुलेन्स सेवा रासायनिक मलको व्यवस्थापन तथा जैविक मलमा अनुदान र उत्पादन प्रोत्साहन कार्यक्रम राहत कोष निर्माण र राहत कार्यक्रम न्यूनतम समर्थन मूल्य कार्यक्रम सार्वजनिक निजी तथा सामुदायिक क्षेत्रबीचको साझेदारी प्रदेश स्तरबाट नै जीवनाशक विषादी विक्रेता अनुमति पत्र तथा नवीकरण कार्य खाद्य विधेयकको मस्यौदा तयारी तथा प्रदेश सभामा पेश भएको मुख्य उपलब्धि उहाँले बताउनुभयो। मन्त्री कार्कीले भूमि नीतिको मस्यौदा तयार गरिएको खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको पनि उल्लेख गर्नुभयो। नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले पर्यटन प्रवर्धनको लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताउनु भएको छ। पोखरा पर्यटन परिषदले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले पर्यटन क्षेत्रका साझा समस्या समाधान र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ। उहाँले पर्यटन व्यवसाय तथा विभिन्न संघ संस्थाले देखाएको अपनत्वले थप जिम्मेवार बनाएको पनि उल्लेख गर्नुभएको छ। उहाँले सरकारले पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेर विदेशी ब्लगर अन्तर्राष्ट्रिय संचार माध्यम तथा पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गराउने रणनीतिमा काम गरिरहेको जानकारी दिनुभएको छ। कार्यक्रममा पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्राउन अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रमहरू गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ प्रहारी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य परिषदका महासचिव जीवन सापकोटा लगायतले पर्यटन क्षेत्रको विकासको लागि नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनु भएको थियो। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीद्वारा संचालित कञ्चन पत्रकारिता पुरस्कार 2083 खेमसारू मगर कास्की र गोपाल जेटी स्याङजालाई प्रदान गरिने भएको छ। प्रतिभा छनौट समितिले गरेको सिफारिश अनुसार फोनिज गण्डकीको बैठकले सारू मगर र जेटीको नाम अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरूङले जानकारी दिनुभएको छ। पुरस्कार राशि जनाही 25,000 र सम्मान पत्र रहेको छ। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर पोखरा एक स्थित पुरानो टुँडी खेलमा ऐतिहासिक टुँडी खेल तीज महोत्सव हुने भएको छ। इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा एकको आयोजनामा महोत्सव हुने भएको हो। महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आयोजक केन्द्रले स्थानीय निकाय स्थानीय सरकारवालाहरू विभिन्न संघ संस्था राजनीतिक दलका प्रतिनिधि आमा समूह क्लबहरू लगायतसँग छलफल र सुझाव संकलन कार्यक्रम गरेको छ। पोखराको कुमदिनी होम्स माध्यमिक विद्यालयमा नेदरल्याण्ड्सबाट आएका विद्यार्थीहरूको टोलीले अवलोकन भ्रमण गरेका छन्। भ्रमणका क्रममा वैदेशिक टोलीले विद्यालयको शैक्षिक गतिविधि नेपाली संस्कृति तथा पर्यटनको विषयमा चासो व्यक्त गरेका थिए। सो अवसरमा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले सीआईओएस नेदरल्याण्ड्सका नृत्य शिक्षक मारियल लिगेन जिल बुड्स र कक्षा 11-12 9 जना विद्यार्थीको टोलीलाई कुमदिनीमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनु भएको थियो। नेपाली कांग्रेसको आधिकारिकता विवादपूर्ण सर्वोच्च अदालतमा पुगेको छ। सभापतिमा गगन कुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला विरूद्ध पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितले पुनरावलोकन निवेदन दिनुभएको हो। उक्त निवेदन अब 3 न्यायाधीशको इजलासमा पेशी तोकिन्छ। 3 न्यायाधीशको इजलासले निस्ता दिएमा अघि बढ़छ भने नदिएमा टुङ्गो लाग्नेछ। धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक 14.17 अंकले बढ़ेर 2726.17 बिन्दुमा पुगेको छ। आज विभिन्न कम्पनीका 1,77,222 किता शेयर 4,69,34,49,370 मूल्यमा खरिद बिक्री भएको छ।
अन्नपूर्ण हाइलाइट्समा वन राष्ट्र प्रसंग मध्यपूर्वका विभिन्न क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था सीआईएका गोप्य केन्द्रहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रूसले सहयोग गरेको हुन सक्ने आशंकामा अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सका अनुसार आक्रमणको उच्च सटीकता देखिएपछि इरानलाई रूसले लक्ष्य निर्धारण सम्बन्धी खुफिया सूचना तथा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएको हुन सक्ने सम्भावनाको अनुसन्धान भइरहेको हो। गत मार्चमा साउदी अरबको राजधानी रियाद स्थित अमेरिकी दूतावासभित्र रहेको सीआईए केन्द्र तथा इराकको पूर्वी क्षेत्रमा रहेको अर्को गोप्य केन्द्रमा ड्रोन आक्रमण भएको थियो। स्रोतका अनुसार अन्य केही सीआईए केन्द्रहरू पनि निशानामा परेका थिए। राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटमा भएको भनिएको प्रश्नपत्र चुवावट प्रकरणलाई लिएर देशभर विरोध प्रदर्शन चर्किरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुवावटमा संलग्न व्यक्तिलाई छिटो र कड़ा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। उहाँले युवाको भविष्यसँग खेलवाड गर्ने जोसुकैलाई पनि नछोड़िने स्पष्ट पार्दै सम्बन्धित निकायलाई आवश्यक सबै प्रक्रिया तत्काल अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार भएको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 को सेटमा पराजित भएको हो। श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यसअगाडि हिजो उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग पनि 3-2 को सेटमा पराजित भएको थियो। साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगको आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमी फाइनलमा पुग्नेछन्। जापानमा हुने एसियाली खेलको 2026 अन्तर्गत पुरूष क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। आज सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो। यस्तै समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। समूहको शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानले भने सिधै क्वार्टर फाइनलमा खेल्नेछन्। नेपाली क्रिकेट टोली यसअगाडि सन् 2022 चीनमा भएको एसियाली खेलकुदमा क्वार्टर फाइनलसम्म पुगेको थियो। नेपाल क्वार्टर फाइनलमा भारतसँग पराजित भएको थियो। सिंगापुरमा भएको एसियाली खेलकुद छनौटमा अपराजित रहँदै नेपाल एसियाली खेलकुदमा छनौट भएको थियो। राति 9 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। संक्रमणकालीन न्यायको लागि पोखरामा पीड़ितको धरना, छानबिन आयोगमा पीड़ितको अर्थपूर्ण सहभागिता हुनुपर्ने माग। एमाले कास्कीले पुष्पलालको 48 स्मृति दिवस मनायो, पार्टीले आत्मसमीक्षासहित पुनर्संगठित गर्नुपर्नेमा सचिव अधिकारीको जोड़। चेवानको 8 वार्षिक साधारण सभा सम्पन्न, महिला नेतृत्व र दिगो पर्यटनमा जोड। कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्ने भएको सभापति थापाको बनाई, राजनीतिसँगै परोपकार सेवा र कल्याणका काममा जोड़िन नेता कार्यकर्तालाई आग्रह। भाद्र अन्तिम सातादेखि पोखराको पुरानो टुण्डी खेलमा तीज महोत्सव आयोजना हुने, क्रियापुत्री भवन निर्माणको लागि आर्थिक सहयोग जुटाउने उद्देश्य। वैदेशिक व्यापार 24 खर्ब 11 अर्ब रूपियाँ नाग्यो, आयातको हिस्सा झण्डै 87%। अमेरिकी सीआईए केन्द्रमा भएको इरानी आक्रमणमा रूसले सहयोग गरेको आशंका, प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर फास्ट ट्र्याक अदालत स्थापना गर्ने मोदीको घोषणा र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अनुपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084666
0: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-549।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746458577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपाली को गौरव,
4: नेपाली को पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिर को शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिम का कपडाहरुका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032239, 98028 59321, 061581.
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061577007, 97623386317।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
9: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
8: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
10: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
10: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
11: फोन 530-815-530-815। मोबाइल नम्बर 98-562-22-871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
13: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
17: हेलो,
18: हजुर नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्छन्थे डाक्टर?
18: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड, नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।